0: काजक्रिया शुरू गरेका छन्। भदौ 10 गते सो हिमबाड़ीमा पनि उनीहरू बेपत्ता भएका थिए।
1: नेपाल चीन सीमावर्ती लेनदेन खुला हुँदै भोटेकोशी नदीमा मिसिएर रसुवागढ़ी नाका हुँदै त्रिशूले नदीमा आएको अकल्पनीय बाढ़ीले बगाएका नुवाकोटका विभिन्न सरकारी कार्यालयहरूले सेवा सुचारू गरेका छन्। उनीहरू मध्ये कुनैले भाड़ामा त कुनैले छिमेकीको अर्को कार्यालयबाट सेवा प्रदान गरेका हुन्। गत भदौ 10 गते बिहान 10 बजे आएको प्रलयकारी बाढ़ीले नुवाकोटमा महत्वपूर्ण सरकारी कार्यालयहरू सिनिक्त पारेको थियो। बाढ़ीले विदुर नगरपालिका एक ढुंगे बजार पूर्ण रूपमा बगरमा परिणत गरिदिएको छ।
0: उपत्यकामा ग्यास बुलेट धमाधम भित्रिन थालेपछि ग्यासको अभाव क्रमशः कम हुने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीर खण्डमा नयाँ डायभर्सन सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज हुने भएको हो।
1: नेपाल एलपी ग्यास उद्योग संघले पुरानै दर प्रति सिलिण्डर 2060 रूपियाँमै ग्यासको बिक्री गर्न विक्रेतालाई आग्रह गरेको छ। संघले बिहिबार विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रति सिलिण्डर 2060 रूपियाँमा बिक्री गर्न आग्रह गरेको हो। भदौ 24 गते काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णवीरमा गएको पहिरो मरमतका काम सकिएर बिहिबारबाट ठूलो मालवाहक सवारी ग्यास बुलेट आउन थालेपछि संघले मूल्य घटाएर पुरानै मूल्य 2060 रूपियाँमा बिक्री गर्न निर्देशन दिएको हो।
0: गत भदौ 10 गते भोटेकोशी नदीमा गएको बाढ़ी पीड़ितका लागि नेपाल वायु सेवा निगमले 98,35,976 रूपियाँ आर्थिक सहयोग गरेको छ। बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले निगमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो।
1: कर्णालीबाट एक वर्षमा 3,64 अर्ब रूपियाँ भन्दा बढ़ीको कृषिजन्य उपज अन्य जिल्लामा निर्यात भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा कर्णालीबाट खाद्यान्न दलहन फलफूल अदुवा बेसार आलु मह र च्याउ लगायत 77,495 मेट्रिक टन कृषि सामग्री बाहिरिएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कृषिजन्य उपज निर्यातबाट कर्णालीले 3,64,06,00,000 रूपियाँ आमदानी गरेको छ। कृषि उत्पादनको विविधता र बजार विस्तारसँगै प्रदेशबाट बाहिरिने उपजको परिणाम तथा मूल्य बढ़दै गएको मन्त्रालयको भनाइ छ।
0: स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका एक स्थित नवग्रह धाम मन्दिरमा झण्डै 5.5 लाख पटक मन्त्रको जपसँगै हवन गरिएको छ। नवग्रह धाममा भोटेकोशी बाढ़ी प्रभावितका लागि क्षमा पूजा सहित मानव जीवनका सम्पूर्ण ग्रह दोष शान्ति र सर्वसिद्धि प्राप्तिका लागि महाअनुष्ठान पनि गरिएको छ। मुलुककै पहिलो नवग्रह मन्दिर स्थापना गरिएको अर्जुन चौपारी स्थित नवग्रहमा क्षमा पूजा सहित इतिहासकै दुर्लभ अथर्व वेदीय नवग्रह महासाम्राज्य कल्पमा 9 ग्रहका लागि लक्ष्य जप र हवन गरिएको अर्जुन चौपारीका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए।
1: नेपालमा 12% जनसंख्या बीमाको दायरामा आएको राष्ट्रिय बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले जनाएको छ। बुधबार विराटनगरमा पत्रकारसँगको अन्तर्क्रियामा राष्ट्रिय बीमा प्राधिकरण विराटनगरका सहायक निर्देशक सचिन राईले नेपालमा 52% जनसंख्या बीमाको दायरामा आएको जानकारी दिएका हुन्। उनका अनुसार आर्थिक वर्ष 81-82 को तुलनामा आर्थिक वर्ष 2082-83 4% बीमाको दायरा बढ़ेको छ।
0: विश्व शान्तिको मुहान तथा बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व ब्यांकले दिने ऋण तथा अनुदान तथा लुम्बिनीको बहुआयामिक विकासका लागि हुन लागेको हो। सम्मेलन आज 4 गतेसम्म जारी रहनेछ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौँ
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब विदेशका खबर विश्वमा पानीको चक्र झन अनियमित बन्दै जाँदा जोखिम बढ़ेको छ कतै अत्याधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको संयुक्त राष्ट्र संघले जनाएको छ विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले बिहिबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रभावमा असन्तुलन बढ़दै गएको उल्लेख छ यसले आगामी दिनमा जोखिम अझ बढ़न सक्ने चेतावनी समेत दिएको छ
8: अब खेल र खेलाड़ीका खबर जापानको आइची नागोयामा जारी 20 एशियन गेम्स 2026 अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ क्वार्टर फाइनलमा पुग्ने सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा नेपाल बिहिबार इण्डोनेशियासँग 3-0 सोझो सेटमा पराजित भएको हो
7: अब विचार तथा विश्लेषण बास गाउँको सम्पदा राष्ट्रिय समृद्धि शीर्षकमा तीर्थराज भट्टराईको विचार नागरिक दैनिकमा छापिएको छ आज जलवायु परिवर्तन विश्वकै साझा चुनौती बनेको छ नेपालमा पनि बाढ़ी पहिरो नदी कटान भूचाइ र अप्रत्याशित अतिवृष्टिका घटना भइरहेका छन् यस्तो अवस्थामा प्रकृतिमा आधारित समाधान खोज्नु अपरिहार्य छ बाँस तीव्र गतिमा वृद्धि हुने वनस्पति हो यसको जरागत संरचनाले माटोलाई दरोसँग समात्छ सन्दर्भ आज विश्व बाँस दिवस पनि हो सरकारले बाँसलाई राष्ट्रिय समृद्धि र दिगो विकासको महत्वपूर्ण क्षेत्रका रूपमा प्राथमिकता दिनुपर्छ
8: जलवायु न्यायको मार्गचित्र शीर्षकमा प्रकाश शर्माको विचार गोर्खापत्र दैनिकमा छापिएको छ नेपालले हालसम्मका अनुभवबाट पाठ सिक्दै विश्व मंचमा जलवायु न्यायको मुद्दालाई बलियो बनाउनु पर्नेछ यसका लागि विज्ञको एक स्थायी संरचना निर्माण गरी सहभागितामूलक र न्यायपूर्ण हिसाबमा रणनीति निर्माण गरी अगाडि बढ़नु अनिवार्य छ यसबाट मात्रै नेपालले बहुआयामिक क्षतिपूर्ति प्राप्त गर्दै जलवायु संकटलाई राम्रोसँग सामना गर्न सक्छ
7: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: रेडियो आदिपुरा 105.4
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
1: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आदी खोला 105.4 मेगाहर्ज
4: ए नानी त्यो पानी नपिऊ त
1: किन र काका
4: त्यो पानी फोहोर छ
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ
3: सार्वजनिक हितका लागि रेडियो आदी खोला
5: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा
6: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आधी खुला 105.4
1: होइन के भयो किन बन्द भएको हो गाडी
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
2: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
3: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
3: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जयसी पदेरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364145502 मोबाइल 98560405502 र 98460051
0: रेडियो आदि खुला 105.4
4: आदरणीय श्रोता नमस्कार आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ नेपाली बहसलाई फेसबुक पेजमा नेपाली नेटवर्क मार्फत प्रत्यक्ष रूपमा तपाईँ सुनिराख्नु भएको छ युट्यूबमा नेपाली नेटवर्क टीभी सर्च गर्नुभयो भने त्यसबाट हामी प्रत्यक्ष रूपमा आइरहेका छौं आदरणीय श्रोता धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी सामाजिक आर्थिक राजनीतिक कुटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौ र सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौ र पछिल्लो समय नेपाली कंग्रेसभित्र देखिएको आन्तरिक मतभेद विवाद र कंग्रेस अब विभाजनको अन्तिम तयारीमा रहिरहेका बेला चाहिँ हामीले धेरै बहसहरू र छलफलहरू यतिखेर चलाइरहेका छौं विश्वास पात्रले नै साथ छोडेपछि देउबाको शक्ति घट्दै गएको छ ज्ञानेन्द्र सहितका नेताहरू सानेपा फर्किँदा बढ़्यो चहलपहल आदरणीय श्रोता तीखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन पनि आग्रह गरिएको छ असहमत पक्षलाई कार्यालयको मात्रै होइन हृदयको ढोका खुला छ भनेर उपसभापति विश्वप्रकाश शर्माले बताउँदै गर्दाखेरि कंग्रेसमा कुनै पनि गुटबन्दी छैन एक डिक्का भएर अगाडि बढ़ने महामन्त्री प्रदीप पौडेलले बताउनु भएको छ आदरणीय श्रोता सबैको माग पूरा भइसक्यो चुनदेवीमा बस्न जरूरी छैन भनेर सहमहामन्त्री उदय शमशेर राणाले पनि बताइरहनु भएको छ र पूर्व उपसभापति धनराज गुरूङ महाधिवेशनमा भाग लिन स्याङ्जा प्रस्थान गरेको विषय मध्यमार्गी समझदारी खोज्न डाक्टर शेखर कोइरालाको आह्वान छ यतिखेर 15 महाधिवेशन देउबाबाट उद्घाटन गर्न तयार रहेको सभापति गगन कुमार थापाले उद्घोष गर्नुभएको छ आदरणीय श्रोता नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले यही असोज 16 गते हुने पार्टीको 15 महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ उहाँले देउवाले अधिवेशनको उद्घाटन गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने उल्लेख गर्दै सभापति थापाले श्रद्धापूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु अधिवेशन उद्घाटन गरिदिने कुरा हाम्रो लागि सम्मानको विषय हुन्छ पूर्व सिनियर नेतालाई पनि अधिवेशनमा सहभागी भइदिनु हुन आग्रह गर्दछु भनेर गगन थापाले बताउँदै गर्दाखेरि अब नेपाली कंग्रेसको देउबा पक्षले आखिर के गर्छ त यस विषयमा पनि हामी चर्चा र परिचर्चा आज गर्न चाहन्छौ आदरणीय श्रोता र विशेष गरी यतिखेर गगनको स्वीकार्यता बढ़दै गएकै कारणले गर्दाखेरि पनि अब कंग्रेसमा निकै ठूलो विवाद चाहिँ समतल सतहमा आइपुगेको विश्लेषण हुन थालेको छ आदरणीय श्रोता 25 मेन पावरलाई 5 वर्षको कारोबार विवरण बुझाउन पत्र गएको छ वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर्स सेन्ट्रल म्यानेजमेन्ट सिस्टम मा मुख्य कम्पनीको हैसियतमा रहेका 25 मेन पावर कम्पनीलाई विगत 5 वर्षको आर्थिक कारोबार सहितका सम्पूर्ण विवरण बुझाउन पत्र काटेको छ विभागले 25 मेन पावर संस्थालाई वैदेशिक रोजगार ऐन 2064 दफा 34 बमोजिम व्यावसायिक तथा वित्तीय विवरणको माग गरेको छ आदरणीय श्रोता यतिखेर मेन पावर व्यवसायी र सरकारको खिचातानीले तानातानले श्रमिकहरू मारमा पर्नुपर्ने एउटा स्थितिको सिर्जना भइरहेको छ अब श्रमिकहरू फेरि मलेसिया जानका निम्ति बन्द गरिएका कुराले गर्दाखेरि समस्यामा परेका छन्, मारमा परेका छन्। एउटा निकै ठूलो रोजगारीको गन्तव्य नै बन्द हुने स्थिति आइसके पछाडि ढिलपिल हुँदाखेरि उनीहरूलाई निकै ठूलो अप्ठ्यारो सिर्जना भएको छ। आदरणीय श्रोता, आज हामी विशेष बहस गर्दैछौं जलवायु परिवर्तनकै कारण चाहिँ निकै ठूला बाढ़ीहरू आएका छन्। भोटेको सीमा पनि आयो र सुवा निकै तनावग्रस्त बन्यो। पेत्रावती लगायत त्रिशुलीसम्म त्यसले समस्या सिर्जना गर्यो। माउन्टेन हाइड्रोलोजिस्ट इमर्जलले हिमनदी र चट्टानको पूरै निगरानी गर्न सजिलो नभएकाले क्षेत्रीय स्तरबाट निगरानी गर्न समेत सुझाएका छन्। अब यो भोटेको सीको तनाव र टाण्डवलाई फेरि नेपालीहरू समस्यामा नपर्नका निम्ति वा चाहिँ नागरिकहरू त्यसबाट बच्नका निम्ति आफै जनाएको हुनुपर्ने स्थिति सिर्जना भएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी जलवायु परिवर्तनका मुद्दामा पनि आवाज उठाउन चाहन्छौं, बहस गर्न चाहन्छौं। अब प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा जानुहुन्छ, यसमा पनि उहाँको निकै ठूलो उपस्थिति रहनुपर्दछ र महासभामा उठाउनुपर्ने विषयहरूलाई चाहिँ जोड़तोड़का साथ उठाउनुपर्दछ। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। कोरला नाकाबाट सामान ढुवानी 15% मूल्य बढ्ने बताइएको छ। तातोपानी र रसुवागढ़ी नाकाको तुलनामा कोरला नाकाबाट सामान ल्याउँदा ढुवानी खर्च बढ़ने भएकाले तयारी सामानको मूल्य वृद्धि कम्तीमा 15% हुने व्यवसायीहरूले बताएका छन्। काठमाण्डुबाट तातोपानी नाका 133 र रसुवागढ़ी नाका 186 किलोमिटर दूरीमा पर्छ। काठमाण्डुबाट कोरला नाकासम्मको दूरी करिब 450 किलोमिटर रहेको छ। त्यसैले अब सामानको मूल्य चाहिँ वृद्धि हुने बताइएको छ। अब यता रसुवागढ़ी नाका सञ्चालन हुनका निम्ति केही समय लाग्ने नै बताइएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। एक वर्षमा 25 अर्बका भ्रष्टाचारका मुद्दाहरू आएका छन्। जेएनजी आन्दोलनकै बेला अख्तियारको फोरेन्सिक ल्याब रहेको कोठामा पुगेर उपकरण र अनुसन्धान भइरहेका फाइल जलाउनेलाई कसले परिचालन गरेको थियो भनेर अझै पनि अनुसन्धान हुन सकेको छैन। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फोरेन्सिक ल्याबमा रहेका कतिपय धेरै फाइलहरू चाहिँ गायब पारिएका छन्, कतिपय जलाइएका छन्। यसकारणले गर्दाखेरि नेपालको सुशासन यसले निकै ठूलो धक्का दिएको छ। अब सरकारले यसलाई कसरी हेर्छ यस विषयमा पनि परिचर्चा गर्न चाहन्छु। आदरणीय श्रोता, नेपाली बहसमा पछिल्लो समय नेकपा एमालेभित्रको अवस्था पनि त्यस्तै छ। एमाले पनि एकजुट हुन सकिरहेको छैन। केपी शर्मा ओलीले नेतृत्व छोड्न नमान्दाखेरि र वैधानिक हिसाबले भर्खरै मात्र अध्यक्षमा निर्वाचित भएको आफूलाई संस्थागत र प्रक्रियागत हिसाबले मात्रै बाहिरिन पर्ने स्थिति सिर्जना भइसके पछाडि चाहिँ र फागुन 21 को निर्वाचन ताका केपी शर्मा ओलीले मात्र होइन सिंगो पदाधिकारीकै टीमले नै यसको जवाफदेहिता र जिम्मेवारी लिनुपर्ने भन्ने आवाज उठिसके पछाडि नेकपा एमालेभित्र पनि यसको निकै ठूलो चर्को बहस भइरहेको एउटा परिस्थिति छ। आजको नेपाली बहसमा यिनै विषयमा कुराकानी गर्छौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
6: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
6: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
6: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
5: मोबाइल नम्बर 9856054313 र 9841443432।
6: मूल्य होइन, स्वास्थ्य रोजौं। हेलो भाइ, तिमी पोखरा नै छौ नि है। मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
7: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
6: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
7: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी शर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
5: मोबाइल नम्बर 9855619076 9861971076 र 9817682223।
9: सरा किन बोलाएको मलाई?
10: हेर ना मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष।
9: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनी।
11: हाम्रा विशेषताहरू
12: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
12: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षा जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
12: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
0: रेडियो आदिखोला 105.4
13: हस्तान्तरण र पुस्तान्तरणको विधि के हुने भन्ने बारेमा हाम्रा बीचमा विमति रह्यो। एकथरी साथीहरूले विशेष महाधिवेशन भन्नुभयो, हामीले नियमित महाधिवेशन भन्यो, त्यसैका बीचमा आम निर्वाचन आयो। आम निर्वाचनमा हामी एक भएर गयौं, फेरि हाम्रा आन्तरिक मतभेदहरूलाई व्यवस्थापन गर्न खोज्यौं, हामी केही अलमा लियौं र अदालतसम्म पुग्यौं। अदालतले फेरि एउटा फैसला गर्यो, फैसला गरिसकेपछि पनि हाम्रा विमतिहरू कायमै रहे, पार्टी एक भएन। परिणाम स्वरूप अब दुईटा महाधिवेशन हुने भएपछि ल पार्टी फुट्छ कि क्या हो, दुईटा तिनटा हुन्छ कि क्या हो? अब पार्टी दुईटा तिनटा हुन दिनुहुँदैन, किनभने फेरि स्थानीय निर्वाचन र प्रदेश निर्वाचन आइसकेको छ। त्यसैले अब हामीले के गर्दा एक हुन्छ भनेर हामीले तीन चारवटा चाहिँ चरणमा पहल गर्यौं। त्यो चरणमा पहल गरिसकेपछि अहिले हामी सानेपामा गएर सँगै बैठक बस्ने अवस्थासम्ममा पुगेका छौँ। यो सकारात्मक हो, यो कसै प्रतिको झगडी पनि होइन, कसै प्रतिको धोकाधड़ी पनि होइन, कसै प्रतिको आसक्ति पनि होइन र कसै प्रतिको विरक्ति पनि होइन।
4: कति समयपछि गयो जानुभयो सानेपामा, कस्तो अनुभव हुँदो रहेछ लामो समयपछि यस्तो जाँदाखेरि पहिल्यै बसेको ठाउँमा?
13: होइन, हामीसँग नेपाली कंग्रेससँग 80 वर्षको अनुभव छ, इतिहास छ, र त्यसमा हामीले हाम्रा उमेर अनुसार हाम्रो
4: कति टाइम लाग्यो सानेपा पुग्न? मिन विश्वकर्माजीलाई बताइदिनुहोस् न, आज जनतालाई कति समयपछि फर्किनुभयो?
13: मलाई सानेता भनेको करिब करिब 2082 माघ 2 गते सानेताको कार्य समिति बैठकमा हामी गएका थियौँ।
4: 84 भइसकेको छ होइन, हेर्दा हेर्दै
13: गएका थिएनौ, तर करिब 9 महिना पूरा भएछ र 9 महिनाको अन्तरालमा आधुनिक बीचमा सहमतिका थुप्रै प्रयासहरू गर्यौं। कानूनी प्रयास गर्यौं, राजनैतिक प्रयास गर्यौं, व्यक्तिगत प्रयास गर्यौं, सामूहिक प्रयास गर्यौं, भावनात्मक ढंगले गर्यौं, वैधानिक ढंगले प्रयास गर्यौं। परिणाम स्वरूप हाम्रा असहमति रहेका केही कुराहरू जस्तै क्रियाशील सदस्यताको नवीकरण र अध्यावधि सम्बन्धका विवाद, केन्द्रीय कार्य समिति विशेष कि नियमित भन्ने विषयमा हामी एउटा सहमतिमा पुग्यौं, जुन सहमतिलाई हामीले आठ बुधे सहमति भनेका छौं र त्यो आठ बुधा चाहिँ सहमतिमा रूपान्तरण हुन थालेपछि अब बाहिर बसेर धेरै यो विवादका विषयलाई चर्काउनुभन्दा सँगै बसेर थप सहमति गर्नु उपयुक्त हुन्छ भन्ने लाग्यो। त्यो लाग्ने मेन विश्वकर्मालाई मात्रै होइन, तमाम नेपाली कंग्रेसका जिम्मेवार सदस्य पदाधिकारी साथीहरूलाई लाग्यो, हाम्रो सामूहिक भावना बन्यो, कुरा मिल्यो र मैले लेखेको पनि छु सामाजिक सञ्जालमा, हाम्रो मन पनि मिल्यो, कुरा पनि मिल्यो र विचार त मिलेकै थियो। त्यसो भएको हुनाले हामी विचार मिलेका, कुरा मिलेका, मन मिलेका साथीहरू अब मिलेर पन्ध्रौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाऊ भन्ने हाम्रो उद्देश्य पूरा गर्नका लागि हामी साझेता गएका हौं र साझेता हामी सबैको यो त्यहाँ अहिले सभापति हुनेको पदाधिकारी हुनेको होइन, यो व्यक्तित्व नेतृत्व बदलिरहन्छ तर यो एउटा स्थायी संस्था हो, यो स्थायी कार्यालय हो, यो कार्यालयमा नेतृत्व हामीले देखेका छौं त यो भवन नयाँ ठूलो भवन बनिकन पनि किशुनजी त्यहीँबाट दिँदा गणेश मानजीले त्यो अवसर पाउनु भएन, किशुनजी त्यहीँबाट दिँदा हुनुभयो, गिरिराउ त्यहीँबाट दिँदा हुनुभयो, सुशील दाई त्यहीँबाट दिँदा हुनुभयो, अहिले शेरवार दाई नेतृत्वमा हुनुहुन्छ तर अझै पनि विमति रहेको छ, उहाँलाई पनि हामी त्यहीबाट विदा गर्न चाहन्छौ। त्यसै गरी अर्को नेतृत्व अहिले गगन थापा सभापति हुनुहुन्छ, भोलि उहाँ सबै जुनिगर बाँचुन्जेल सभापति हुने होइन, उहाँको पनि निश्चित कार्यकाल छ। त्यसैले यो एउटा नेतृत्वमा पुग्ने र हट्ने अथवा नेतृत्व परिवर्तनको प्रक्रिया चलिरहन्छ, आउने जाने प्रक्रिया चलिरहन्छ। त्यसैले सानेपाको गयो गएन होइन, नेपालका तमाम लोकतन्त्रवादीहरू जानुपर्छ, तमाम नेपाली कंग्रेसका सदस्य साथीहरू त्यहाँ जानुपर्छ, पुग्नुपर्छ, त्यहाँ बसेर नेतृत्व गर्नुपर्छ, त्यहाँ बसेर अरूलाई संगठित गर्नुपर्छ, त्यहाँ बसेर अरूलाई आह्वान गर्नुपर्छ, जुन कार्य हिजोभन्दा अगाडि पनि भयो र हिजो पनि भयो।
4: होइन एउटा कुरा चाहिँ अब तपाईँहरू त फर्किनै सक्नुभयो, कोमल हृदय सहित अब चाहिँ पार्टीलाई मिलाउनुपर्छ भन्ने ढंगले चाहिँ धेरै नेता कार्यकर्ताहरू त फर्किनुभयो, तर निवर्तमान सभापतिहरूलाई फर्काउन सक्नु भएन, उहाँको मन के ढुङ्गाकै रहेछ, त्यसो भए सम्झाउन सक्नु भएन?
13: ढुङ्गाकै होइन, ढुङ्गाकै होइन, उहाँ सभापति हुनुहुन्थ्यो, चौधौं महाधिवेशनबाट निर्वाचित सभापतिले पन्ध्रौं महाधिवेशन गर्छु भन्दा भन्दै गर्न नपाइकन विशेष परिस्थिति आयो, विशेष परिस्थितिको उपज चाहिँ उहाँ पन्ध्रौं महाधिवेशन गर्नका लागि अवसर पाइरहनु भएको छैन। अहिले हाम्रो हिजो मात्रै पनि सभापति गगन कुमार थापाले भन्नुभयो पन्ध्रौं महाधिवेशनमा सभापति शेरबहादुर देउवाकै हातबाट बाहुलीबाट उद्घाटन गर्ने वातावरण बनाउँछु म लाग्छु, अन्तिम गरी भनेको 16 गते बिहानसम्म पनि म त्यही प्रयत्नमा छु, एक घण्टा अघिसम्म पनि म त्यही प्रयत्नमा हुन्छु भन्नुभएको छ। हामीले पनि यसैमा क्रियाशील भएर पहल गरिराखेका छौं, नेताहरूले पहिले जसले कुरै सुन्न मान्नुहुन्नथ्यो अहिले उहाँ कुरा सुन्दै हुनुहुन्छ, जसले सुनिरहनु भएको थियो अहिले उहाँ आधा उधा स्वीकार्दै हुनुहुन्छ र सभापति शेरबहादुरबाट लामो समयको उपचारपछि भर्खरै आउनु भएको छ, देशकाल परिस्थितिका बारेमा सबैसँग छलफल गरिरहनु भएको छ, परामर्श गरिरहनु भएको छ। हिजो अस्तिसम्मका यी सम्पूर्ण कुराबाट उहाँले अवश्य पनि अब नेपाली कंग्रेसलाई बनाएर लिएर जाँदा के गर्दा उपयुक्त हुन्छ भनेर उहाँले आफैले पनि निर्णय गर्नुहुन्छ र हामी एक ठाउँमा उभिन्छौं।
4: अब एक ठाउँमा उभिने कुरामा जस्तो शेरबहादुर देउवाजीलाई अबको यो पन्ध्रौं महाधिवेशन उद्घाटनका निम्ति तपाईँहरूले पनि जुन किसिमको अब उहाँलाई कन्भिन्स गर्ने कुरा र स्वयं सभापतिजीसँग पनि भेटघाटदेखि लिएर कन्भिन्स गराउने कुराले चाहिँ सार्थकता पाउन सक्ने सम्भावना चाहिँ कतिको देख्नु भएको छ? किनभने यो त अब अन्तिम चरणमा पुगेका छन् त।
13: एकदमै धेरै देख्छु, किनभने शेरबहादुर देउवा आदरणीय व्यक्तित्व नेता सभापतिले म क्रियाशील पदमा कार्यकारी पदमा म अब क्रियाशील छैन है भनेर कार्यवाहकै दिइसक्नु भएको हो, उहाँले स्वघोषित रूपले आफै विदा भइसक्नु भएको अवस्थामा उहाँको एउटै मात्रै ध्येय के हो भने मैले कार्यवाहक दिएँ अब पन्ध्रौं महाधिवेशन गर्न नसकेको जस्तो गरेर जसरी मलाई अपदस्थ गरियो अथवा बर्खास्त गरियो अथवा पन्ध्रौं महाधिवेशनको अवसर नै दिएन त्यो अवसरबाट मलाई मैले नेतृत्व हस्तान्तरण गर्ने अवसर मिलोस् भन्ने उहाँको कामना हो, त्यो अवसर मिलाइदिनुपर्छ सानेका कांग्रेसले, गगन थापाले वा अरू साथीहरूले पनि, र त्यसका लागि मिलाइदिए भनेर सूचना दिएर मात्रै सार्वजनिक आह्वान गरेर हुँदैन, त्यसमा नमिलेका कुरा मैले भनेकै जस्तो मन केमा नमिलेको हो, कुरा केमा नमिलेको हो, कुरा केमा नमिलेको ठाउँमा मिलाउनु पर्यो, मन नमिलेको ठाउँमा मिलाउनु पर्यो। भन्यो, त्यसैले मनभन्दा ठुलो कुरा नै हो, कुरा भनेको विषयवस्तु हो, त्यो विषयवस्तु भनेको विधि प्रक्रिया हो, त्यो विधि प्रक्रिया मिलाउनका लागि हिजो गगन थापाजी एक्लै प्रयास गर्दै हुनुहुन्थ्यो भने अब हामी सबै मिलेर प्रयास गर्छौं र यहाँले भन्नुभयो जस्तो मलाई त 99% विश्वास छ।
4: अब एकदमै निकट मानिएका नेताहरू पनि देउबाजीको साथबाट बाहिरिँदाखेरि वा चाहिँ त्यसबाट उहाँलाई छोडेर आउँदाखेरि कि त्यस्तो अप्ठ्यारो महसुस अनुभूति हुँदो रहेछ कि नरहेछ? त्यसो भए
13: यसो छ, उहाँलाई छोडेर अन्त गएको भन्ने पटक्कै होइन, उहाँलाई नै साथ दिनका लागि र उहाँकै व्यक्तित्व, उहाँकै नेतृत्व, उहाँकै सम्मान, उहाँकै सुखद बहिर्गमन कसरी हुन सक्छ भन्ने चिन्तन गरेर सोच राखेर र त्यही अभियानमा काम गर्ने प्रतिबद्धताका साथ नै हामी सानेतामा जोडिएका छौं। त्यसैले सानेतामा जोडिनुको अर्थ शेरबहादुर देउवालाई मन नपराएर उहाँप्रति तिक्तता व्यक्त गरेर भन्ने पटक्कै होइन, उहाँकै सुखद बहिर्गमन, उहाँकै व्यक्तित्व र नेतृत्वलाई कसरी आगामी दिनमा र स्थापित गर्ने इतिहासमा पनि कायम गर्न सकिन्छ भन्ने चिन्तन बोकेर हामी सानेता आएका छौं। सानेतामा सभापति गगन कुमार थापासँग त्यही कुरा गरेका छौं। सोही अनुसार हिजोको वक्तव्यमा, उहाँको सार्वजनिक वक्तव्यमा पनि ती कुराहरू आइसकेको हुनाले हामी यही अभियानमा छौं, हामी उहाँलाई छोडेका छौं।
4: अब एउटा कुरा चाहिँ, नेपाली कंग्रेसको यो 15 महाधिवेशनको एकदमै तयारी भइरहँदाखेरि र तपाईँहरू चाहिँ त्यहाँ आइरहँदाखेरि कुन कुरामा कन्फ्युजन थियो र कुन कुराले चाहिँ ठ्याक्कै यो अन्तत्वगत चाहिँ सँगै मिलायो, सानेपासम्म डोर्यायो, सानेपासम्म पुर्यायो?
13: जसरी सभापति शेरबहादुर देउवाला 15 महाधिवेशनमा उपस्थित भएर नेतृत्व हस्तान्तरण गर्ने धोको थियो, हामीलाई पनि 14 महाधिवेशनबाट निर्वाचित भएर आइसकेपछि 15 महाधिवेशनमा सहभागी नै नभइकन कसरी विदा भयौं त भन्ने हामीका एउटा अनुत्तरित प्रश्न थियो। त्यसको उत्तर गगन कुमार थापाले दिनुभयो, हो साँच्चै नै विशेष महाधिवेशनमा सहभागी नहुनुभएका, उम्मेद्वार नहुनुभएका 15 महाधिवेशन चाहिँ देख्नै नपाउने भन्ने त हुँदैन नि। त्यसैले 14 महाधिवेशनबाट निर्वाचित सबै सदस्यहरू 15 महाधिवेशन अगाडिको केन्द्रीय कार्य समितिमा उहाँहरूलाई समाहित गरिएको छ भनेपछि हामीले 15 महाधिवेशनमा परीक्षा दिने मौका पायौं। एक दोस्रो कुरा, क्रियाशील सदस्यता स्वयं गगन कुमार थापा महामन्त्री हुन उहाँले आफैले टुङ्ग्याएको, शेरबहादुर देउवाबाट हस्ताक्षर भएको क्रियाशील सदस्यतालाई अध्यावधि गर्ने भनेर त्यसलाई परिवर्तन गर्न खोज्नु भएको थियो। हामीले त्यसलाई किन चाहियो परिवर्तन अहिले गर्न खोजेन भनेका थियौँ। उहाँले परिवर्तन नगरेकै क्रियाशील सदस्यबाट महाधिवेशन सम्पन्न गर्ने भन्ने दोस्रो महत्वपूर्ण कुरा हो। तेस्रो कुरा, महाधिवेशनलाई निष्पक्ष र तटस्थ बनाउनका लागि सहमतिका आधारमा आवश्यक समितिहरू बनाउनुपर्छ भन्यो, उहाँले त्यो समितिहरू बनाउन शुरू गर्नुभएको छ। एउटा तटस्थ निर्वाचन परिचालन समिति बनाऊ भन्यो, त्यसलाई बनाउनका लागि पछि सोमबारसम्ममा उहाँले समय नै तोक्नु भएको छ, 5 गतिभित्र यो बनाउने भनेर भन्नुभएको छ। अर्को कुरा, हामीले सभापति शेरबहादुर देउवाको उपस्थिति अधिकारी हुनुपर्छ भनेका थियौँ, उहाँले हिजो पनि प्रतिबद्ध व्यक्त गर्नुभयो, जसरी पनि जुनसुकै अवस्थामा जतिसुकै लचिलो भएर पनि म त्यो काम गर्न तयार छु।
4: तर उहाँले त भन्नुभयो शेरबहादुर देउवाजीले समय चाहिँ दिनुभएको छैन भन्ने कुरा एक आइरहेको थियो
13: क्या, उहाँले मागिरहनु भएको छ सायद, मलाई लाग्छ अघि मैले भनेकै जस्तो गरेर कुरा नमिलेको कारणले मन मिलिराखेको छैन। अब नमिलेका कुरा उहाँ मिलाउँदै जाँदै हुनुहुन्छ, कुरा मिलिसकेपछि उहाँको मन मिलाउनका लागि उहाँले अन्तिम प्रयास गर्नुहुन्छ र भेट गर्नुहुन्छ।
4: भनेपछि अब सबै नेपाली कंग्रेस एक ढिक्का भएर 15 महाधिवेशन सम्पन्न हुन्छ, त्यसको पूर्व तयारी व्यापक रूपमा भइरहेको छ। गगन थापा बलियो बन्नुभएको छैन,
13: जानेपामा चुन्डेनमा रहनुभएका अग्रज नेताहरूको पनि एउटै ध्येय के हो भने बलियो, सशक्त, एकताबद्ध भएको कांग्रेस जसले बाह्य राजनीतिलाई आफ्नो परिवेशमा पनि नेतृत्व गर्न सकोस् भन्ने हो।
4: तर नेपाली कंग्रेसले चाहिँ सबैलाई हटाउन सक्नका निम्ति चाहिँ अबको यो दुई दिनले चाहिँ काम गर्न सक्छ कि सक्दैन? अब कतिपय रूपमा केही पनि प्रस्तावहरू आएका छन् भने तपाईँ अलिकति दिल खुला गर्नुहोस् होइन, पूर्णबहादुर खड्गाजीले भनेको मैले देखेका थिएँ, महाधिवेशन अब केही समयसम्म अलिकति पछाडिसम्म सारिदिनुहोस्, धकेल्नुहोस्, सबैलाई मिलाउनुहोस्, सबैका मन माझामाझ गरौं, त्यसपछि मात्रै पनि महाधिवेशन गर्दा के बिग्रिन्छ र भन्ने पनि प्रस्ताव आएको छ नि त मिन्जी।
13: एकदम उहाँको प्रस्तावकै पेरिफेरीमा रहेर हामी छलफल गरिराखेका छौँ। मन मिल्यो भने कुरा पनि मिलिहाल्छ, कुरा मिल्यो भने मन पनि मिलिहाल्छ, मन र कुरा मिलिसकेपछि यो वैधानिक वा प्राविधिक कार्यतालिका भनेको ठूलो कुरा होइन,
4: त्यो सम्भावना छ, अहिले सर्ने सम्भावना छ।
13: मन मिलिसकेपछि, कुरा मिलिसकेपछि अदालतमा मुद्दा गरिरहनु पर्ने आवश्यकता हुँदैन. अदालत मन मिलेपछि कुरा मिलेपछि मन मिल्छ, मन मिलेपछि मुद्दा फिर्ता हुन्छ, मुद्दा फिर्ता परेपछि कार्यतालिका सर्छ. यो त कुनै ठुलो विषय नै होइन. त्यसैले पूर्ण दाईले, आदरणीय पूर्ण दाईले भन्नुभएको छ कि अहिले स्थगित गरेर वार्ता प्रारम्भ गरिहालौ, बरु स्थगित पनि गरिरहनु परेन. 24 घण्टा अहरात्र वार्ता गरे भइहाल्यो. वार्ता गरिसकेपछि कुरो मिल्छ, कुरो मिलेपछि मन मिल्छ, मन मिलेपछि अदालतको मुद्दा फिर्ता हुन्छ, मुद्दा फिर्ता भएपछि कार्यतालिका सरिहाल्छ. यो बाटोमा जानुपर्छ. हामीसँग स्पष्ट एकताको रोडम्याप नै छ.
4: तपाईँको लाइन के हो? पार्टीले मिलाउनका निम्ति, तपाईँको आफ्नो लाइन चाहिँ के हो? पार्टी मिलाउनका निम्ति महाधिवेशन भन्ने कुरालाई सारेर फेरि घनीघोट छलफल पछि चाहिँ सहमति जुटाउन सकिन्छ.
13: महाधिवेशनको कार्यतालिका अघि वा पछि भन्ने हाम्रो उद्देश्य होइन. हाम्रो उद्देश्य पार्टीको सम्पूर्ण एकता हो, शक्तिशाली काँग्रेस निर्माण हो, सबै नेपालीको साझा पार्टी नेपाली काँग्रेस बनाउने हाम्रो ध्येय हो. त्यसका लागि प्राविधिक रूपमा, वैधानिक रूपमा, कानूनी रूपमा रहेका बाधा अडचनहरूलाई फुकाउँदै हामी अगाडि बढ्नुपर्छ. त्यो भनेको के भने, अघि भनिहाले, टेबुलमा बस्नु पर्यो, छलफल गर्नु पर्यो, जोड्नेले जोड्नु पर्यो, छोड्नेले छोड्नु पर्यो, होइन, कसैले महसुस गर्नेले महसुस गर्नु पर्यो, सम्झाउनेलाई सम्झाउनु पर्यो, बुझाउनेलाई बुझाउनु पर्यो, एउटा बिन्दुमा आएर हामी सबै जोडिनु पर्यो. हाम्रो त 74 सालको आम निर्वाचनको नारा नै थियो, सबै अट्ने देश सबैलाई जोड्ने काँग्रेस भनेका थियौँ. अब हाम्रै भित्रका काँग्रेसका नेताहरू नै नजोडिने अवस्था भयो भने त त्यो नारा निरर्थक भयो नि त. काँग्रेस बाहिरका नेतालाई समेत जोड्ने काँग्रेसले अहिले आफैभित्रका नेता जोड्न सकेन भने नेतृत्वमाथि पनि त प्रश्न चिन्ह उठ्छ. त्यसैले के विधि उपायबाट हुन्छ, पहिली काँग्रेसका अनुभवी शीर्ष अग्र समर्थक शुभचिन्तक सबै नेताहरूलाई जोड्न सक्नुपर्छ. त्यो जोड्ने भनेको मानिस मानिसलाई जोड्ने भनेको कुनै तत्त्व हुँदैन, त्यो भनेको संवाद हो, सहमति हो. संवाद र सहमतिका माध्यमले जोडेर देश दुनियाँलाई देखाउने गरेको देख्नुभयो. काँग्रेसहरू यस्तो लोकतान्त्रिक पार्टी हो जसले सबै असहमतिहरूलाई सहमतिमा आफै रूपान्तरण गर्न सक्छ भन्ने प्रमाण देखाउँछ.
4: अब नेपाली कंग्रेसको कुरा त अब जिल्ला जिल्लामा जाने क्रम पनि बढ़िरहेको छ, नेताहरूलाई जिम्मेवारी पनि दिइएछ, जिल्ला जाने क्रम शुरू भयो होइन, अब दुई दिन मात्रै त बाँकी छ नि त.
13: साथीहरू गइसक्नु भएको छ, म मात्रै, म भनौँ केही साथीहरू यो
4: अटाउनु भएन, जिल्लातिर जाने कार्य समिति
13: जाँदैछु. म पनि अहिले हिजै जानुपर्ने हो, हिजो केन्द्रीय समितिको बैठक भनेर म बसेको हो, आज जाने हामी मिस गरेको तपाईँसँग पनि. हिजो अस्ति कुरा गर्न नपाएको तपाईँले 3-4 पटक चाहिँ भनिसक्नु भएको थियो.
4: होइन, म त अब तपाईँसँग के चाहन्थे भने मिन्जी, तपाईँ त अब मिलाउनका निम्ति पनि लाग्नु भएको हो होइन. कतिपयले चाहिँ तपाईँलाई के भने भने अब अन्ततो गत्तो चाहिँ खोलो तर लौरो बिर्सो पनि गर्नुभयो मिन्जीले भनेर पनि टिका टिप्पणीहरू आए, कटाक्षहरू आए. हामीले केही समय अगाडि मात्रै पनि हामीले बहस गरेकै थियौँ होइन.
13: चुन्दरीमा म बसुन्जेल, म जस्तै अरू क्रियाशील साथीहरू बसुन्जेल, केही नेताहरूलाई चाहिँ नमिल्ने आधार पनि यही बन्ला कि भन्ने हामीलाई चिन्ता पनि थियो. हामी पार्टी मिलाउनका लागि हामीले सम्पर्कले खोलेका थियौँ, त्यहाँ बस्ने, छलफल गर्ने. किन त्यसो पनि गरेको भने, एकपटक पार्टीका सानिपामा रहनुभएका पदाधिकारीले पनि एउटा अभिव्यक्ति गरिदिनुभएको थियो, कोसँग मिल्ने, कहाँ मिल्ने, कोही कसलाई भेट्ने, कसको घरमा गएर भेट्ने भन्ने प्रश्न गर्नुभएको. हामीले त्यसलाई गम्भीर रूपमा लियौँ र भन्यौँ, हामी धेरै दर्जनौ नेता छौँ. दर्जनौ नेता मात्रै हो त, सानिपामा सभापति गगन थापाले कोसँग वार्ता गर्ने, कहाँ गएर भेट्ने, अनि हामीले पनि सल्लाह गर्दा कसो घरमा बसेर सल्लाह गर्ने, एउटै व्यक्तिको घरमा कचोटि धाउने, यसले हामीलाई पनि अलमल गर्यो र सानोका काँग्रेसलाई पनि वार्ता गर्न अप्ठ्यारो भयो. यो एउटा सम्पर्कले खोलौँ भनेर हामी सम्पर्कले खोलेको, तर केही नेताहरूले त्यसलाई त नयाँ पार्टी कार्यालय भयो भने हामी के के नै गर्छौँ त्यही सोच्नुभयो जस्तो लाग्यो. त्यसो भइसकेपछि हामी त त्यहाँ नयाँ पार्टी बनाउन गएका त होइन, त हामीले चाहिँ त्यसलाई नेपाली कंग्रेसमा असहमत भएर बाहिर रहेका साथीहरूलाई कसरी सहमत गरेर सानेपा लगेर ठूलो काँग्रेस बनाउन सकिन्छ भनेर हामीले गरेको चिन्तनको कतै गलत व्याख्या र दुरूपयोग नहोस् भन्ने हामीलाई लागिराखेका थियो. अन्तत गत्या अब अदालतले स्टे अर्डर नदिइसकेपछि दुईटा अधिवेशनको जब तयारी भयो, हामीले भन्यौँ दुईटा अधिवेशन हुन बित्तिकै व्यवहारत दुईटा काँग्रेस हुने भयो, यो नेपाली कंग्रेसका लागि, मुलुकका लागि, लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ. अब मिलाउनु पर्छ भनेर हामी केही समूह बन्यौं. सुरुमा 25 जना उपस्थित हुँदा 31 जना, अनि हामीले जगन कुमार थापा पार्टी सभापतिलाई भन्यौं यो परिस्थिति छ, तपाईँ के गर्ने हो, मिलाउने हो कि होइन भन्दा उहाँले एकै वचनमा भन्नुभयो मूल प्रयोग नहोस् भन्ने हामीलाई लागिराखेका थियो. अन्तत गत्या अब अदालतले स्टे अर्डर नदिइसकेपछि दुईटा अधिवेशनको जब तयारी भयो, हामीले भने दुईटा अधिवेशन हुन बित्तिकै व्यवहार अथवा दुईटा काङ्ग्रेस हुने भयो।

0: सभापति शेरबहादुर देवाको उपस्थितिमा पन्ध्र महाधिवेशनमा उहाँलाई भव्य सभ्य स्वागत गर्न तयार किन तयार भनिसकेपछि त्यसो भए जसलाई जे कुरा हामी भन्दैछौ उहाँबाट स्वीकार भइसकेपछि अस्वीकार हामीले गर्नुपर्ने चाहिँ कारण त छैन. त्यो कुरा हामीले चुनबेरीमा रहनुभएका अग्रज नेताहरूसँग अनौपचारिक रूपले राख्यौं. उहाँहरूले त्यसलाई कुनै रेस्पोन्स नदिइसकेपछि अब हामी चुनबेरीमा बसेर गगन थापालाई सम्झायौं. अब गगन थापासँग बसेर सेवा देवालाई सम्झाउनु पर्छ भनेर हामीले रणनीतिक रूपले हामी यो साझा पाएका हौं.
1: अहिले देशको परिस्थिति यहाँलाई राम्रैसँग थाहा छ. जेएनजी मुभमेन्ट भएको पनि एक वर्ष पूरा भयो. केही समाचारहरू पनि आएका छन् अहिलेका सरकार निर्माण गर्न, अहिलेको पार्टी आएको नयाँ पार्टीहरू निर्माण गर्न अमेरिका लगायतका देशहरूको चाहिँ सहयोग रहेको विषय, द ग्रे जोनले लेखेका कतिपय समाचारहरू र अहिले देशको पछिल्लो परिस्थितिहरू, यो फ्ल्यासब्याक वान इयरलाई फर्केर हेर्दाखेरि तपाईँले कसरी लिनुभएको छ?
0: खेलजी, तपाईँ हामी सबै नेपाली नागरिकहरूले आफ्नो देशको राष्ट्रिय स्वाधीनताको जगेर्ना गर्न हामी चिन्तित छौं. मैले तपाईँहरूको पनि संसारकर्मी साथीहरूको पनि विभिन्न स्वरूप देख्दछु. तथा हामी जहिले पनि यो राष्ट्रियता लोकतन्त्रका लागि लागेका मानिसहरू अहिले राष्ट्रिय स्वाधीनता अत्यन्त कमजोर छ, सार्वभौमिकता अत्यन्त कमजोर भएको छ. जसरी कुनै व्यक्ति बिरामी हुँदा छर छिमेकी साथी भाइ र स्व दुश्मनहरूको पनि प्रभाव पर्छ. अहिले नेपालको स्वाधीनता कमजोर भएको बेला, सार्वभौमिकता कमजोर भएको बेला, राष्ट्रिय एकता कमजोर भएको बेला बाह्य प्रभाव परेन होला, कसैले केही गरेन होला भनेर त भन्दै सकिन्न. हामीले भाद्र 23 र 24 गते देखिहाल्यौं, नाङ्गो नाचै देखिहाल्यौं त हाम्रो चाहिँ बाहिर बाह्य शक्तिको कस्तो प्रभाव रहेछ भने अहिले हामीले ग्रे जोनको चाहिँ सूचना मात्रै हामीले हेरिरहनु पर्दैन. हामीले त्यही बेला नै डे टू डे लेखिएका देखिएका भेटिएका मानिसहरूको कसुरमा पनि नाम लिन नसक्ने अवस्था रह्यो त, होइन र? कार्की आयोगले नाम लिन नसकेको, मानवाधिकार आयोगले सँगै हिँडेकाको चारजनाको लेखेको एउटाको लेख्न नसकेको, खुलेआम स्वयं त्यो सम्बन्धित व्यक्तिले म फलानु हो, मेरो गडफादर फलानु हो भनेर भन्दा पनि औंला ठड्याउन नसकेको त अवस्था हो त. त्यो अवस्था अहिलेसम्म त्यसैले जब व्यक्ति कमजोर हुन्छ साथी छिमेकी र दुश्मनको प्रभाव पर्छ, जसरी देश कमजोर हुन्छ बाह्य सबै शक्तिको प्रभाव पर्छ. अहिले त्यही कुरा राखेर नै नेपाली कंग्रेस बलियो हुनुपर्छ र कंग्रेसको नेतृत्वमा राष्ट्रिय राजनैतिक शक्तिहरू राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका लागि हातेमालो गरेर उभिनुपर्छ भनेको नै त्यही
1: होइन. अब राष्ट्रिय स्वाधीनतामाथि चाहिँ केही समस्याहरू सृजना भइरहेका छन् भन्ने खालका विषय पनि आएका छन्। मैले केही दिन अगाडि यहाँले सुन्नु भ्याउनुभयो भएन, तत्कालीन गृहमन्त्री ओम प्रकाश अर्यालजीसँग पनि कुरा गरेका थिएँ। यतिखेर देश चाहिँ सिलिकन भ्यालीबाट चलिरहेको छ, देश खतरामा छ, देश चाहिँ अल्गोरिदममा चलिरह्यो, फेसबुकमा पनि भ्युज बटुल्ने र फेसबुकलाई कसरी बलियो बनाउन सकिन्छ, मोनिटराइज जोगाइराख्ने भन्ने ढंगले चाहिँ सरकारका पदाधिकारीदेखि लिएर स्वयं सरकार प्रमुख पनि त्यतापट्टि लागे, यसरी देश चल्दैन, धम्क्याएर थर्काएर देश चल्दैन भन्ने लाइनमा ओम प्रकाशजीको पनि धारणा थियो। अब भन्दै गर्दाखेरि अहिलेको नेपाली जनताले चाहिँ यति ठूलो बहुमत दिएको फागुन 21 यो निर्वाचन, यति ठूलो खर्च गरिसकेर देश एउटा किनारामा, देश एउटा चाहिँ ट्र्याकमा जानुपर्ने ठाउँमा चाहिँ फेरि यस्ता खालका अवरोधहरू, यस्ता खालका विषयहरूले त हामी कहाँ पुग्छौं भनेर क्या, यो एउटा चिन्ताको विषय होइन यो अहिलेको अवस्था?
0: एकदम एकदम खेलजी, हामी सबैको, मैले त देवानदेखि भाद्र 23-24 घटनाभन्दा अगाडिदेखि नै 19 गतेदेखि नै जब सामाजिक सञ्जाललाई नियमन गर्नका लागि सूचीकृत हुन आउनुहोस् भन्दा आफ्नै देश जलाउन जसरी हामी तयार भयौं, त्यो भनेको हाम्रो देशभित्रै राष्ट्रघाती शक्ति निर्माण भइराखेको रहेछ, वैदेशिक प्रभावको शक्ति निर्माण भइराखेको रहेछ. ताकि हामीले हाम्रो देश बनाउँ भन्दा देश जलाउँदा गौरव गर्नेहरूको चाहिँ अहिले लोकप्रियता बढेर गयो, त्यो नै दुर्गति हो. त्यसैले यसमा चिन्तित हुनुपर्छ सबै.
1: अब देश चाहिँ सही बाटोमा, सही ट्र्याकमा ल्याउनका निम्ति प्रतिपक्षी दल अर्थात लोकतान्त्रिक दल नेपाली कंग्रेसको अहिलेको भूमिका के छ? विरोध मात्र गर्ने हो कि सहयोग पनि गर्ने हो सरकारलाई?
0: तपाईँ हामीलाई सजिलो कुरा के हो भने रुगा खोकी लाग्यो, ज्वरो मात्रै आयो भने 100 रुपियाँको औषधिले निको हुन्छ, 3 दिनको आराम गरे निको हुन्छ. तर त्यही कुरा चाहिँ ज्वरो नै बढ्दै गएर टाइफाइड भयो, अल्सर क्यान्सर भयो, ट्युमर भयो, अथवा विभिन्न किसिमका गम्भीर रोग लाग्यो भने सोही अनुसारको समय पनि लाग्छ र सोही अनुसारको खर्च पनि लाग्छ. अहिले हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रतामाथि र हाम्रो अन्तर्राष्ट्रिय कूटनीतिक क्षेत्रमा हामीलाई निकै गहिरो र निकै खतरनाक रोगहरू लागिसकेको छ. यसको उपचार एक व्यक्ति, एक पार्टी, एक नेता अथवा एउटा

0: घाटा हुँदैन र कुनै एक हाम्रा मित्र राष्ट्रहरूको एक राष्ट्रको साथ र सहयोगले पनि हुँदैन। हामीले राष्ट्रिय रूपमा हामी एकताबद्ध भएर अन्तर्राष्ट्रिय रूपमा हामीले साथ सहयोगको अपील गर्नुपर्छ र हाम्रा कूटनीतिक व्यवहारहरू हाम्रा कूटनीतिक निर्णयहरू पनि त्यति नै सन्तुलित र त्यति नै भरपर्दा हुनुपर्छ, अनि मात्रै हाम्रो राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता सुरक्षित भएको आभास हुन्छ।
1: भनेपछि प्रतिपक्षीको भूमिका सरकारलाई सहयोग गर्ने हुन्छ कि खालि विरोध मात्रै हुन्छ? अहिले
0: मलाई त लाग्छ सरकार जसरी आयो आगमन जस्तो भयो विदाई पनि त्यस्तै हुन्छ।
1: ए भनेपछि जसरी आयो त्यसरी नै जाने होइन सरकार?
0: जान्छ, त्यो होइन,
1: पाँच वर्ष जाँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार पाँच वर्ष चल्दैन, जनताले
0: मलाई कसको सरकार भन्ने कुरा छैन। सरकार जुनसुकै पनि यो कुनै एक दल विशेषको सरकारलाई भनेकै होइन, जुन जसको जुन बिरुवाको जरा छैन त्यसको त आयु पनि त हुँदैन, कम हुन्छ नि त, होइन? चर्को घाम लाग्यो भने पनि सुकिहाल्छ, अथवा सानो कमिलाले कुखुराले खोजिदिँदा पनि उखेलिन्छ। त्यसैले राष्ट्रियताका पक्षमा, नेपाली जनताका पक्षमा, विधिका पक्षमा, सार्वभौमिकताका पक्षमा, राष्ट्रिय स्वाभिमानका पक्षमा कति लामो समय उहाँहरूले काम गर्नु भएको छ भन्ने कुरा नेपाली जनताले मूल्याङ्कनै गर्न नपाइकन दुई तिहाईको नजिकको मत आयो, त्यो मत कसरी आउँछ त? नेपालमा लामो समयदेखि नेपाली जनताको दैनिक जनजीविकामा काम गरेका मानिसहरू चुनाव हार्नुपर्ने अनि देश खराबी बनाउने मानिसहरू चाहिँ एकै रातमा जित्नुपर्ने भनेपछि अनि यो नेपाली मत हो त?
1: अनि जनताले नै त हो नि मत दिएको त, होइन?
0: हजुर,
1: नागरिकै मत त हो नि, जनताकै मत हो,
0: मतदाताकै मत हो भन्दैछु त, मत त हाम्रै हो नि। तपाईँ मन्दिरमा जानुभयो भने कुनै बिरामी जान्छ, बिरामी भारीभन्दा बढी उफ्रिन्छ, तर त्यो बिरामी धामी होइन क्या, त्यो बिरामी हो, तर उफ्रिन्न चाहिँ धामीभन्दा बढी काम छ, धामीभन्दा बढी मन्त्र बोल्छ, ए नबुझिने भाषामा बोल्छ। अघि तपाईँसँग मोटरसाइकलमा, कारमा अथवा बसमा लिएर गएको बिरामी मन्त्री पस्न बित्तिकै अथवा चाहिँ कुनै देवी माताका पस्न बित्तिकै माताभन्दा बढी काम छ, तर घर फर्किँदाखेरि जस्ता जस्तो हुन्छ, जानु अगाडि जस्तो छ त्यस्तै हुन्छ। त्यो के हो भने कान्ने मान्छे, बक्ने मान्छे तपाईँ आफै आफ्नै मान्छे हो, ऊ धामी पनि होइन, ऊ अरू केही होइन, तर के हुन्छ भने उसकोमा केही एउटा मन्त्र हुन्छ, तत्त्व हुन्छ, त्यसले गर्दा ऊ काम थाल्छ। अहिले नेपाली जनताको पनि भाद्र 23-24 पछि त्योभन्दा अगाडिदेखिकै तयारी रहेछ, तर देखिन चाहिँ कस्तोमा आयो भने भाद्र 23 गते उनीहरू उफ्रेको बकेको हेर्नुहोस् त, देखिस फलानु तेरो देश छ यहाँ जलाइ दिने भनेको छ, देखिस आज चाहिँ हामी राम्रो काम गऱ्यौँ भनेको छ, खराबी भगवान् लागेको छ, हाम्रो लक्ष्य पूरा भयो भनेको छ, अनुहार त नेपाली नै हो, त्यो कुनै देशको होइन, विदेशी होइन। त्यसैले मैले भने माता चाहिँ गएर काम्ने बिरामीले जे गर्छ भाद्र 24 पछिका दिनमा त्यसरी नै मानिसहरू नेपाली नागरिक कामिरहेका छन्, होइन, मन्त्र अथवा बकिरहेका छन्, उफ्रिरहेका छन्, नाचिरहेका छन्, ती सबै अशोभनीय देखिन्छ। तपाईँले भन्नुभएको जस्तो त्यो भाग्र 21 चुनाव पनि त्यसै भयो, चुनाव तपाईँले देख्नुभएको छ डिजिटल भोटिङ होइन, विगतमा त्यही उम्मेद्वारहरू विगतको भन्दा धेर थिए, विगतमा 3-4 दिन लाग्थ्यो मतगणना गर्न, होइन, तर यसमा 4 घण्टा, 5 घण्टा, 8 घण्टा, 12 घण्टामा सबै रिजल्ट आयो, होइन, बडा विचित्र छ। अरू ठाउँमा पहिले त मतदान गर्दै जाँदाखेरि 3 बजेपछि मतदाता सकिँदै जान्थ्यो, यसपल्ट 3 बजेसम्म 40-42% मत खसेको छ, यसपछि वास्तै 2 घण्टामा चाहिँ 25% मत खस्यो। इभिनिङमा जब मतदान केन्द्र खाली हुँदै गर्छ मतपत्र वास्तै बढिया छ, अनि निर्वाचन आयोगले 4.89 लाख मतदाता छन्, समानुपातिक र प्रत्यक्ष गरेर करिब करिब 2 करोड मतदाता हुनुपर्ने, 4 करोड मतपत्र छाप्छ, 2 करोड के गर्यो भनेर पहिला भन्दैन। त्यसरी मैले तपाईँसँग भन्नुभएको यी मैले त्यो तथ्य र प्रमाणहरू मात्रै भने अब त्यो निर्वाचन कस्तो थियो भन्नको लागि, होइन, त्यसो त तर हामीले के बुझ्नुपर्छ भने राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, नेपाली जनताको चाहिँ स्वतन्त्रता, नागरिक अधिकारको रक्षाका लागि बोल्दा कुनै एक दिनको, एकछिनको, एक व्यक्तिको घटना र अभिव्यक्तिलाई आधार मान्ने होइन कि, यसरी नै सम्पूर्ण कुराको रिपोर्ट हेर्नु जरुरी हुन्छ। त्यो रिपोर्ट हेरियो भने हामी साँच्चै नै नेपाली नागरिकहरूको स्वतन्त्रता कमजोर भएको छ, हाम्रो स्वाधीनता कमजोर भएको छ, हाम्रो सार्वभौमिकता कमजोर भएको छ। यसको अर्थ के हामी अब समाप्तै भयो त भन्ने होइन, देश बिरामी भएको छ, देश कमजोर भएको छ। अब हामी सबै मिलेर यसको उपचार भनेको के हो भने हाम्रो राष्ट्रिय एकता हो एक, दोस्रो हाम्रो राष्ट्रिय स्वाधीनताको रक्षाका लागि हामी स्पष्ट हुनुपर्छ। हामी स्पष्ट भएपछि हामी छिमेकी मित्र राष्ट्रसँग, हाम्रा मित्र राष्ट्रसँग, सहयोगी मित्र राष्ट्रसँग हामीले स्पष्ट सन्तुलित परराष्ट्र नीतिका साथ कूटनीतिक के अरे कूटनीतिक र कूटनीतिक मार्फत चाहिँ हामीले
1: अश्विनजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हजुर,
1: नेपाली कंग्रेसका नेता मिन विश्वकर्मा आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 बीआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि। हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ। यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ। हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रंगको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रंगको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एण्ड डेन्टल केयर वालिङ 8 बीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860408722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
3: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364146696।
5: रेडियो आदिखोला 105.4।
6: तृतीय पुरस्कार 60,000।
7: टाइटल स्पोन्सर टिगो।
6: अ कल्चरल इनिशिएटिव अफ सूर्य नेपाल गाथा।
7: सपोर्टेड बाइ एनआईएमबी ब्याङ्क,
6: नासा सिक्युरिटिज,
7: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
6: युनाइटेड अगोज इन्सुरेन्स,
7: यति एयरलाइन,
6: वेदालय,
7: पब्लिसिङ पार्टनर पाइन ट्री,
6: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
7: कथा पठाउनका लागि barkharibooks@gmail.com।
6: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
8: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
9: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
8: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
9: पुष्पात बगैसा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
5: रेडियो आदि खुला 105.4।
1: मन्त्री देवेन्द्र दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: धन्यवाद छ यहाँलाई।
1: होइन दाहालजी, अब नेकपा एमाले भित्रको विवाद मतभेदको विषय त एकातिर छ होइन, तर यो त कतातिर मोडियो कुरो भन्नुहुन्छ भने, अब नयाँ नेकपामा चाहिँ विद्यादेवी भण्डारीलाई संयोजक तोक्ने र त्यस पछाडि अब वर्षमान पुँजीहरूलाई चाहिँ महासचिवतिर कता कता लैजाने होइन, होटल भिवान्ता ललितपुरमा चाहिँ भेटघाट भएको रहेछ। अब एमालेलाई यो कुरा थाहा छ कि छैन? भित्रभित्र त अर्को पो पाक्दै रहेछ नि त फेरि।
10: धन्यवाद छ यहाँलाई। अब यो नेपालको राजनीतिक वृत्तमा यस्ता कुराहरू चलिरहन्छन् र खास भन्ने हो भने नेकपा एमालेको अहिलेको दृष्टिकोण के हो भने, अहिले कुनै पार्टी एकीकरण गर्ने, कसैलाई नेता बनाउने, के गर्ने यस्तो खेलमा अहिले नेकपा एमाले छैन। वामपन्थीहरूको बीचमा सहकार्य गरेर जानुपर्छ भनेर एउटा अभ्यास हामीले यो प्रदेशहरूमा गरेका छौं, नेकपासँग सहकार्य गरेर जाने गरी कामहरू गरिरहेका छौं। त्यसैले गर्दा यो परिस्थिति चाहिँ अनुकूल अथवा परिस्थिति चाहिँ अब कम्युनिस्टहरू एक ठाउँमा आउने नबनुन्जेलसम्म अहिले चाहिँ कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउने सम्भावना पनि छैन र नेकपा एमालेको अहिले त्यस्तो कार्यक्रम पनि छैन कि
1: होइन। अब यो कुरा त तपाईँहरूको होला, तर चाहिँ सँगै स्वर्ग नर्कको यात्रा तय भइसके पछाडि, प्रदेशतिर गठबन्धन बनिसके पछाडि चाहिँ भित्रभित्रै प्रचण्डजीको टेक्निक त फरक तरिकाले पो डेभलप हुँदैछ नि त पार्टीभित्र, फेरि नेकपाभित्र
10: होइन। चर्चा त्यो दोस्रो तहका नेताहरू कहीँ बसेर चिया गफ गरे होलान् होइन, त्यो गरेछन् भनेर त म भन्न सक्दिन।
1: ल होइन, गरिसके शेरधन राई नेकपा एमालेकै नेताले तस्विर सार्वजनिक गरिसक्नु भयो होइन, त्यसले त अहिले चर्चा छ नि त, तपाईँले हेर्नु भएन त्यो कुरो?
10: होइन, चर्चा त बाहिर त धेरै खालको आउँछन्, वास्तविक त अर्कै हुन्छ। त्यसले गर्दा त्यो लाइनतिर नेकपा एमाले गएको छैन, केही व्यक्तिहरू सायद त्यसमा लागिराख्नु भएको हुन सक्छ।
1: अस्ति केपी शर्मा ओली र विद्यादेवी भण्डारी बीच भेट हुँदा पनि त, वा त्यो कुरा हुँदा पनि त्यति राम्रो मन्थन हुन सकेन नि त, भण्डारीजीले त सिधै प्रस्ताव स्वीकार गर्नुभयो नि त होइन?
10: होइन, प्रस्ताव के स्वीकार गर्नुभयो के गर्नु भएन भन्ने कुरा पनि, त्यो कुरा एक थोक भएको हुन्छ, बाहिर चाहिँ अर्को थोक आउँछ के। मिडियाहरूले अब अहिले त तपाईँहरू मिडियाहरूले पनि एकदमै ट्विस्ट गर्नुहुन्छ नि त।
1: होइन, हामीले त किन ट्विस्ट गर्नु छ र, गुन्डुको पनि त ट्विस्टै आयो नि त फेरि, महासचिवहरूले मान्नै भएन हिजो पनि होइन, ओलीजीले चाहिँ पार्टी अध्यक्षले पुनर्गठन हुँदैन भनिरहनु भयो, विष्णु शङ्करहरूले होइन हुँदैन स्वीकार गर्दै आउनुभयो, यो त क्लियर हो नि त फेरि, ट्विस्ट होइन नि त यो।
10: त्यो चाहिँ मैले पनि हेरेँ होइन, त्यो हेर्दाखेरि कस्तो देखिन्छ भने देखि कुनै मिडिया को मान्छे पनि त्यहाँभित्र बसिरहेछ क्या, त्यहाँ त्यो बैठकमा चाहिँ कुनै मिडियाको मान्छे पनि त्यहाँ बसिरहेको छ, उसले हेरिरहेको छ जस्तो गरेर कुराहरू आइरहेको छ। तर हाम्रो पार्टीमा अब अहिले चाहिँ हिजो जुन ढङ्गले विषयलाई उछालिएको थियो नि त्यो विषय अहिले छैन। अहिले के त भन्दाखेरि समग्र समीक्षा गरौँ, पार्टीलाई कसरी स्थापित गर्न सकिन्छ, पार्टीले कसरी हार्यो भन्ने सन्दर्भका कुराहरू, भित्री कारणहरू कति थिए, देशभित्रका कारणहरू कति थिए, पार्टीभित्रका कारणहरू कति थिए र अन्तर्राष्ट्रिय बाह्य कारणहरू कति थिए, त्यसको समग्र मूल्याङ्कन गर्ने भनेर अहिले त त्यो लाइनमा गइरहेछ अहिले, त्यसलाई त्यसरी गरेर एउटा चाहिँ

0: का कुराहरूलाई लिएर चाहिँ ल यस्तो सुझाव आयो भन्न त मिल्दैन नि त, यस्तो स्थिति हो।
1: होइन भनेपछि धेरैले चाहिँ केपी ओलीकै नेतृत्व ठिक छ भन्नुभएको छ त्यसो भए तलबाट पनि?
0: एकदमै त्यस्तो छ, केपी ओलीको नेतृत्व अथवा यस्तो छ जस्तो केपी ओलीकै नेतृत्व ठिक छ भन्ने शब्द भन्दाखेरि पनि नेतृत्व अहिले परिवर्तनको विषय होइन भने सकिहाल्यो नि त होइन। अहिले भनेको एउटा कोही व्यक्तिलाई निकालेर अनि अर्को व्यक्ति नेतृत्वमा ल्याउने बित्तिकै चाहिँ पार्टी चाहिँ एकदम सरासर हिँडिहाल्छ दौडिहाल्छ भन्ने कुरा होइन भन्ने लाइनबाट कुराहरू छ क्या। खालि के त भन्दाखेरि यदि पुस्तान्तरण गर्ने हो भने अहिले 74-75 वर्षको मान्छेलाई राखेर 71 वर्षको मान्छेलाई ल्याउनुको त के अर्थ हुन्छ?
1: होइन ठिक हो, तपाईँले भन्न खोज्नु भएको ठिक हो होइन देवेन्द्र दाहालजी। अब एउटा कुरा के छ भने अब नेपाली कंग्रेस भित्रको हिजोको सानेपा बैठक पनि मैले सुन्दै थिएँ, कतिपय नेताहरूले के भन्नुभएको छ भने पहिला अब कंग्रेस विभाजनको मोटामोटी चाहिँ अब रणनीति उनीहरूको समाप्त भयो, अब चाहिँ नेकपा एमाले तर्फ लाग्छन् होइन, 8-10 दिनपछि नेकपा एमाले शुरू हुन्छ पनि भन्ने स्थिति आयो। यतापट्टि वर्षमान पुन्द्र शेरदन राईको तस्विर पनि देखियो, विद्यादेवी भण्डारलाई अगाडि सारेर नेकपा चाहिँ निर्माण गर्ने डेभलप गर्ने र असन्तुष्टहरूलाई समेटेर जाने भन्ने खालका के अरे भनौ न त्यो पनि त्यो किसिमको खिचडी पनि पाकिरहेछ। के हुन्छ अब भविष्य तपाईँहरूको?
0: होइन यस्तो छ, कांग्रेस स्तरको अब विवाद एमालेमा हुँदै होइन, कांग्रेस लगभग लगभग फुटको अवस्थामा पुगेको छ। त्यसले गर्दाखेरि एमालेमा भनेको त आन्तरिक बहसको कुराहरू मात्रै हो क्या, त्यसले गर्दाखेरि अहिले यो फुटको तहमा जाँदैन। कुनै कसैले त्यस्तो सोचेको छ भने त्यो अहिले नै उसको दिमागबाट हटाए पनि हुन्छ, नेकपा एमाले एकजुट भएर जान्छ। बहस छलफल भनेको त अब बैठकहरू विभिन्न कर्नरहरूमा बैठकहरू हुने कुरा छ, त्यो स्वाभाविक पनि हो र अनि नेकपा एमाले भनेको एउटा जिउँदो जाग्दो एउटा चाहिँ सशक्त पार्टी भएकोले गर्दाखेरि यसभित्रका विषयहरू बाहिर आउनु स्वाभाविक हो र अहिले आएर यो विभिन्न कारणले गर्दाखेरि अल्गोरिदम लगायतका विभिन्न कारणले गर्दा जनताको दिमागलाई भुटेर यो परिणाम आएको हो भन्ने पनि निष्कर्ष छ क्या। तर जनताको दिमाग कसरी भुट्यो त भन्दाखेरि कमजोरी पनि भए दलहरूका होइन, दलहरूका कमजोरीहरूलाई पनि माथि टेकेर जनताको दिमाग भुट्यो। अब केही गर्छौ अथवा यो अहिले जुन जितेको पार्टीले के नै गर्छ भनेर जुन भनिएको थियो नि त्यो पनि परिणाम देखिसके जनताले। त्यस कारणले गर्दा नेकपा एमाले अब त्यो कुनै अन्यथा हिसाबले जाँदैन र केन्द्रीय कमिटिको बैठकबाट एक मना एक पाका साथ अगाडि बढ्छ यो पार्टी।
1: तर एउटा कुरा के चलखेल भइरहेको छ भने ठूला पार्टीहरू पुराना पार्टीहरूलाई विभाजन गर्नका निम्ति एउटा न एउटा अस्त्र चाहिँ तयार पारिराख्ने, अब नेकपा एमालेमा पनि सकेसम्म चाहिँ विभाजन र फुटको श्रृंखला त आज मात्र होइन हिजो पनि चलि नै रहेका कुराहरू हुन् होइन। तर अहिले चाहिँ अब एउटा यस्तो सतहमा यस्तो बिन्दुमा आएको छ, अहिले पदाधिकारीहरूले पार्टी अध्यक्षको भन्या कुरा टेर्नै छोडिसकेका छन्, कतिपय नेताहरूले त आन्तरिक रूपमा तयारी पनि गरेका छन्। अब विद्या भण्डारीको छारी यता निर्माण गरिदियो भने एमालेको भविष्य पनि त अन्धकारतर्फै त छ नि, अँध्यारो सुरुङतर्फ होइन र भने?
0: होइन यस्तो छ, यस्तो छ, के छ भन्दाखेरि खेमजी यो तपाईँहरूलाई पनि थाहा छ, सबैलाई थाहा छ, नेपाली जनतालाई थाहा छ कि यो बाह्य चलखेल अलिक बढी भयो क्या नेपालमा, किन भन्दाखेरि यहाँले त्यो ग्रे जोनको रिपोर्ट भनेर पनि अहिले आइरहेको छ कि। अब त्यो ग्रे जोनको रिपोर्ट अनुसार त नेपालमा अमेरिकी अथवा विभिन्न बाह्य लगानी चाहिँ कसरी छ आइरहेको छ, अब नेपालमा केही करोड सहयोग गर्ने यो बाढी पीडितलाई तर 20 मिलियन अमेरिकी डलर चाहिँ यस्तो चलखेलका लागि खर्च गर्ने भन्ने कुरा पनि यहाँले सुनि पनि सक्नु भएको छ। त्यसले गर्दाखेरि अब यी सबै कुराले गर्दाखेरि चलखेल चाहिँ हुन्छ, त्यो चलखेलबाट चाहिँ एमाले अछुतो छ भनेर म भन्दिनँ। त्यो चलखेलभित्र एमालेका पनि मान्छेहरू केही परे लागेका हुन सक्छन् तर त्यसले प्रभावित पार्दैन एमालेलाई, त्यसले कुनै पनि प्रभावित पार्दैन।
1: होइन तपाईँ कसरी ग्यारेन्टी गर्न सक्नुहुन्छ भने क्या जस्तो अहिले पछिल्लो समय चाहिँ नेकपा एमाले भित्रको विवाद त हो, यो कुरा त तपाईँ स्वीकार्नुहुन्छ होइन, पार्टी अध्यक्षले चाहिँ मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हो। कतिपय एउटा अर्को पंक्तिको चाहिँ पार्टी अध्यक्षले मात्र होइन फागुन 21 को दोष लिने भने यो त पदाधिकारी सबैले लिनुपर्छ त्यसो भए भन्ने हो होइन। यदि नेतृत्वमा नयाँ नै आउनु हो भने चाहिँ पुस्तान्तरणको कुरा गरौं र अर्को मान्छे नयाँलाई नेतृत्वमा ल्याउँ भन्ने विषय पनि सँगसँगै चलेकै हो। वैधानिक हिसाबले नै हटाउनु पर्यो, पार्टी त छोड अध्यक्ष भनेर चाहिँ छोड्न मिल्छ भन्ने खालको बहस पनि एकातिर चलेकै हो। अब यसमा आफ्नै

0: आफ्नै पार्टीभित्रका नेताहरू आफ्नै पार्टीको नेतृत्वले चाहिँ समयमा विवेक पुर्याउन सकेन, समयमा बुद्धि पुर्याउन सकेन भने फेरि विभाजनको दोषारोपण चाहिँ अरूलाई दिएर होला कि आफूले आफूलाई सुधार्नु पर्ला भन्ने प्रश्न त हो नि त होइन अहिले।
1: अनि एकदमै त्यो तपाईँले भनेको कुरो सही कुरा हो, तर कुरा के हो त भन्दाखेरि एमाले भनेको चाहिँ एउटा विभिन्न आरोह अवरोह पार गर्दै आएको पार्टी हो। विभाजन एमाले कतिपल्ट आउँदै एमाले भन्नाले यो कम्युनिस्ट आन्दोलनको यो प्रवाहहरू चाहिँ विभाजनको क्रममा एमाले पनि विभाजन भयो, विभाजन केही श्रृङ्खलालाई पार गर्दै फेरि पनि आफूलाई सशक्त बनाउँदै अगाडि बढेको पार्टी हो। त्यसले गर्दाखेरि अब अहिले आएर चाहिँ यो अहिले जुन बहस भइरहेछ यही बहसले नै विभाजन ल्याउँछ भन्ने कुरा चाहिँ सरासर गलत हो र यो हुँदैन पनि हुन पनि सक्दैन। तर कोही मान्छे चाहिँ त्यसबाट टुक्रिएर जान सक्छन् नि, जस्तो माधव नेपालहरू टुक्रिएर गए,
0: त्यो शंका त छ त
1: यो पार्टी मन पर्दैन
0: त्यो शंका छ नि त
1: मलाई, म यो पार्टीमा बस्दिनँ भन्ने लाग्छ भने ऊ त अब कहीँ जान पनि सक्छ नि, यो त सामान्य कुरा हो नि। तर कुरा के त भन्दा नेकपा एमाले चाहिँ सिङ्गो रूपमा भन्ने हो भने जनताको मन मस्तिष्कभित्र रहेको पार्टी भएकोले गर्दाखेरि अहिले केही यसो बादल लागे जस्तो भए पनि नेकपा एमाले भोलि जनताको बीचमा स्थापित हुन्छ भएको छ र त्यो ढंगले अगाडि बढ्छ। त्यसले गर्दा यो बहस विवाद जुन छन् नि यस कुरालाई लिएर हामीले साह्रै पल्लै छेउमा पुगेर मूल्याङ्कन गर्नुपर्ने स्थिति चाहिँ होइन भन्छु।
0: अब जाँदा जाँदा एउटा कुरा के भनिदिनुहोस् भने अब आन्तरिक रूपमा नेकपा एमाले आफ्नो कमजोरीलाई चाहिँ ढाकछोप गरेर अरूलाई दोषारोपण गरेर देशी विदेशी तत्वहरूले प्रतिक्रियावादी तत्वहरूले चाहिँ हामीलाई विभाजन गर्न खोज्दैछन् भन्ने आरोपबाट मुक्त भएर कसरी चाहिँ पार्टीलाई एक ढिक्का बनाउन सकिन्छ, कसले चाहिँ मार्ग प्रशस्त गर्ने होइन, कसले चाहिँ अलिकति सेक्रिफाइस गर्ने, कसले चाहिँ त्याग गर्ने, जस्तो अहिले नेपाली कंग्रेसभित्र पनि तपाईँहरूले देखिरहनु भएको छ नेपाली कंग्रेसको अब विभाजन हुने कि वा रोकिने भन्ने खालको एउटा अन्तिम कसरत र घडीमा पनि छ, किनभने देउबारलाई चाहिँ महाधिवेशनको उद्घाटन गराउने भनेर कंग्रेसले तयारी गराइरहेछ, त्यहाँ पनि लबिङ भइरहेको एउटा सब्जेक्ट एउटा विषय छ। एमाले चाहिँ अहिले सिक्नुपर्ने पाठ चाहिँ के हुन सक्छ?
1: यो एकदमै जायज प्रश्न गर्नुभयो तपाईँले होइन, के त भन्दाखेरि अहिले भनेको यो परिस्थितिको सही मूल्याङ्कन गर्ने हो क्या। अहिले भनेको कसैले मार्ग प्रशस्त गर्ने के गर्ने, कोही हट्ने कोही आउने यस्तो कुरा होइन। हाम्रो लाइनको कुरा गर्नुहुन्छ भने होइन, अहिले भनेको परिस्थितिको सही मूल्याङ्कन गर्न सक्नु पर्यो र यो मूल्याङ्कन गरेर अगाडि बढ्नु पर्यो भन्ने कुरा हो। त्यसले गर्दा हाम्रो बीचमा भएको बहस छलफलको कुरा के हो भन्दाखेरि कोही व्यक्ति केन्द्रित भएर आएको छ भने त्यो गलत कुरा हो क्या। हाम्रो मेरो चाहिँ भनाइ नै त्यही हो, कोही व्यक्ति केन्द्रित भएर फलानु चाहिँ व्यक्ति भन्ने खालको कुराहरू होइन कि। त्यो समग्रमा हेर्ने हो भने हार्न त सबैले हारे होइन, अरू पार्टीले पनि हारे, एमाले पनि हारे, एमालेको पनि नेताहरू प्रायः सबैले हारे, त्यस्तो स्थिति भयो। त्यसो हुँदाखेरि यसको चाहिँ सही मूल्याङ्कन गरेर अगाडि जाने हो।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
2: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्वयंग जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत यही असोज 3 र 4 गते हुने वडा अधिवेशनको पूर्व सन्ध्यामा वालिङमा चियापान तथा भेटघाट कार्यक्रम। 18 वर्ष अघि गर्भवती महिलाको मृत्यु प्रकरण घटनाका एक महिला थुनामा अर्की धरोटीमा रिहा र हस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत यही असोज 3 र 4 गति हुने वडा अधिवेशनको पूर्व सन्ध्यामा वालिङमा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। स्याङ्जाको केन्द्र तथा मध्यभागमा रहेको वालिङ नगरपालिका वडा नम्बर 8 वडा समितिको आयोजनामा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गण्डकी प्रदेश उपसभापति तथा प्रदेश सांसद कल्पना तिवारीले नेपाली कांग्रेसमा कुनै गुट पगुट नभएको भन्दै पार्टी बन्नलाई अब कर्म गर्नुपर्ने बताउनुभयो। वालिङको केन्द्र भागमा रहेको वडा नम्बर 8 मा गत चुनावमा गुमाएको भन्दै अबको चुनावमा विजय हासिल गरेमा कर्म गरिएको ठहरिने उहाँले बताउनुभयो। पार्टीमा भएको खरिद बिक्रीले पार्टी कमजोर भएको स्मरण गर्दै गुट पगुटको नाममा एकले अर्कोलाई खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्दै अब मात्रै कर्मले पार्टी बलियो हुने तिवारीको भनाई छ। स्याङ्जाका अग्रज व्यक्तित्वहरूको आदर्शले आफू राजनीतिमा आएको भन्दै आफ्नो राजनैतिक यात्रामा कुनै पैसाले प्रभाव नपारेको उहाँले बताउनुभयो। सक्षम र योग्य व्यक्ति नेतृत्वमा आउन सक्ने भन्दै अबको नेतृत्व सक्षमता वानले पाउने बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति मुक्ति प्रसाद सुवेदी, जिल्ला सदस्य शान्ता थापा, अमरलाल कर्मचार्य, बाबुराम रेग्मी, पूर्व वडा सभापति हुमनाथ हरियाल बच्चन, प्रेस युनियन पूर्व सभापति श्रीकृष्ण सिद्देल, महिला संघ नगर सभापति सरिता पौडेल, पूर्व सचिव भूपराज बगाले, मुक्ति सुवेदी, कृष्ण मल्ल लगायतले आफ्ना भनाई तथा सुझावहरू व्यक्त गर्नुभएको थियो। कार्यक्रम वडा सभापति कमल प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव सुरेश पंगेनीले गर्नुभएको थियो। नेपाली कांग्रेसका नेताहरूले वडा अधिवेशन कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका छन्। यही असोज 3 र 4 गते हुने यहाँका वडाहरूले नयाँ नेतृत्व प्राप्त गर्दैछन्। स्याङ्जाको साविक छाङछाङदी गाविसमा 18 वर्ष अघि गर्भवती महिलाको मृत्यु भएको घटना सम्बन्धी कर्तव्य ज्ञान मुद्दामा एकजना प्रतिवादी पूर्वपक्षका लागि थुनामा गएकी छन् भने अर्की धरोटीमा छुटेकी छन्। साविक छाङछाङदी गाविस 6 किसनजु लामिछाने रेग्मीको 2065 असोज 3 गते गर्भवती अवस्थामा मृत्यु भएको घटनालाई लिएर कर्तव्य ज्ञान सम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो। प्रहरीका अनुसार सञ्जुका श्रीमान कृष्ण प्रसाद रेग्मी र शान्ति देवी भण्डारी सहितले पूर्व योजना बनाई सुई तथा औषधि खुवाएर उनको मृत्यु गराएको भन्ने जाहेरी तथा घटना सम्बन्धी विवरणका आधारमा प्रहरीले मुद्दा अघि बढ़ाएको थियो। मुद्दाका प्रतिवादी मध्ये छाङछाङदी बस्ने शान्ति भण्डारी र पार्वती भण्डारीलाई अनुसन्धान पूरा गरी प्रहरीले 83 भदौ 4 गते स्याङ्जा जिल्ला अदालतमा पेश गरेको थियो। अदालतले भदौ 5 गते दिएको आदेश अनुसार प्रतिवादी शान्ति भण्डारीलाई पूर्वपक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश तत्वस्थीले जानकारी दिनुभयो। अर्की प्रतिवादी पार्वती भण्डारीसँग अदालतले 75,000 रूपियाँ धरोटी माग गरेको थियो। उनले तोकिएको धरोटी रकम दाखिला गरेपछि तारिखमा छुटेको प्रहरीले जनाएको छ। घटना सम्बन्धी कर्तव्य ज्ञान मुद्दाको प्रक्रिया भने अदालतमा अघि बढ़िरहेको छ। बालिकालाई भारत लगेर लुकाएको आरोपमा पक्राउ परेका एकजना पूर्वक्षीका लागि कारागार चलान भएका छन्। घटनामा संलग्न रहेको आरोप लागेका अन्य 8 जनाको भने प्रहरीले खोजी गरिरहेको छ। प्रहरीका अनुसार 82 असार 9 गते एक बालिकालाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी योजना बनाएर बेचबिखन गर्ने उद्देश्यले भारत पुर्याइएको थियो। रोपन्देहीको देवदह नगरपालिका तचेरा घर भई बैरखारीमा काम गरी बस्ने 35 वर्षीय घनश्याम चौधरी सहित 8 जनाले बालिकालाई भारतको महाराजगंज जिल्ला स्थित बरकदवा गाउँमा लगेर लुकाई छिपाई राखेको आरोप छ। घटनाबारे मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो। मुद्दाका प्रतिवादी मध्ये घनश्याम चौधरीलाई प्रहरीले 83 साउन 10 गते पक्राउ गरेको थियो। अनुसन्धान पूरा गरी उनलाई स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले भदौ 8 गते पूर्वपक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश तत्वस्थीले जानकारी दिनुभयो। घटनामा संलग्न रहेको आरोप लागेका अन्य 8 जना प्रतिवादी विरूद्ध पक्राउ पुर्जी जारी भएको छ। उनीहरूको खोज तलाश भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै वालिङ नगरपालिका छ पाणेधारीमा एभी माइक्रो बस र मोटरसाइकल आपसमा ठोकिँदा 2 जना घाइते भएका छन्। बिहिबार दिउँसो मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको G1J8437 नम्बरको एभी माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको L6949 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन्। दुर्घटनामा मोटरसाइकल चालक पाल्पाको रामपुर नगरपालिका 5 का 32 वर्षीय सूरज अधिकारी घाइते हुनु भएको थियो। उहाँको टाउको र अनुहार मा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही स्थानका 23 वर्षीय सरोज विकको बायाँ हात र टाउकोमा चोट लागेको छ। उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते दुवैको पोखरामा उपचार भइरहेको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
3: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 MHz।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। 2 दशक अघिसम्म लाखे जात्रा भन्ने बित्तिकै गाउँ गाउँबाट मानिस तानसेन आउँथे। लाखे नाचको छुट्टै रौनक हुन्थ्यो। 2-4 दिन तानसेनका होटल र पाटे पौवामा बाँस बसेर उनीहरूले नाच हेरेर फर्कन्थे। माइन्थ्यो लालथिन बाले र नाच हेर्ने गरिन्थ्यो। लाखे नाच भनेपछि केटाकेटीदेखि बुढाबुढीसम्म घण्टौं हिँडेरै तानसेन हेर्न आउँथे। तर अहिले भने धेरैजसो नेवार समुदाय बसाई सराई र विदेश पलायनले लाखे नाचको रौनक सेलाउँदै गएको छ। राजा मणिमुकुन्द सेनको समयमा शुरू भएको यस परम्पराको इतिहास 500 वर्ष भन्दा पुरानो रहेको बताइन्छ। यद्यपि यो पाल्पामा लाखे नाच कहिलेदेखि शुरू भएको हो भन्ने एकिन इतिहास भने अहिलेसम्म भेटाउन सकिएको छैन। किम्वदन्ती अनुसार राजा मणिमुकुन्द सेनले आफ्नो राज्य विस्तारका क्रममा काठमाडौँ आक्रमण गर्दा त्यहाँको समृद्ध कला संस्कृति र नेवार समुदायको काष्ठ कला तथा मूर्तिकलाबाट अति प्रभावित हुनु भएको थियो। युद्धमा विजयी भएपछि उहाँले मच्छिन्द्रनाथको पठाङ्गिनीमा रहेको भैरव मूर्ति लगायत केही कला संस्कृतिहरूलाई पाल्पामा ल्याउनु भएको थियो। वहाँले काठमाडौँबाट काष्ठकलामा निपूर्ण नेवार कालीगढ़लाई पनि पाल्पामा ल्याई यहाँ विभिन्न जात्रा र पर्वको प्रचलन शुरू गर्नुभएको हो। तानसेन र भैरवस्थान क्षेत्रमा नेवार समुदायले गुठी स्थापना गरी शुरू गरेको लाखेनास अहिले पुस्तान्तरण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको छ। विशेष गरी नेवार समुदायको सांस्कृतिक महत्व बोकेको लाखे संस्कृति बुझेका अग्रज बुढापाका नहुनु भएका पनि बसाई जान र युवा पुस्तालाई चासो नहुनुले ओझेलमा परेको तानसेनका राजेन्द्र गोपाल सिंह बताउनुहुन्छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सबगृहको क्षमता थपिएको छ। प्राकृतिक विपद, दुर्घटना र अन्य कारणले मृत्यु भएका व्यक्तिको शवलाई लामो समयसम्म सुरक्षित राखी व्यवस्थापन गर्न अस्पताललाई पोर्टेबल मर्चरी हाउस सबगृह हस्तान्तरण गरिएको हो। जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आह्वानमा निर्माण गरिएको मर्चरी हाउस कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङले प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभयो। प्रमुख जिल्लाधिकारी गुरूङले मर्चरी हाउसको चाबी अस्पतालको फरेन्सिक विभागका प्रमुख डाक्टर मदन बराललाई हस्तान्तरण गर्नुभएको हो। नयाँ शवगृहमा एक पटकमा 24 शव महिनासम्म सुरक्षित राख्न सकिने व्यवस्था छ। हाल अस्पतालमा पोस्टमार्टमका लागि 42 शव राख्न सकिने ठाउँ छ भने 4 शव राख्न मिल्ने कोल्ड रूम छ। भूतेको सीमा आएको बाढ़ीपछि कास्की पठाइएको 102 शव व्यवस्थापन गर्न सकस परेपछि यहाँको सबगृहको क्षमता थप गरिएको हो। जिल्ला प्रशासन कार्यालय कास्कीबाट करिब 3 लाख पर्ने कन्टेनर उपलब्ध भएपछि त्यसलाई आवश्यक मर्मत तथा निर्माण गरी थप 9,65,000 खर्चेर मर्चरी हाउस निर्माण गरिएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष सूर्य बहादुर भुजेलले जानकारी दिनुभयो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको फरेन्सिक विभागका प्रमुख डाक्टर मदन बरालले नयाँ सब भण्डारण कक्षले लामो समयसम्म सब सुरक्षित राख्न सहयोग पुग्ने उल्लेख गर्नुभयो। क्षेत्रीय अस्पताल गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल हो। वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्वको प्रमाणपत्र पाउने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका एकका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीले बुधबार घर दैलोमै पुगेर लालपूर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति तनहुले देवघाट गाउँपालिका एकका सुस्वीकृत 10 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई घरमै पुगेर जग्गाधनी प्रमाणपत्र वितरण गरेको हो। आफ्नो नाममा कानूनी रूपमा जग्गाको स्वामित्व प्राप्त गरेपछि लामो समयदेखि लालपूर्जा को प्रतीक्षामा रहेका लाभग्राहीहरू अत्यन्त खुशी भएका छन्। कार्यक्रमका प्रमुख अतिथि एवं देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिंह गुरूङ, जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्लाधिकारी शिवलाल तिवारी र समितिका सदस्य सचिव तथा नापी कार्यालय तनहुका प्रमुख विशाल थापा लाभग्राहीहरूको घर दैलोमै पुग्नु भएको थियो। त्यसैगरी समितिका सदस्य तथा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्साल, जिल्ला समन्वय अधिकारी तथा समितिका सदस्य शिवप्रसाद रिजाल, भूमि प्रशासन कार्यालय तनहुका प्रमुख तथा समितिका सदस्य राजेन्द्र पौडेल, वन कार्यालय तनहुका प्रमुख तथा समिति सदस्य मनोज राणाभाट र देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न कुमार खड्का, प्रवक्ता पूर्ण बहादुर कुंवर, वडा नम्बर 1 वडा अध्यक्ष मणिराज गुरूङ सहितको टोलीले संयुक्त रूपमा घरमै पुगेर जग्गाधनी प्रमाणपत्र हस्तान्तरण गरेको हो। लालपूर्जा वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं देवघाट गाउँपालिकाका अध्यक्ष थापाले स्थानीय सरकार र विभिन्न निकायबीचको समन्वयका कारण वर्षौंको समस्या समाधान भएको बताउनुभयो। त्यस्तै जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष एवं प्रमुख जिल्लाधिकारी तिवारीले लामो समयदेखि जग्गा भोगचलन गर्दै आएका सुकुम भूमिहीनलाई कानूनी रूपमा जग्गा स्वामित्व दिलाउने प्रक्रिया अन्तर्गत घर दैलोमै पुगेर लालपूर्जा वितरण गरिएको बताउनुभयो। अब अन्तिम आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत यही असोज 3 र 4 गते हुने वडा अधिवेशनको पूर्व सन्ध्यामा पालिङमा चियापान तथा भेटघाट कार्यक्रम, 18 वर्ष अघि गर्भवती महिलाको मृत्यु प्रकरण घटनाका एक महिला थुनामा अर्की धरोटीमा रिहा र पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखेनास। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोक सँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

0: खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याजदरका लागि प्रतिबद्ध हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा
1: प्यारो हुन रुकेही आधी खोला।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल असोज महिनाको 2 गते शुक्रबार तदनुसार सन् 2026 भाद्र शुक्ल पक्षको सप्तमी तिथि मध्याह 12:15 बजेपछि अष्टमी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला। सामान्य कामका लागि दौड़धूप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहार विहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दोहोराएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नु पर्ला। वृष राशि हुनेहरूको लागि मनोरञ्जनको समय छ। भेटघाटमा अलमल हुनेछ। अरूका विषयमा चासो लिँदा झमेलाई लाग्न सक्छ। लेनदेनमा कुरा नमिल्दा वाद विवाद हुन सक्छ। व्यापार व्यवसायमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन समय पर्खनुहोला। कर्जा र उधार व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिक जस्तै फाइदा भइरहनेछ। मिथुन राशि हुनेहरूको लागि शत्रुहरू स्वतः किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरूषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मेहनतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पछ्याएर पनि काम बनाउन सकिनेछ। व्यापार लगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। कर्कट राशि हुनेहरूको लागि अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ नदिन सक्छन्। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउन सक्छ। धैर्य एवं लगनशीलताले मात्र न्यून प्रतिफल हात पार्न सफल भइनेछ। काम थाल्नु अघि योजना सार्वजनिक नगर्नुहोला। सिंह राशि हुनेहरूको लागि आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ। अरूको भर पर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालको अन्यल भने टर्न सक्छ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। कन्या राशि हुनेहरूको लागि नयाँ काम प्रारम्भ गर्ने समय छ। सिताएको काममा सोचे जस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ़नेछ भने प्रेम र मित्रताको बन्धन समेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनज्ञ धन लाभ हुनेछ। आलस्य त्यागी र मेहनत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
तुलाराशि हुनेहरूको लागि बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुग्नेछ। सिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धनलाभ हुनेछ। आमदानीका स्रोत बढ़नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम दाम र इनाम प्राप्त हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुग्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढ़ाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ। धनुराशि हुनेहरूको लागि परिस्थितिले खर्च बढ़ाउनेछ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढ़ाउनु परे पनि उधारमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुग्न सक्छ। मकर राशि हुनेहरूको लागि नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढ़ाईमा ध्यान केन्द्रित हुनेछ। प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ़नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ। कुम्भ राशि हुनेहरूको लागि तारीफ योग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। शोकले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम र दाम दिलाउनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा शारीरिक कमजोरीले चिन्ता बढ़ाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्चन पर्ला। बाध्यताले अल्मल्याउन सक्छ। तापनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोराएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्छ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आज बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते। Bye.

0: रेडियो आदिखोला 105.4
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनी का पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टार को

0: 4239399।
1: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
2: अनि कफीको त्यत्रो शोख छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
1: कसरी र कहाँ?
2: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
1: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
2: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जयसी पदरामा।
1: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
2: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 7364403131। मोबाइल 98565531।
4: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
5: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
6: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
5: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ। हिँड त्यही जाम।
6: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
5: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
6: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किन्नेको ठ्याक्कै अगाडि। मोबाइल 98560 5168 र 98637771।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने मार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 3 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक कुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू, जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, कपालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-441-51, मोबाइल 98-560-52-49।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 3 गते शनिबार। होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जयसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401। ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सर पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्स का सलोन सम्बन्धी का तालिम दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मूदिंग हेयर कलर हेयर रिपेयरिंग ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धी का सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।

0: मिर्दी स्वास्थ्य क्लिनिक में डाक्टर आउने सूचना। यही असोज 3 गते शनिवार का दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशल हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिंगटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामी सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 063-441-087, मोबाइल 98-469-7147।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 3 गते शनिवार।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
4: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-441-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।
0: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 3 गते शनिवारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक, कान, घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 063-441-163, मोबाइल 98-461-98-870। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 3 गते शनिवार।
5: छ्या, कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
5: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
8: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98-465-48-622 र 98-241-4049।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
9: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
9: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।

0: रेडियो आधी खोला 105.4 MHz।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्न पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
1: मोबाइल नम्बर 98061 40 870 र 98665 94 497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
4: बिग्रीका बनाएर कुनै भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सिसिटिभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
3: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
4: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98565 55 271 98468 32 809 र 98565 50 271
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कुल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 98469 18921 र 98462 39 399

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घार उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: प्रसन्न मेडिको फर्मा भिरकोट बैर घारीमा डाक्टर आउने सूचना।
7: यही असोज 3 गते शनिबारका दिन
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
7: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
6: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
7: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छत्तटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
6: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
6: यस्तै उक्त दिन पेट, छाती, मोटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बयरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9841600866।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 3 गते शनिबार।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी भने जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निक्षेप संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निक्षेप संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
9: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
6: सम्पर्क फोन नम्बर 0363-441-6624।

0: दोकान रोज्नु पर्छ, साथहरू गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4
5: मेगाहर्ज।
1: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
6: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुन चाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
6: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
7: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
8: जितु सुन चाँदी पसल वालिङ 8 भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
9: ए आशरा, किन बोलाएको मलाई?
10: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
9: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
11: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र।

वालिङसा मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806061052।

0: सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
1: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846021629 र 9846168251।
2: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिए। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनु भयो क्या हो?
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
2: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-582-78।
6: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 3 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ 8 खेल मैदान जाने बाटो, फोन 063-441-044, मोबाइल 9860-81-173।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 3 गते शनिबार।
8: आज बल्ल चित्त बुझ्दै जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
8: बाबु, बरु कहाँबाट ल्याएछ यो जुत्ता?
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
8: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर वालिङ बजार,
8: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
9: मोबाइल नम्बर 98460-86005।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही असोज तीन गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा चौबिसै घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364141006 मोबाइल 98575226।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज तीन गते शनिबार।
2: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाछामा छ सफल फर्निचर उद्योग, जहाँ तपाई पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबल देखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भिरकोट एक बयरघारी मेन रोड, वालिङ आठ मोड़, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560309888।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल
2: 988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98135 56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दामा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटु रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ
10: भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
10: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरे

0: सुमित अहिले गर्ने छ
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना

0: खरीद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4
3: होल्डिङ सेन्टर छाडेर कोठातिर सर्दै प्रधानमन्त्री कोषमा 14,56,00,000,000 रूपियाँ मौजदात, काठमाडौँ उपत्यका सहित धेरै जसो ठाउँको मौसम घमाइलो, मुगली नारायणगढ़ सड़क खण्डको 15 किलोमा लेदो पञ्चायतसँगै दुईतर्फी गाड़ी चल्न थाले, बिग्रिएको सड़कको जानकारी अब मोबाइलबाटै, फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा, विपक्षी गठबन्धनले बहुमत हासिल गरेपछि स्वीडेनका प्रधानमन्त्री क्रिस्टनसनद्वारा राजीनामा दिने घोषणा, नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता मतदान हुने, र टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा श्रीलंकामाथि इंग्ल्याण्डको सहज जीत। नेपाल खबरमा अब पूरा खबर। भटेकुसी बाढ़ीबाट प्रभावित भई आश्रय स्थल होल्डिङ सेन्टरमा बस्दै आएका नुवाकोटका बासिन्दा अस्थायी बसोबासतर्फ सर्न थालेका छन्। गएको भदौ 10 गतेको विनाशकारी बाढ़ीका कारण नुवाकोटका 4 पालिकाका बासिन्दा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित रूपमा राख्न विभिन्न ठाउँमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। होल्डिङ सेन्टरको बसाई छोट्याउँदै प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न प्रोत्साहित गर्ने सरकारको अभियानसँगै उनीहरू अस्थायी बसोबासमा जान थालेका छन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गएको भदौ 22 गतेसम्म 28 होल्डिङ सेन्टरमा 2,637 विस्थापित बसेका थिए। पछिल्लो समय भने होल्डिङ सेन्टरमा बस्नेहरूको संख्या क्रमशः घट्दै गएको छ। होल्डिङ सेन्टरको संख्या पनि घटेर 16 झरेको छ। त्यहाँ बसोबास गर्नेको संख्या 832 रहेको प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीले जानकारी दिनुभयो। होल्डिङ सेन्टरमा लामो समय बस्दा प्रभावितलाई थप असहज हुने भन्दै विदुर नगरपालिकाले प्रभावितलाई कोठा लिएर बस्न आग्रह गर्दै राहत कार्यक्रम घोषणा गरेको छ। सबैभन्दा धेरै प्रभावित विदुर नगरपालिकाले कोठा भाड़ा बापत मासिक 10,000 रूपियाँ उपलब्ध गराउने तथा आवश्यक बन्दोबस्तीका सामग्री राहत स्वरूप प्रदान गर्ने निर्णय गरेको छ। यता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल मौजदात रकम 14,56,38,07,556 रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार पछिल्लो 24 घण्टामा मात्रै 22,75,00,000 रूपियाँ भन्दा बढ़ी रकम थपिएको छ। कोषमा विभिन्न 9 बैंकमा रहेको नेपाली रूपियाँको मौजदात 10,99,67,62,77 रूपियाँ पुगेको छ। यस्तै कोषका 2 बैंकमा रहेको अमेरिकी डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। भोटेकोशी बाढ़ीपछि सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कदै गएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संचालन गरेको नेपाल कलिंग अभियानले सकारात्मक सन्देश प्रवाह गरेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेम प्रसाद भट्टराईले बंगलादेशबाट आएका 185 जनाको कर्पोरेट टोलीलाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपी सहित स्वागत गर्नु भएको छ। गएको भदौ 10 गते भोटेकोशी बाढ़ीपछि सुस्त भएको नेपालको पर्यटनलाई सुरक्षित भएको सन्देश पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन सम्बन्ध संघ संस्था लागि परेका छन्। अहिले काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा घाम लागेको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा ठूलो वर्षा भए पनि आज बिहानदेखि मौसम घमाइलो भएको हो। तर आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी 1-2 ठाउँमा दिउँसो ठूलो वर्षाको सम्भावना भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका 1-2 ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका थोरै ठाउँमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। वर्षाका कारण पहाड़ी तथा हिमाली क्षेत्रमा सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच मुगलिन नारायणगढ़ सड़क खण्डमा लेदो सहितको पहिरो खस्दा अवरूद्ध भएको सड़क दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुगलिनका अनुसार चितवनको इच्छा कामना गाउँपालिका 5-15 किलो क्षेत्रमा आज बिहान लेदो सहितको पहिरो खस्यो। पछि गाड़ी आवागमन प्रभावित भएको थियो। पहिरो खसेपछि सड़कको 1 लेनमा लेदो थुप्रिँदा गाड़ी एकतर्फी मात्रै चलेका थिए। अहिले लेदो पन्छाएपछि गाड़ी दुईतर्फी नै चल्न थालेका मुगलिन प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सड़क डिभिजन कार्यालय काठमाडौँले सड़क सुझाव मोबाइल एप सञ्चालनमा ल्याएको छ। एप मार्फत काठमाडौँ उपत्यका सड़कमा देखिएका समस्या तथा सड़क सुधार सम्बन्धी सुझाव नागरिकले मोबाइल एपबाट पठाउन सक्नेछन्। यसका लागि सड़क सुझाव एप डाउनलोड गरी समस्या रिपोर्ट गर्न सकिनेछ। सड़क डिभिजन कार्यालयका अनुसार प्राप्त गुनासो तथा सुझावलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्यांकन गरी समाधानको प्रक्रिया अघि बढ़नेछ। यो सेवा क्रमशः ललितपुर, भक्तपुर हुँदै देशभर विस्तार गर्ने तयारी रहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। यता सरकारले फोहोर मैला व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ विधेयक संघीय संसदमा पेश गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न भनेको विधेयक 2083मा शून्य फोहोर, सक्रिय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारी जस्ता नयाँ र विश्वव्यापी रूपमा अभ्यास भइरहेका अवधारणाहरूलाई समेटिएको छ। नयाँ विधेयकले फोहोर व्यवस्थापनमा संघीय, प्रादेशिक र पालिकाको भूमिका र अधिकारलाई स्पष्ट रूपमा बाँडफाँड गरेको छ। 2046 सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको 29 स्मृति दिवस आज कांग्रेसका भातृ एवं शुभेच्छक संस्थाले विविध कार्यक्रम गरी मनाउँदैछन्। नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गर्नुभएका सिंहले आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गर्नुभएको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्ण प्रसाद भट्टराईलाई प्रस्ताव गर्नुभएको थियो। 1972 साल कार्तिक 24 गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 निधन भएको हो। उहाँले प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो। भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्लेर भारतीय समकक्षी निर्मला सीतारमण बीच भेटवार्ता भएको छ। हिजो बेलुकी नयाँ दिल्लीमा रहेको भारतीय वित्त मन्त्रालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। त्यसक्रममा उहाँहरूबीच भोटेकोशी बाढ़ीपछिको पुननिर्माण, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी लगायत विषयमा छलफल भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ। भारत सरकारको निमन्त्रणमा अर्थमन्त्री वाग्ले 3 दिने भ्रमणका लागि हिजो नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। आज बिहान पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक सम्वादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। त्यसपछि विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ 334 पदका लागि नयाँ भर्ना आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखा नक्सालले आज सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा मार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। सूचना अनुसार प्रहरी सहायक निरीक्षक अर्थात असै पदमा 211 जनाका लागि भर्ना खुलाइएको छ। अब विदेशको खबर। स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले राजीनामा दिने घोषणा गर्नुभएको छ। संसदीय चुनावमा वामपन्थी तथा मध्य वामपन्थी विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि क्रिस्टर्सनले राजीनामा दिन लाग्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। स्वीडेनको निर्वाचन प्राधिकरणका अनुसार 349 सदस्यीय संसदमा 4 विपक्षी दलले 176 सीट जितेका छन्। सत्तारूढ़ गठबन्धनले रहेका 4 दलले भने 173 सीट पाएका छन्। दुई पक्षबीच झण्डै 50,000 मतको अन्तर रहेको छ। चुनाव परिणाम सार्वजनिक भएपछि क्रिस्टर्सनले नयाँ सरकार गठनका लागि बाटो खोल्न आफू प्रधानमन्त्री पदबाट मुक्त हुन चाहेको बताउनु भएको छ। अब नयाँ सरकार गठनको प्रक्रिया संसदका सभामुखको नेतृत्वमा अघि बढ़नेछ। पूर्व प्रधानमन्त्री म्याकडालेना एन्डरसन नेतृत्वको सामाजिक लोकतान्त्रिक पार्टी सबैभन्दा ठूलो एकल दल बनेको छ। एन्डरसनले सन् 2022 गुमाएको प्रधानमन्त्री पदमा फेरि फर्कने सम्भावना बढ़ेको छ। संसदले नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता सेप्टेम्बर 29 तारीकमा मतदान गर्ने जनाएको छ। अब खेल खबर। इंग्ल्याण्डले श्रीलंकासँगको टी20 अन्तर्राष्ट्रिय श्रृंखला एक खेल अगावि जितेको छ। श्रीलंकाको कार्डिफमा हिजो भएको दोस्रो खेलमा इंग्ल्याण्डले श्रीलंकालाई 6 विकेटले पराजित गर्दै 3 खेलको श्रृंखलामा 2-0 अग्रता बनाएको छ। श्रीलंकाले दिएको 146 रनको लक्ष्य इंग्ल्याण्डले 12 ओभर एक पलमा 4 विकेट गुमाएर पूरा गर्यो। इंग्ल्याण्डका टम बान्टनले अभिजित 52 रन बनाएपछि इंग्ल्याण्डले जित सहज रूपमा हात पारेको हो। यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले 20 ओभरमा 9 विकेट गुमाएर 145 रन बनाएको थियो। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नुवाकोटका बाढ़ी प्रभावितहरू होल्डिङ सेन्टर छाडेर कोठातिर सर्दै प्रधानजी कोषमा 14,56,00,000 रूपियाँ मौजदात। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँको मौसम घमाइलो। मोगली नारायणगढ़ सड़क खण्डको 15 किलोमा लेदो पञ्चायतसँगै दुईतर्फी गाड़ी चल्न थाले। बिग्रिएको सड़कको जानकारी अब मोबाइलबाटै। फोहोर मैला व्यवस्थापन बारेको नयाँ विधेयक संसदमा। विपक्षी गठबन्धनले बहुमत हासिल गरेपछि स्वीडेनका प्रधानमन्त्री क्रिस्टर्सनद्वारा राजीनामा दिने घोषणा। नयाँ प्रधानमन्त्रीका लागि अर्को हप्ता मतदान हुने। र टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा श्रीलंकामाथि इंग्ल्याण्डको सहज जीत।

0: रेडियो आधी खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469 18921 र 98462 39399.
5: अरे, फेरि नेट स्लो भयो. यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो.
6: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर. त्यसलाई च्याट्टै छाडिहाल न. अब
5: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
6: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त. नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट.
5: ए हो र, तर ओल्ड लिङ्कमा के पाइन्छ नि?
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा. यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल.
5: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट.
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015 23050 र सहयोगका लागि मोबाइल 98028 35715 र 98015 23051.

0: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
1: अनि कफीको त्यत्रो शोक छ त, त्यसैले आफ्नो करियर किन बनाउँदैनौ त साथी?
0: कसरी र कहाँ?
1: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
0: वाओ, यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
1: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ आठ जैसी पदरामा।
0: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
1: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
0: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63 40 33 31, मोबाइल 98 55 33 31।
3: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि RO प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, AC, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 98 5609940।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364145502 मोबाइल 9850405502 र 9860551401
0: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9462-98145
5: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
0: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ 8 मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364142446 मोबाइल 9560501119 र 9560332446 कस्तो सास गनाएको तिम्रो त
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ 8 भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
6: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत

0: भएको ठाउँमा दाँत राख्ने, दाँतको जरेदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई पिटोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465648622 र 98241440029।
2: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागा दौड गर्नु पनि समय छैन। सबै सामान

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समिरदीमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IMF, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364 46 600।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
6: फोन 0364-41-258।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
9: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
9: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
9: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
9: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
9: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
9: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
9: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
9: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
9: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
9: दाँत रङको वा मेटल को
10: खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
12: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
13: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
4: बिग्रिका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सीसीटीभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
3: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
4: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468323809 र 9856555271
5: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
6: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
5: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
6: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
5: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 6361900004
7: सम्पर्क मोबाइल 97484434
8: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443482।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गराउला।
2: हाम्रा सेवा तथा सुविधाहरू,
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निक्षेप संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरिटो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निक्षेप संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
3: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0367414624।

0: हुनुनी कुखुराको भाले भाले सल्लाह लिन छिडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादि तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बिरनाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचानी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भए। साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
4: किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
6: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465-54123 र 98065-61052।
8: होइन, के भयो, किन बन्द भएको गाडी?
9: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
9: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
9: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
11: फोन नम्बर 03-4141-502, मोबाइल 98560-40502 र 98460-51401।

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले नि कहिल्यै नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेबी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9855685667 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
2: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
2: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
2: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
2: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
2: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
2: फोन नम्बर 0364 41087 मोबाइल 9849700147

0: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाटामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888। होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
0: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुन्डे ठाडो लाइन, फोन नम्बर 0364-1133।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेरा नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेरा गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: रेडियो आदिखोला 105.4

0: पारे फेरि नेट स्लो भयो यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो
1: ए भाई अझै कति सास्ती पाउँछौ त्यो ढिलो नेट चलाएर त्यसलाई च्याट्टै छाडी हाल न अब
0: छोड्ने त मन छ नि तर अर्को कुन चाहिँ राम्रो छ र
1: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट
0: ए हो र तर ओल्लिङ्कमा के के पाइन्छ नि
1: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल
0: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस् आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट
1: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051
2: ए नानी त्यो पानी नपिउ त
3: किन र काका
2: त्यो पानी फोहोर छ
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला

0: सुनो, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो
2: पहाडको छुक छुके दिल
3: आमा मामा कति राम्रा गीत बजेका कता राम्रा राम्रा सन्देश आएका होइन यो त साँच्चै 105.4 मेगाहर्जको रेडियो आदि खोलेर क्या हो।
4: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोगलायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगा।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9808447723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
2: मलाई नि चाहिएको थियो, आजैदेखि जान्छु।
0: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9842

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दे करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 55 331।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 9855294040।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846021629 र 9861868251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
4: ओ एमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जङ्गल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जङ्गल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9462698145।
6: आज हाम्रो साथमा कार्यक्रम सरगम हुनुहुन्छ।

0: दीपक शर्माको शब्द संगीतमा यहाँहरूले भर्खरै सुन्नुभयो आवाज लोकप्रिय गायक स्वरूपराज आचार्यको।
1: भन त
2: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि।
1: हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त, कस्तो राम्रो छ।
3: बाबा फर्निचर वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9856031966।
4: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
6: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856501119 र 9856332446।
7: लौहेर आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
7: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र, ल ल ठिकै छुटेछ, टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी
6: र 9856331246।
7: लौहेर आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान।

0: तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
1: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिआईपी टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241।

0: छ्या कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ VIP टोल NIMB बैंकबाट एक घर

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला

0: बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 0363446600।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
5: पर्वत जाने गेट, सहारा एग्रोभेट।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
6: मोबाइल 9815356496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटल को खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुनत अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेका छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4। राजमार्गमा आजदेखि दुईतर्फी गाड़ी चल्न थाले। 32 जिल्लामा बाढ़ीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह। समस्याग्रस्त 5 सहकारीका 135 बचतकर्ताको रकम फिर्ता। राष्ट्र बैंकले आजदेखि 50 रूपियाँको नयाँ नोट चलन चल्तीमा ल्यायो। आज सुनचादीको भाव बढ़्यो, सुन तोलाको 3,03,100 रूपियाँमा कारोबार। क्यानाडालाई ईयूको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको चेतावनी। क्यानाडासँगको सहकार्य कुनै देश विरूद्ध नभएको युरोपेली आयोगको भनाई। र एसियाली खेलकुद अन्तर्गत साफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ, बाई रोड र कान्ति राजमार्गमा आजदेखि नियमित रूपमा दुईतर्फी गाड़ी सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर खण्डमा अवरूद्ध सड़क सञ्चालनमा आएसँगै दुवै मार्गमा गाड़ी आवागमन खुला गरिएको हो। त्रिभुवन राजपथले हेटौँडालाई पालुङ नौबिसे हुँदै काठमाडौँसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडालाई टीका भैरव ललितपुर हुँदै काठमाडौँ उपत्यकासँग जोड्छ। कृष्णवीरमा सड़क अवरूद्ध भएपछि गाड़ी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन गएको भदौ 16 गतेदेखि मालवाहक तथा ठूला यात्रुभाग गाड़ीलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ जान र फर्कदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी प्रशासनले एकतर्फी व्यवस्था गरेको थियो। कृष्णवीर खण्डमा सड़क सञ्चालनमा आएपछि यो व्यवस्था हटाउँदै आजदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा गाड़ी सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। आज विभिन्न 32 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, शंकरासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलडुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, गोर्खा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, हुम्ला, बजाङ र दार्चुलामा बाढ़ीको जोखिम छ। महाशाखाले यी जिल्लाका साना नदी, खोला तथा खोलसामा पानीको बहाव बढ़न सक्ने र केही ठाउँमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोला किनारमा बसोबास गर्ने र आवतजावत गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 5 समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका 57, कान्तिपुरका 52, ओरिएन्टियल को अपरेटिभका 8, तुलसी बहुमुखीका 9 र आइडियल यमुना सहकारीका 9 जना साना बचतकर्ताको रकम फिर्ता गरिएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीड़ित बचतकर्तालाई फिर्ता गरेको स्पष्ट पारेको छ। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई बचत रकम फिर्ता गरिएको समितिले जनाएको छ। नेपाल राष्ट्र बैंकले आजदेखि 50 रूपियाँ दरको नयाँ नोट चलन चल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार साबिकै आकार तथा रंगमा नयाँ 50 रूपियाँ दरको नोट चलन चल्तीमा आएको हो। नोटको अग्रभागमा श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रूपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रूपियाँ 50 तुरन्त पाइनेछ भन्ने प्रतिज्ञामूलक वाक्यांश लेखिएको छ। नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप्छ। पानीको छापको तल्लो भागमा 50 अंक समेत रहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2,600 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन 3,03,100 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव 2,300 रूपियाँले घटेर 2,09,500 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार सुन 1,700 रूपियाँले बढ़ेर तोलाको 3,01,800 रूपियाँमा कारोबार भयो। यस्तै मंगलबार सुन तोलामा 900 रूपियाँले घटेर 3,01,000 रूपियाँमा कारोबार भएको थियो। तीजको दिन सोमबार भने सुनको भाव 1,200 रूपियाँले घटेर 3,02,200 रूपियाँमा कारोबार भएको थियो। पहिलो कारोबार दिन आइतबार सुनको भाव 1,200 रूपियाँले बढ़ेर 3,02,200 रूपियाँ थियो। आज चाँदीको भाव तोलामा 150 रूपियाँले बढ़ेर तोलाको 4,775 रूपियाँमा कारोबार भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इटहरीमा असोज 14 गतेदेखि सिप तथा रोजगार मेला, सुदूरपश्चिममा झण्डै 27,000 बालबालिका विद्यालयको पहुँच बाहिर लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले त्रिभुवन र कान्ति राजमार्गमा आजदेखि दुईतर्फी गाड़ी चल्न थाले, राष्ट्र बैंकले 50 रूपियाँको नयाँ नोट चलन चल्तीमा ल्यायो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। युवा तथा श्रम मन्त्रालयले इटहरीमा असोज 14 गतेदेखि सिप तथा रोजगार मेला आयोजन गरेको छ। युवा जनशक्तिको ऊर्जा एवं सिपलाई स्वदेशमा उपयोगको वातावरण सृजना गर्ने उद्देश्यले असोज 14-20 गतेसम्म मेला आयोजन गर्न लागि मन्त्रालयले जनाएको छ। निजी क्षेत्र, उद्योग प्रतिष्ठान, शैक्षिक तथा तालिम प्रदायक संस्था, विकास साझेदार, युवा, श्रम तथा रोजगार मन्त्रालय, मातहतका निकाय एवं अन्य सरकारी निकायले स्टल र डेस्क राखी सूचना तथा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा विद्यालय प्रवेश गर्ने बालबालिकाको संख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न नसकेको देखिएको छ। अझै 5-12 वर्ष उमेर समूहका 27,000 बालबालिका विद्यालय बाहिर छन्। यस्तै विद्यालयमा रहेका विद्यार्थीको तहगत संख्या, विद्यालय छाड्ने, कक्षा दोहोर्याउने र माथिल्लो कक्षामा उक्लने दरले पनि विद्यालयमा प्रवेश गरेपछि विद्यार्थीलाई निरन्तरता दिन चुनौती रहेको देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश शिक्षा निर्देशनालयको तथ्याङ्कले कक्षा 1-12 अध्ययनरत विद्यार्थीको संख्या 2080 7,44,651 रहेकामा 2081 सालमा 7,25,627 र 2082 सालमा 7,04,692 झरेको देखाउँछ। यसले दुई वर्षमा विद्यार्थी संख्या 39,959 घटेको र माथिल्लो कक्षामा विद्यार्थीको निरन्तरताको चुनौती रहेको प्रश्न पारेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई युरोपेली संघ ईयूको पहिलो सहयोगी सदस्य बनाउने प्रस्ताव अघि बढ़ाए। युरोपसँगको व्यापारमा कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ट्रम्पले यस्तो हरकतलाई अघि बढ़ाए युरोपेली सामानमा धेरै ठूलो भन्सार महसुल लगाउन सक्ने वा विभिन्न क्षेत्रमा व्यापार रोक्न सक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँले क्यानाडासँग सम्बन्धित प्रस्तावलाई लिएर यसलाई हास्यास्पद समेत टिप्पणी गर्नुभएको छ। यता युरोपेली आयोगले भने क्यानाडासँगको प्रस्ताव कुनै तेस्रो देश विरूद्ध लक्षित नभएको स्पष्ट पारेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरूष टीम इभेन्टमा नेपाल दक्षिण कोरियासँग 3-0 पराजित भएको छ। मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोड़ी, युगन ली र जेक्यू पार्कको जोड़ीसँग 5-0 सहज नतिजामा पराजित भए। दक्षिण कोरियाका जोड़ीले नेपाली जोड़ीलाई 4-0, 4-1, 4-2, 6-4 र 4-1 नतिजामा हराएका हुन्। मात्र 11 मिनटमा नै नेपाल पराजित भएको छ। मेन सिंगल्समा ब्रिटिश जेस पाण्डे किम जिनयोङसँग 4-0 पराजित भएका छन्। ब्रजेशले 4-2, 4-0, 4-1, 4-3 खेल गुमाएका छन्। यस्तै मेन्स डबल्समा भने नेपालबाट बाई पाउँदा कोरियाले 3-0 सोझो सेटको जित हात पारेको छ। नेपाली महिला टोली भने भलिबलमा बाहिरिसकेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। त्रिभुवन र कान्ति राजमार्गमा आजदेखि दुईतर्फी गाड़ी चल्न थाले। 32 जिल्लामा बाढ़ीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह। समस्याग्रस्त 5 सहकारीका 135 बचतकर्ताको रकम फिर्ता। राष्ट्र बैंकले आजदेखि 50 रूपियाँको नयाँ नोट चलन चल्तीमा ल्यायो। आज सुनचाँदीको भाव बढ़्यो। सुनतोलाको 3,03,100 रूपियाँमा कारोबार। क्यानाडालाई ईयूको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको चेतावनी। क्यानाडासँगको सहकार्य कुनै देश विरूद्ध नभएको युरोपेली आयोगको भनाई। र एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौ। नमस्कार।
2: रेडियो आदिखोला 105.4। हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधेरारी चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9008747723।

0: लौहेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
3: अनि कफीको त्यत्रो सोख छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
2: कसरी र कहाँ?
3: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
2: यो त मलाई चाहिएकै कुरा हो, कहाँ छ त यो एकाडेमी?
3: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ आठ जैसी पदरामा।
2: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050141131।
3: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
3: र मिर्दे करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9856055331।
4: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
5: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
5: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुन्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
5: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
5: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
5: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
6: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
5: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 7364416624।

0: बुढी, योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
2: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
2: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
2: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
2: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
2: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
2: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
2: फोन नम्बर 0364-41087, मोबाइल 98469-7071-44।
3: कस्तो सास बनाएको तिम्रो त,
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
3: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
3: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बहरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9856309888। होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
0: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुन्डे ठाडो लाइन, फोन नम्बर 0364121833।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज तीन गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै सोही दिन हाड जोड्ने नसा तथा बाघरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पातरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364141006 मोबाइल 98565256।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 3 गते शनिबार
0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही असोज 3 गते शनिबारका दिन
0: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ।
1: यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने छिनछिनमा पिसाब लाग्ने भोक धेरै लाग्ने तौल घट्दै जाने हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने चक्कर लाग्ने नाकबाट रगत बग्ने छाती दुख्ने वा ढुकढुकी बढ्ने तौल बढ्ने जाडो धेरै हुने कब्जियत हुने छाला सुक्खा हुने र स्वर धोत्रो हुने तौल घट्ने गर्मी धेरै हुने पसिना आउने हात काम्ने र छटपटी हुने सास फेर्न गाह्रो हुने खोकी लाग्ने छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ 8 खेल मैदान जाने बाटो फोन 0364141044 मोबाइल 9860813173।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 3 गते शनिबार।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 3 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठागुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पाइल्स, हर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खाना मन नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हातखुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हातखुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी हरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-44-0051, मोबाइल 9560-52-0950।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 3 गते शनिबार। मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही असोज 3 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज्ड हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिङ्गटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै, फोन 063-44-0087, मोबाइल 9469-7147।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 3 गते शनिबार।

0: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
2: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
1: कसरी र कहाँ?
2: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
1: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
2: एलिट बारिस्टा एकाडेमी कफी कोप द्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
1: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
2: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।
3: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ। हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 98560 51 068 र 98673 70 771।

0: access to all.
1: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-441-258।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटल को खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसलेट लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9817969611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: होइन, के भयो? किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन। कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
0: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
0: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री
3: वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
4: फोन नम्बर 0364145502 मोबाइल 9850704502 र 9840551401।
5: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
6: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
6: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
7: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
8: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
6: सम्पर्क मोबाइल 9462098145।
9: लौ, फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
10: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
11: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142046, मोबाइल 9856501 र 9856332046।
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
4: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856।

0: मा फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
1: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
1: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
1: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
1: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
1: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुर लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
2: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0364146696।
4: अरे, फेरि नेट स्लो भयो। यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
4: ए हो र, तर ओल्डिङमा के के पाइन्छ नि?
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा IPTV र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डिङ इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
2: लौहेर, आज पनि आधा सामान त छोडेर आएको रहेछ। खै त पूजाको सामान?
6: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
6: ए हो र, ल ल, के के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
8: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
7: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
8: मोबाइल नम्बर 9847621380।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: ए समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्ते, म हो तपाईहरुको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ साङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849918921 र 9862439399
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
2: होइन के भयो र किन हल्लाखोर गरेको हो
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
2: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
2: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855954963 9855554 र 9800847723
0: आहा कति राम्रो सोफा हो चिटिक्क परेको
3: मेड इन बाबा फर्निचर हो नि नामै काफी बाबा फर्निचर
4: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
5: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
4: ए हो र अंकल अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
5: सुन नानी भिरकोट चुरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
4: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0663-691-0004
1: सम्पर्क मोबाइल 97484-34484
7: चुरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 सेन्जा

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दे करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63440331, मोबाइल 98560553131।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देख्दैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IMF, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
2: सम्पर्क फोन नम्बर 63 6144।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो हालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुखको खजना।
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।
7: सरा, किन बोलाएको मलाई?
8: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योति?
7: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
10: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
10: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
10: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ फार्म, मेची बजार चौकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806061052।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापे नि क्या हो, गुनगुनाइरहनु भएको त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्गी खरिदुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि कासनौ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा कुक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
5: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 7364140087, मोबाइल 9864971747।
6: चा, कस्तो सास गनाएको तिम्रो त,
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ 8 VIP टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9465648622 र 9421440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।

0: कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा स्वयं सदस्य छु। त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु। एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने,
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दि स्याङ्जा।
1: फोन 0360-44-600।
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
2: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560-30988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
4: मोबाइल 98135-56496।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
0: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो, अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन। अब त जान्नमा कहीँ पनि
0: ल, अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा। त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
0: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्र रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 0363-44594।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमा काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635-90-018, मोबाइल 98-40-51-56-35 र 98-135-69-611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364-41-469 र 0364-41-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने
8: कम्पनी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
9: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
8: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
9: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
8: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
9: ए हो र, तर ओल्ड लिङ्कमा के पाइन्छ नि?
8: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
9: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
8: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9800283715 र 9800153051।

0: सुनोस ना, अहिले हाम्रो गाउँमा 3 बजेको छ।
1: त्यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। माथिल्लो त्रिशुली 1 को सुरुङबाट 6 वटा शव निकालियो, अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको सेनाको भनाई। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 825 जना आफन्तको नमूना संकलन। 1.5 अर्ब रूपियाँ भन्दा धेरैको हुण्डी कारोबारको आरोपमा सुनसरीबाट 2 जना पक्राउ, थप अनुसन्धान चल्दै। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण रहेको राष्ट्रसंघका विज्ञहरूको भनाई। प्रतिवेदनमा प्रस्तुत निष्कर्षलाई विश्वसनीय नमान्ने अमेरिकाको प्रतिक्रिया। र इंग्ल्याण्डका जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी। नेपाल खबरमा अब पूरा खबर। भदौ 10 मा रसुवाको भोटेकोशीमा आएको बाढ़ीपछि खोजीको क्रममा आज माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङबाट 6 वटा शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली 1 को अडिट 3 टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा 30 शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र टनेलभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमूना संकलन भइसकेको छ। प्रयोगशालाका प्रमुख थापाका अनुसार प्राप्त आफन्तको रगतको नमूना मध्ये 588 वटाको डीएनए परीक्षण भइसकेको छ भने 837 मध्ये 19 वटा शवको मात्र डीएनए परीक्षण भएको छ। प्रयोगशालामा प्राप्त 1662 नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने वहाँको भनाई छ। परिवार र आफन्तले सोचे जस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको पनि उहाँले बताउनुभयो। परिवारका आफन्तले दिएको रगतको नमूना र मृतकको शरीरबाट निकालिएको नमूनाको परीक्षण गरिसकेपछि डीएनए मिलानको काम शुरू हुने थापाले जानकारी दिनुभयो। अहिले ललितपुरको प्रयोगशालामा नेपाल सहित भारत, चीन र कोरिया, सिंगापुर, जापान, अमेरिकाका विज्ञ टोलीले डीएनए का लागि संकलन भएका नमूना संकलन, शव परीक्षण लगायतका काममा सहयोग गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार नेपाल प्ररी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशी काठमाडौँमा डीएनए परीक्षणको काम भइरहेको छ। सांसदहरूले महिला हिंसा, बलात्कार तथा हत्या, सर्वोच्च अदालतमा भएको तोड़फोड़, भोटेकोशीको बाढ़ीका कारण प्रभावित नागरिकको अवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद पूजा चौधरीले 3 वर्षीय बालिकाको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृहमा पठाइएको र अन्यलाई धरौटी तथा तारेकमा छाड़िएको विषयमा प्रश्न उठाउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो। विष्णु बहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोड़फोड़ तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभएको छ। यस्तै सांसद श्रीकृष्ण प्रसाद अधिकारीले भोटेकोशीको बाढ़ीका कारण सड़क, पुल तथा अन्य संरचनामा क्षतिपछि रसुवाको आमा छोदिङमो र गोसाईकुण्ड गाउँपालिका लगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टर मार्फत दैनिक उपभोग्य वस्तु, खाद्यान्न, लत्ता कपड़ा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सड़क मार्ग छिटो सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ। हुण्डी कारोबार मार्फत 1,57 करोड़ भन्दा धेरै रकम कारोबार गरेको आरोपमा विराटनगरबाट दुईजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका 15 रानीका 56 वर्षीय शम्भु प्रसाद शाह र विराटनगर 17का 35 वर्षीय सूरज प्रसाद शाहलाई जिल्ला प्रहरीकारले सुनसरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरीकारलेका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने प्राप्त सूचनाको आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भु प्रसाद र सूरज प्रसादले अन्य व्यक्तिसँगको मिलिमतोमा व्यक्तिगत तथा फार्मको नाममा रहेका बैंक खाता प्रयोग गरी 1,57,64,29,000 रूपियाँ बराबरको रकम हुण्डी मार्फत कारोबार गरेको देखिएको छ। मुलुकी अपराध संहिता 2074 अन्तर्गत हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुर, संगठित अपराध निवारण ऐन 2070 तथा सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण ऐन 2064 बमोजिमको कसुरमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन घर बरसिं उपहार रू 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको बेसी शहर मनाङको चामे सड़क खण्ड खुलेको छ मनाङको नासो गाउँपालिका 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुंगा फुटाएर अनि पहिरो हटाएपछि आज बिहानदेखि संचालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूलठूला ढुंगा खसेका थिए सड़क खुलेसँगै साना गाड़ी पार भएका छन् ठूला गाड़ी संचालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनु भएको छ झण्डै 65 किलोमिटर लामो बेसी शहर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क सञ्जालसँग जोड्ने मुख्य मार्ग हो राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताउनु भएको छ आज काठमाण्डुमा ताङको पश्चिमी क्षेत्रको अभिलेखको नेपाली संस्करण विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चीनिया राष्ट्रपति शी जिङपिङले चीनलाई आधुनिक र समृद्ध देशका रूपमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड़ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गर्नुभयो उहाँले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड़ने उद्देश्य राखेको बताउनुभयो 1400 वर्ष अघि चिनिया बौद्ध भिक्षु वेनसाङले पैदल यात्रा गर्दै विभिन्न भूभागविद सम्पर्क स्थापित गरेको प्रसंगलाई जोड्दै दाहालले आजको समयमा सड़क सञ्जाल मार्फत विश्वका विभिन्न क्षेत्रलाई जोड्ने प्रयाससँग तुलना गर्नुभयो उहाँले बीआरआई लगायतका सहकार्यले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ़ बनाउन सक्ने पनि उल्लेख गर्नुभएको छ नेपाल र चीनबीच कूटनैतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक हित सहकार्य र समृद्धिको दिशामा विभिन्न क्षेत्रमा उपलब्धि हासिल भएको उहाँको भनाई छ दाहालका अनुसार व्यापार पूर्वाधार ऊर्जा पर्यटन कृषि तथा नागरिक सम्बन्धमा नेपाल र चीनबीच उल्लेखनीय प्रगति भएको छ राष्ट्रिय सभाका अध्यक्ष दाहालले इतिहास र परम्पराको अध्ययनसँगै वर्तमान समयको सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास पनि व्यक्त गर्नुभएको छ अब विदेशको खबर संयुक्त राष्ट्रसंघका मानवाधिकार विज्ञहरूले इरानमा भएका दुईवटा आक्रमणमा अमेरिकाले युद्ध अपराध गरेको विश्वास गर्ने पर्याप्त आधारहरू रहेका बताएका छन् यी आक्रमणहरूमा कम्तीमा 177 जना सर्वसाधारण मारिएका थिए इरान सम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य खोज मिशनको नयाँ प्रतिवेदनले मिनामा रहेको एउटा प्राथमिक विद्यालय र लामेडमा रहेको एउटा खेलकुद परिसरमा गएको फेब्रुअरीमा गरिएका क्षेप्यास्त्र आक्रमणहरू अन्धाधुन्ध प्रकृतिका थिए भनी उल्लेख गरेको छ यी आक्रमणहरूको कारण सर्वसाधारणको ज्यान जानुका साथै पूर्वाधारमा क्षति पुगेको थियो अमेरिकाले शुरूमा लामेडमा आक्रमण गर्न अस्वीकार गरेको थियो उसले मिनामा भएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले प्रतिवेदनमा प्रस्तुत गरिएका निष्कर्षहरूलाई विश्वसनीय नमान्ने बताएका खबरमा उल्लेख छ विशेषज्ञहरूले जनवरीमा सरकार विरोधी प्रदर्शनहरूमाथि भएको व्यापक दमनको क्रममा इरानी अधिकारीहरूले मानवता विरूद्धको अपराध गरेका पनि पत्ता लगाएका छन् इरानले यी निष्कर्षबारे अहिलेसम्म कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ अब खेल खबर इंग्ल्याण्डका ब्याटर जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी बनेका छन् गैराती घरेलु मैदान कार्डिफमा भएको श्रीलंकासँगको दोस्रो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 30 रन जोड्दै समग्र टी20मा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान बटलरले बनाएका हुन् उनले 528 टी20मा 9 शतक र 107 अर्धशतक सहित 35.46 औसतमा 15,000 रन बनाएका छन् 36 वर्षीय बटलरले वेस्ट इण्डिजका कायरन पोलार्डको कीर्तिमान तोडे गरे। 39 वर्षीय पोलार्डले 754 टी20मा 2 शतक र 71 अर्धशतक सहित 31.71 को औसतमा 14,999 रन बनाएका छन्। टी20 क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाड़ीको तेस्रो नम्बरमा इंग्ल्याण्डका एलेक्स हिल्सन, उनले 537 खेलमा 7 शतक र 93 अर्धशतक सहित 29.69 को औसतमा 14,581 रन बनाएका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। माथिल्लो तिर्सुली एकको सुरुङबाट 6 शव निकालियो, अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको भनाई। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 825 जना आफन्तको नमूना संकलन। 1.5 अर्ब रूपियाँ भन्दा धेरैको हुण्डी कारोबारको आरोपमा सुनसरीबाट 2 पक्राउ, थप अनुसन्धान चल्दै। इरानमा अमेरिकाले युद्ध अपराध गरेको पर्याप्त प्रमाण रहेको राष्ट्रसंघका विज्ञहरूको भनाई। प्रतिवेदनमा प्रस्तुत निष्कर्षलाई विश्वसनीय नमान्ने अमेरिकाको प्रतिक्रिया। र इंग्ल्याण्डका जोस बटलर टी20 क्रिकेटमा 15,000 रन पूरा गर्ने पहिलो खेलाड़ी।
3: रेडियो आदिखोला 105.4।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
5: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 9806641870 र 9865494497।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
6: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
6: मोबाइल 9849618921 र 9842939।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ। हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9468323809 र 9856555271।
2: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
3: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैन त साथी?
2: कसरी र कहाँ?
3: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै शुरू हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
2: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
3: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
2: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9705041131।
3: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
4: मोबाइल नम्बर 9856054313 र 9841443 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673707071। घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 9856029440।
1: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनसानी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8, भुसाल पेट्रोल पम्प, गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको 5 घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
1: हाम्रा विशेषताहरू:
0: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
1: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
1: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
1: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
2: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असोज 3 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै सोही दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, चिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9841600866।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 3 गते शनिवार। ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन

0: फेसियल हाइड्रा फेसियल ट्रीटमेंट स्किन टेस्ट र कस्मेटिक आइटम पाइन का साथ ही पार्लर एवं सैलून संबंधी का संपूर्ण कार्य
1: साथ ही यहां मंजू ब्यूटी सलोन टिकटक आईडी में फलो कर हम भिडियो हेन सकूने ग्रुप राइटर मंजू भंडारी विमल भंडारी मंजू ब्यूटी सलोन एण्ड ट्रेनिंग सेन्टर वालिंग आठ जंगल रेस्टुरेन्ट भवन को पहिलो तला
0: संपर्क मोबाइल 9842698145।
2: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ा चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन। सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैचामा सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ।

0: बाबु
1: वाह
0: यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
1: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
2: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
1: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
2: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029386
3: पर्वत जाने गेट सहारा एग्रोभेट
4: आहा कति राम्रो हो बाली नाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
5: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696
6: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
7: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
6: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेर नफालौं
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
6: के मिटर तथा गेटबल बिग्रेको त छैन बेला बेलामा चेक गरौं
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौं
6: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं
6: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं
6: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068
7: स्वच्छ पानी स्वस्थ जिन्दगानी
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा

0: सुनो, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: त्यस समयको साथमा जेपी सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो पो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. त्यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560954963, 98560551104 र 98028447723.
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ. हैन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि. घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि.
3: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि. त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ. म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु. घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने.
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ.
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ. सम्पर्क नम्बर 63-691-0004.
1: सम्पर्क मोबाइल 97-484-34-484.
6: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा.
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दे करिडोर आदिको छेउमा
1: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला. हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ. प्रोप्राइटर देवेन्द्र थापा. सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड. फोन नम्बर 63-440-331, मोबाइल 98560-55-331.
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ.
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै. अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि. होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन. अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो.
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ. बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन.
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए. हामी भने जहाँको त्यही.
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला.
9: हाम्रा सेवा तथा सुविधाहरू
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: IMF, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था.
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे.
1: सम्पर्क फोन नम्बर 63-441-6024.

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9856019076, 9861971976 र 9917162।

0: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
1: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
0: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
1: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
0: ए हो र, तर ओलिङ्कमा के पाइन्छ नि?
1: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
0: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओलिङ्क इन्टरनेट।
1: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 9864221629 र 9864168251।
5: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
6: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
5: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
6: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9855631966।
7: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
8: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
8: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9855685667।

0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
2: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
2: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
2: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
2: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
2: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
2: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
2: फोन नम्बर 7364140087, मोबाइल 9849701747।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
2: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 7364140246, मोबाइल 9856501 र 9856332646।
5: कस्तो सास गनाएको तिम्रो त,
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ, उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा

0: रेडियो आधी खुला 105.4
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460-86-005।
3: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
4: यी सबै कुरामा मलाई त धेरै

0: कमाईको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु। एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0 63 44 46 600।
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, पेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम पेरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560 30988।

0: सधैँ सामान्य कपड़ा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9815 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको
8: खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसलेट लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 98 0661 4870 र 98 65 94 497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
4: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
3: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
3: मोबाइल 98469 18921 र 98462 39 389

0: नौही र आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565-55271, 98468-32809 र 98565-25271।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673770171।

0: ओ गल्छेमै
1: हजुर वालामै
0: सावन म
1: हजुर वालामै सावन म
0: होइन गाँधे धेरै भयो त हामी रोदी नबसेको होइन लौ न बसौँ
1: हुन्छ नि वालामै बस्ने भए बसौँ हामी पनि तयारै छु नि
0: लौ लौ
1: लौ लौ वालामै मादल रात
0: लौ लौ बसौँ बसौँ
1: तम तम

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नको लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरू मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
4: ए आसरा, किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनी हिँ।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्ती बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-162।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861668251।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
5: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 9556501119 र 9556332646।
6: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै ब्रोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
9: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857।

0: कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भौचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुरजाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268
1: स्वच्छ पानी स्वस्थ जिन्दगानी
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा

0: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
1: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।
2: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असोज 3 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
3: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाफी रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोपराइटर प्रदीप आले। मोबाइल 9856279171 र 9841600866।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 3 गते शनिबार। निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 3 गते शनिबारका दिन मणिपाल शिक्षण अस्पताल पोखराका नाक, कान, घाँटी तथा थाइराइड सर्जन रोग विशेषज्ञ डाक्टर हिमाल पौडेल आउँदै हुनुहुन्छ। उक्त दिन लामो समयसम्म रुघाखोकी लागिरहने, कान पाक्ने, पिप बग्ने, कान राम्रोसँग नसुन्ने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निम्न अप्ठ्यारो हुने लगायत थाइरोइडका बिरामी तथा थाइरोइड सम्बन्धी औषधि सेवन गरिरहेका बिरामीहरूले सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364441163, मोबाइल 9841698070।
3: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 3 गते शनिबार।

0: सुनिए ना, अहिले हाम्रो गर्नीमा छ बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिश। प्रधानमन्त्री शाह र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबीच छलफल। स्वदेशमै रोजगारी र अवसरको सृजना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह।
0: माथिल्लो त्रिशुली एकको सुरुङबाट 6 शव निकालियो। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र। प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान।
1: अवरूद्ध कृष्णभीरको सड़क खुलेसँगै ग्यासको आपूर्ति बढ़न थाल्यो, तर अभाव कायमै। सहज हुन अझै 15-20 दिन लाग्न सक्ने।
2: कुनै पसलमा गयो भने यसले भन्छ ग्यासै छैन, तुरुन्तै आएर चाहिँ साउजी ग्यास छ भनेर झिकेर दिने अवस्था चाहिँ छैन।
0: अमेरिकाको न्यूयोर्कको उत्कृष्ट शहरको पहिलो नम्बरमा 5 आधारमा गरिएको मूल्याङ्कनबाट काठमाडौँ 687 स्थानमा।
1: र एन्फाको कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले भारत, चीन, अमेरिका लगायत 13 देशका लागि राजदूत सिफारिश गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राजदूत नियुक्तिका लागि सिफारिश गरेको हो। बैठकले भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापालाई राजदूतमा सिफारिश गरेको छ। यस्तै गौरव शमशेर जबरा बेलायत, जिज्ञान कुमार थापा जापान, सुरेश कुमार कर्ण इजरायल, प्राप्ति शेरचन स्पेन, सोरू जोशी जर्मनी, पद्म चिराडा ओमान, चुरामणी खरेल मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठ दक्षिण कोरिया, डाक्टर मंजला झा श्रीलंका र गिरीबहादुर सुनार साउदी अरबको राजदूतमा सिफारिश हुनुभएको छ। मन्त्री परिषदबाट सिफारिश भएका यी राजदूतहरूको नाम संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुपर्नेछ। त्यसपछि सम्बन्धित देशबाट सहमति अर्थात एग्रीमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नुहुनेछ। आज बसेको मन्त्री परिषद बैठकका थप मुख्य निर्णयहरूमा नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, साबिकमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्यविभाजन नियमावली 2083 संशोधन गर्ने, नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रूद्रसिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने रहेका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाहले नवयुवा अर्थात जेएनजी समूहको प्रतिनिधित्व गर्ने सांसदहरूलाई आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले युवा पुस्ताका मुद्दालाई संसदमा प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालका अनुसार प्रधानमन्त्रीले डिजिटलाइजेशन, ई गवर्नेन्स, आर्टिफिशियल इन्टेलिजेन्स, खेलकुद, कला तथा विदेशमा रहेका युवाका विषयलाई समेत संसदको एजेण्डा बनाउनुपर्ने धारणा राख्नु भएको थियो। प्रधानमन्त्रीले संसदका गतिविधि आफूले नियमित रूपमा नियालिरहेको र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबाट नयाँ सोच र फरक एजेण्डाको अपेक्षा रहेको बताउनु भएको थियो। सांसद खनालका अनुसार अघिल्लो वर्ष भएको नवयुवा आन्दोलनका क्रममा पक्राउ परेकाहरूको मुद्दाबारे गृह मन्त्रालय अन्तर्गत अध्ययन समिति गठन भएको छ। समितिले मुद्दाको वर्गीकरण गरी विद्यमान कानून अनुसार फिर्ता लिन सकिने मुद्दाको प्रक्रिया अघि बढ़ाउने विषयमा पनि काम गरिरहेको उहाँले बताउनुभयो। तर गम्भीर प्रकृतिका अपराध, हात हतियार, ज्यान सम्बन्धी कसूर तथा लुटपाट लगायतका घटनामा संलग्न देखिएकाहरूको हकमा कानूनी प्रक्रिया कायम रहने सांसद खनालको भनाई छ। उहाँका अनुसार समितिले छिट्टै प्रतिवेदन बुझाउने र त्यसका आधारमा सरकारले प्रक्रिया अघि बढ़ाउने छ।
0: यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दशैं तिहार लगत्तै सरकार विरूद्ध सड़क आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। काठमाण्डुमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदूर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप लगाउनुभयो। वर्तमान सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका गतिविधि तथा कार्यशैली विरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने काम भइरहेको समेत बताउनु भएको छ।
1: भदौ 10मा रसुवाको भोटीकोशीमा आएको बाढ़ीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट 6 शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली 1 अडिट 3 टनेलभित्र ढलान गर्नका लागि बुनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र टनेलभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
0: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि सरकारले डीएनए परीक्षणलाई तीव्रता दिएको छ। ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक एवं फरेन्सिक विज्ञ निराजन थापा छेत्रीका अनुसार डीएनए परीक्षणका लागि अहिलेसम्म 837 शव र 825 आफन्तको नमूना संकलन भइसकेको छ। प्रयोगशालाका प्रमुख थापाका अनुसार प्राप्त आफन्तको रगतको नमूना मध्ये 588 डीएनए परीक्षण भइसकेको छ भने 837 मध्ये 19 शवको मात्र डीएनए परीक्षण भएको छ। प्रयोगशालामा प्राप्त 1662 नमूनाको प्रोफाइल निकालेर डीएनए मिलान गरेपछि परिवारलाई शव हस्तान्तरण गरिने उहाँको भनाई छ। यो काम परिवार र आफन्तले सोचे जस्तो चाँडो गर्न प्राविधिक समस्या रहेको पनि उहाँले बताउनुभयो। परिवारका आफन्तले दिएको रगतको नमूना र मृतकको शरीरबाट निकालिएको नमूनाको परीक्षण गरिसकेपछि डीएनए मिलानको काम शुरू हुने थापाले जानकारी दिनुभयो। अहिले ललितपुरको प्रयोगशालामा नेपाल सहित भारत, चीन र कोरिया, सिंगापुर, जापान, अमेरिकाका विज्ञ टोलीले डीएनए का लागि संकलन भएका नमूना संकलन, शव परीक्षण लगायतका काममा सहयोग गरिरहेका छन्। भोटेकोशी बाढ़ीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशी काठमाण्डुमा डीएनए परीक्षणको काम भइरहेको छ।
1: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा मुखबाट दिइने हैजा विरूद्धको खोप अर्थात ओरल कोलेरा भ्याक्सिन ओसीभी अभियान तीव्र पारिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको बाढ़ी प्रभावित क्षेत्रमा नियमित खोप सेवा तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको निगरानी सम्बन्धी पछिल्लो प्रतिवेदनमा रसुवा र नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रमा 59,732 जनाले खोप पाएका उल्लेख छ। प्रतिवेदन अनुसार रसुवामा 15,812 र नुवाकोटमा 43,920 जनाले मुखबाट दिइने हैजा विरूद्धको खोप पाएका हुन्। रसुवाका गोसाईकुण्ड, उत्तर गया, आमाछो, दिङमो र कालिका गाउँपालिकामा तथा नुवाकोटको विदुर, बेलकोटगढ़ी, किसपाङ र तार्किश्वर गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा टिटानस लिप्थेरिया टीडी खोप पनि
9: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
10: Where do we begin?
9: With international news you can trust, BBC News.
10: Journeys into the heart of global events.
9: and voices from around the globe.
10: The whole region is in the grip of a severe water crisis.
1: अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले अभियानको तयारी शुरू भएको छ भने धादिङ गोर्खा र तनहुँका बाँकी प्रभावित वडामा हैजा विरूद्धको खोप अभियानका लागि पनि तयारी भइरहेको छ।
0: सांसदहरूले महिला हिंसा बलात्कार तथा हत्या सर्वोच्च अदालतमा भएको तोड़फोड़ भटेकोशीको बाढ़ीका कारण प्रभावित नागरिकको अवस्था लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद पूजा चौधरीले तीन वर्षीय बालिकाको बलात्कार तथा हत्यामा संलग्न अभियुक्त मध्ये केहीलाई बाल सुधार गृह पठाइएको र अन्यलाई धरौटी तथा तारेकमा छाड़िएको विषयमा प्रश्न उठाउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग समेत गर्नुभएको छ। सांसद विष्णुबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा भएको तोड़फोड़ तथा क्षतिबारे न्यायिक छानबिन गर्न माग गर्नुभएको छ। यस्तै सांसद श्रीकृष्ण प्रसाद अधिकारीले भोटेकोशीको बाढ़ीका कारण सड़क पुल तथा अन्य संरचनामा क्षतिपछि रसुवाको आमा छोदिङमो र गोसाईकुण्ड गाउँपालिका लगायत माथिल्लो क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको उल्लेख गर्नुभयो। उहाँले प्रभावित क्षेत्रमा तत्काल ड्रोन तथा हेलिकप्टर मार्फत दैनिक उपभोग्य वस्तु खाद्यान्न लत्ता कपड़ा र औषधि पुर्याउन तथा पालिकासँग समन्वय गरी सड़क मार्ग छिटो सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खाना पकाउने ग्यास सहज हुन अझै कति समय लाग्ला भन्ने बारे रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
12: पैसामा छ शक्ति, पैसामा छ सहारा।
11: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
12: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
11: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
12: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
11: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
12: इतिहास गाथा र कथा गाँठका कुरा।
11: गाँठका कुरा
12: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मन्त्री परिषद बैठकबाट 13 वटा देशका लागि राजदूत सिफारिश, प्रधानमन्त्री शाह र नवयुवाको प्रतिनिधित्व गर्ने सांसदहरूबीच छलफल, स्वदेशमै रोजगारी र अवसरको सिर्जना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह, माथिल्लो त्रिशुली 1 को सुरुङबाट 6 वटा शव निकालियो, बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र, बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। काठमाडौँ उपत्यकामा केही महिनादेखि खाना पकाउने ग्यासको अभाव छ। भोटेकोशी र त्रिशुलीको बाढ़ीले काठमाडौँलाई जोड्ने धादिङको कृष्णभीर सड़क खण्ड अवरूद्ध हुँदा ग्यासको आपूर्ति श्रृंखला थप खलबलिएको थियो, जसको थप असर उपभोक्ताको भान्सामा परेको छ। कृष्णभीरको सड़क खुलेसँगै डिपोहरूमा सिलिण्डरको आपूर्ति क्रमशः बढ़दै गएको छ। अनि विस्तारै सहज बन्ने संकेत देखिएको छ, तर अहिलेसम्म उपभोक्ता लाइनमा नै छन्। सरकारले आपूर्ति सहज रहेको दावी गर्दै आएको छ, तर व्यवसायी भने ग्यास अभाव हट्न कम्तीमा 15-20 दिन लाग्ने बताउँछन्। थप जानकारी सहित महेश केवालीको रिपोर्ट।
13: भानु किसिमलाई देऊ भन्नु, म तिमीलाई एउटा तिम्रो भात खाने मेसो मिलाइदिउँ।
14: धनुषाको सबैलाई नगरपालिका घर भई ललितपुरको कुपन्डोल बस्दै आउनुभएका राम पुकार यादव 1 महिनादेखि ग्यास नपाएर हैरान हुनुहुन्छ। घरमा श्रीमती र एक बच्चा सहित तीन जनाको परिवार रहेका उहाँ दिनभर मजदूरी गर्नुहुन्छ र बेलुका बिहान ग्यासको खोजीमा पसल पसल भौतारिनुहुन्छ। आफूसँग दुईवटा सिलिण्डर भए तापनि जहाँ जाँदा पनि पसलेहरूले ग्यास आएकै छैन भन्ने जवाफ दिने गरेका छन् भने अरू ब्रान्डका सिलिण्डर साट्न नमान्दा समस्या झन जटिल बनेको छ। सरकारले आपूर्ति सहज रहेको दावी गरे पनि टेकु र अरू ठाउँमा धाउँदा समेत ग्यास नपाएपछि उहाँको परिवार विगत एक महिनादेखि होटेलमा खाना खान बाध्य भएको छ।
2: एक महिना भयो होटेलमा खाएर आज ग्यास पाउँदैन, कोनो पसलमा गयो भने केले भन्छ ग्यासै छैन, जो पसलमा गए पनि कोनो पसलमा ग्यासै पाउँदैन, टेकुमा गएको थाहै छैन पसल, उहाँ पनि गएको थियो त उहाँ भन्छ पनि छैन, मतलब ग्यास आएको छैन, नपाएर फेरि होटलैमा खाने, ग्यासको व्यवस्था गर्ने पर्यो नि, अब त खाना त खाने पर्यो जनतालाई नै, जनतालाई के चिजको सुविधा दिँदैन, के को जनता हो त।
14: ललितपुर सानिपामा ग्यास डिपो सञ्चालन गर्दै आउनुभएका व्यवसायी अशोक कुमार कर्मचार्यका अनुसार पृथ्वी राजमार्ग खुलेसँगै पछिल्लो समय ग्यास आपूर्ति केही सहज बन्न थालेको छ। विगतमा 70 आउनुपर्ने ठाउँमा 25-35 मात्र सिलिण्डर आउँदा आपूर्ति धान्न धौधौ परेको भए पनि आजै 80 सिलिण्डर प्राप्त भएकोले लाइनमा रहेका 100-150 जना ग्राहकलाई पुर्याउन सकिने र स्थिति सहज हुने उहाँको विश्वास छ।
15: बल्ल आज आएको नि यो ग्यास त, पहिला चोटि आएको, अब अस्ति एसटिसी आयो 25, हिजो 35 आयो, अब 70-70 आउने ग्यास, अब 25 र 35 भने सहज हुन गाह्रो हुन्छ कि, 70-70 आयो भने 15 ग्यास फलाफल हुन्छ, तर कम्पनीले ग्यास दिनु पर्यो कि, यो ठाउँ ठाउँमा बाँड्यो भने त्यो अब कर्मचारीहरू या त्यहाँ आउन नसक्नेहरू आउँदैन, अनि फोकटिया मान्छेले स्टक धेरै राख्छ अनि यो समस्या आउँछ कि। अब मेरो हिजो अलिअलि आयो, अस्ति अलिअलि आएपछि आधा सहज भइसकेको छ, अब यो भानुको आज सबै सहज हुन्छ।
14: दोलखाको मेलुङ घर भई ललितपुर सानेपामा ग्यास डिपोमा कार्यरत उत्तम भण्डारीका अनुसार एक महिना अगाडिको तुलनामा अहिले ग्यासको अभाव केही घटे पनि डिपोहरूमा अझै पर्याप्त आपूर्ति हुन नसक्दा स्थिति पूर्ण सहज भइसकेको छैन। बाटो खुलेर ग्यास आइरहेको भए पनि डिपोहरूमा भने जति ग्यास आएको छैन। सामान्य बेलामा महिनामा 3-4 ट्रिप मात्र ग्यास आउने गरेकोमा अहिलेको अवस्थामा दोब्बर बनाएर 7-8 ट्रिप पुर्याउन सकेमा मात्रै सबै उपभोक्ताको माग पूर्ति भई ग्यासको समस्या पूर्ण रूपमा समाधान हुन सक्ने उहाँ बताउनुहुन्छ।
16: कम्पनीमा आएको होला तर डिलरहरूमा त्यति आइरहेको सहज भइरहेको छैन, त्यो भएको कारण हामी काम गरेर खान्छ यहीँबाट हो, तर अहिले ग्यास आइदिइरहेको छैन, हामी बसिरहनु परेको छ, महिनामा 3-4 ट्रिप आउँछ भने हामीलाई यो बेलाको उसमा चाहिँ 8 ट्रिप जति आइदियो भने चाहिँ सबैको लागि व्यवस्था हुन्थ्यो, कसैले गाह्रो पर्दैन थियो, गाह्रो साह्रो हुँदैन थियो, हामी काम गर्नेलाई गाह्रो हुँदैन थियो।
14: सरकारले बुलेटको संख्या बढ़ाएको र स्थिति सहज भएको दावी गरे पनि डिपोहरूमा पर्याप्त आपूर्ति नभएकाले अवस्था पूर्ण रूपमा सामान्य हुन अझै 15-20 दिन लाग्ने देखिन्छ। अहिले पनि सिलिण्डर बोकेर आउने ग्राहकलाई व्यापारीले तुरन्तै ग्यास दिन सक्ने अवस्था छैन। ललितपुर सानिपामा ग्यास डिपो चलाउने दोलखाका गोकुल पौडेल:
17: कम्पनीले चाहिँ अब सहज हुन्छ भनेको छ, हामी पनि अब त्यही आशामा बसेका छौँ, तर अहिले तुरुन्तै आएर चाहिँ साउजी ग्यास छ भनेर झिकेर दिने अवस्था चाहिँ छैन, 100 ठाउँमा 160 बुलेट मगाएको छौँ भने अब हिजोसम्म आइपुगेको छैन भन्छ कम्पनीले, यो गाडी भनेको ठाउँमा 40 हालिदिएको छ, बेच्दै गरौँ न भने त अब 2-4 दिनलाई आश देखाउने मात्रै हो कि, तपाईँको 200-300 ग्यास बोकेर ल्याएर चाहिँ काठमाडौँको यत्रो झुलमा पुर्याउन त गाह्रो छ नि, बुलेटै आउँदा त हाम्रो पहिलेदेखि समस्या नै भएको, त्यो गाडीमा ल्याएर बाँडेर त कति गयो।
0: फेरि पनि खबरकै सिलसिला, चालू आर्थिक वर्ष 83-84 पहिलो महिना साउनमा 2,15,05,00,00,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको विवरण अनुसार साउनमा रेमिट्यान्स प्रवाह अघिल्लो वर्षको यही अवधिको तुलनामा 21.2% बढ़ेको हो। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स प्रवाह 29.9% वृद्धि भएको थियो। अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह 10.2% बढ़ेर 1,40,00,00,000 पुगेको छ। त्यस्तै गएको साउनमा वैदेशिक रोजगारीका लागि 42,693 जनाले अन्तिम श्रम स्वीकृति र 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको यही अवधिमा 44,466 जनाले अन्तिम श्रम स्वीकृति र 23,644 जनाले पुनः श्रम स्वीकृति लिएका थिए।
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 राष्ट्रिय पूँजी निर्माण रोजगारी सिर्जना र औद्योगिक विकाससँग जोडेर अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। आज समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुने गरी राष्ट्रिय पूँजी निर्माण गर्नुपर्ने बताउनु भएको हो। उहाँले खानी जन्य उद्योग मार्फत रोजगारी सिर्जना कुल ग्रास्त उत्पादन जीडीपी वृद्धि र उद्योग संरक्षण तथा प्रवर्धनमा योगदान पुग्ने गरी विधेयकलाई अघि बढ़ाउनु पर्ने बताउनुभयो। अन्सारले विधेयकमाथि 250 भन्दा बढ़ी संशोधन प्रस्ताव आएको जानकारी दिँदै अब उनी दफावार छलफलमा संशोधनकर्ता तथा सरकारवालालाई समेत सहभागी गराइने बताउनुभयो। उहाँले खानी तथा भूगर्भ विभागमा उत्खनन अन्वेषण तथा अनुसन्धानका लागि आवेदन दिएका र अनुमति लिएका व्यक्तिहरूले भोगिरहेका समस्याबारे तथ्याङ्कसहित अध्ययन गर्नुपर्नेमा जोड़ दिनुभयो। सभापति अन्सारले विभागको खानी अनुमति तथा पट्टा शाखामा कति फाइल दर्ता छन् तीमध्ये कुन कुन फाइल कति समयदेखि रोकिएका छन् र रोकिनुको कारण के हो भन्ने विवरण समितिमा प्रस्तुत गर्न विभागका अधिकारीलाई निर्देशन दिनुभएको छ। उहाँले फाइल अघि बढ़न नसक्नुका कारण र त्यसको समाधान समेत तथ्याङ्कसहित प्रस्तुत गर्न आग्रह गर्नुभएको हो। अन्सारले सरकारले अघि सारेको जीरो पेण्डिङ फाइलको अवधारणालाई समितिले पनि गम्भीर रूपमा लिएको बताउनुभयो। कुनै पनि फाइल लामो समयसम्म अनावश्यक रूपमा रोकिराख्ने अवस्था अन्त्य गर्नुपर्नेमा सभापति अन्सारीको जोड छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
19: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
18: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
19: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पाको एकमात्र डीटीएच के बाद डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग
3: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से 22.85 अंकले बढ़ेर 2,647.22 बिन्दुमा पुगेको छ। आज फाइनान्स र अन्य बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा बैंक र जीवन बीमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 196 वटा कम्पनीको शेयर बढ़ेकोमा 74 वटाको घटेको छ। यस्तै 9 वटा कम्पनीको शेयर भने घटबट भएको छैन। आज स्नो रिभर्सको शेयर 13.66% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन हाथवे इन्वेस्टमेन्ट नेपालको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5,49 करोड़को कारोबार भएकोमा आज 345 वटा कम्पनीका 2,12,00,000 कित्ता शेयर 6,74 करोड़ रूपियाँमा किनबेच भएको छ।
4: हुन्डी कारोबार मार्फत 1,57 करोड़ भन्दा धेरै रकम कारोबार गरेको आरोपमा विराटनगरबाट 2 जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका 15 रानीका 56 वर्षीय शम्भु प्रसाद शाह र विराटनगर 17का 35 वर्षीय सूरज प्रसाद यादवलाई जिल्ला प्रहरीकारले सुनसरीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरीकारलेका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएको भन्ने प्राप्त सूचनाका आधारमा शंकास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भु प्रसाद र सूरज प्रसादले अन्य व्यक्तिसँगको मिल्मतोमा व्यक्तिगत तथा फार्मका नाममा रहेका बैंक खाता प्रयोग गरी 1,57,64,39,000 बराबरको रकम हुण्डी मार्फत कारोबार गरेको देखिएको छ। पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरीकारलेमा राखे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीकारले सुनसरीले जनाएको छ।
5: आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी थोरै ठाउँमा हल्का वर्षा भएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै जसो ठाउँमा दिउँसो घाम लाग्यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली 1-2 ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका केही ठाउँ तथा बागमती प्रदेशका थोरै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी 1-2 ठाउँमा पनि मध्यमसम्म पानी पर्ने अनुमान छ। कोशीको पहाड़ी 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
4: आज गणेशमान सिंहको 29 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। 2046 सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउण्डेशनको आयोजनामा काठमाण्डुको शोभा भगवतीमा रहेको शालिगमा माल्यार्पण गरियो। गणेशमान सिंहका छोरा एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिगमा पुष्पगुच्छ अर्पण तथा माल्यार्पण गरिएको हो। 1972 साल कार्तिक 24 गते काठमाण्डुको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको 2054 साल असोज 2 गते निधन भएको थियो।
5: पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको बेसी शहर मनाङको चामे सड़क खण्ड खुलेको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुंगा फुटाएर पहिरो हटाएपछि आज बिहानदेखि संचालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार खोत्रेमा पहिरोसँगै ठूला ठूला ढुंगा खसेका थिए। सड़क खुलेसँगै साना गाड़ी पार भएका छन्। ठूला गाड़ी संचालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताउनुभयो। झण्डै 65 किलोमिटर लामो बेसी शहर चामे सड़क मनाङलाई राष्ट्रिय सड़क संजालसँग जोड़ने मुख्य मार्ग हो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको ग्लोबल सिटीज इण्डेक्स 2026मा अमेरिकाको न्यूयोर्क विश्वका उत्कृष्ट शहरको शीर्ष स्थानमा रहेको छ। न्यूयोर्क 100 अंकसहित पहिलो नम्बरमा रहेको हो। विश्वका 1000 ठूला शहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी 5 आधारमा मूल्यांकन गरेर सूची तयार पारेको अग्रणी स्वतन्त्र विश्वव्यापी परामर्शदाता कम्पनीले जनाएको छ। अक्सफोर्ड इकोनोमिक्सका अनुसार उत्कृष्ट शहरको दोस्रो नम्बरमा 98.8 अंकसहित बेलायतको लन्डन र तेस्रो नम्बरमा 93.4 अंकसहित फ्रान्सको पेरिस रहेका छन्। यो सूचीमा उत्कृष्ट 10 शहरमध्ये 5 अमेरिकाका रहेका छन्। सूचीमा अमेरिकाको सियाटल चौथो र सान फ्रान्सिस्को 5 स्थानमा छन्। त्यस्तै आयरल्याण्डको डब्लिन 6, अमेरिकाकै बोस्टन 7 र सान होजे 8, जापानको टोकियो 9 तथा स्विजरल्याण्डको ज्युरिच 10 स्थानमा रहेका छन्। उत्कृष्ट शहरको सूचीमा नेपालको संघीय राजधानी काठमाडौँ भने 687 स्थानमा रहेको छ। मूल्यांकन गरिएका 5 मध्ये कुनै पनि सूचकमा काठमाडौँ विश्वका शीर्ष 500 शहरभित्र पर्न सकेको छैन। सूची अनुसार काठमाडौँ अर्थतन्त्रमा 670, मानवीय क्षमतामा 562, जीवनस्तरमा 840, वातावरणमा 639 र शासनमा 635 स्थानमा रहेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फाको कार्यालयमा छापा मारेको छ। सीआईबीको टोलीले आज एन्फा कार्यालय सादोबाटो ललितपुरमा छापा मारेको हो। अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। आर्थिक अनियमितता लगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाइ छ। अहिले एन्फा निलम्बनमा रहेको छ। तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई निलम्बनमा राखेको हो।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: मन्त्री परिषद बैठकबाट 13 देशका लागि राजदूत सिफारिश। प्रधानमन्त्री शाह र नवयुवा युवाको प्रतिनिधित्व गर्ने सांसद बीच छलफल। स्वदेशमै रोजगारी र अवसरको सृजना गर्ने गरी भूमिका खेल्न प्रधानमन्त्रीको आग्रह।
4: माथिल्लो त्रिशुली 1 को सुरुङबाट 6 शव निकालियो। बाढ़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण तीव्र। प्रभावित क्षेत्रमा हैजा विरूद्धको खोप अभियान।
5: अवरूद्ध कृष्णवीरको सड़क खुलेसँगै ग्यासको आपूर्ति बढ़न थाल्यो तर अभाव कायमै। सहज हुन अझै 15-20 दिन लाग्न सक्ने।
4: अमेरिकाको न्यूयोर्क उत्कृष्ट शहरको पहिलो नम्बरमा 5 आधारमा गरिएको मूल्याङ्कनबाट काठमाडौँ 687 स्थानमा।
5: र एन्फाको कार्यालयमा सीआईबीको छापा। अनुसन्धानका लागि कागजात नियन्त्रणमा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सेन्ज जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। प्रेस युनियन सेन्जाको 10 अधिवेशन जिल्लाका 7 क्रियाशील पत्रकार पुरस्कृत। सेन्जामा भदौ महिनामा 27 मुद्दा दर्ता, 14 जना पक्राउ र 9 वर्ष भन्दा बढ़ी कैद भुक्तान। र पुतेली बजार 4 रामको स्वारा घर भई हाल जर्मनीमा बस्याउनुभएका सुवेदीद्वारा राहत कोषमा 3,81,000 प्रदान। आँधी खोला खबर अब विस्तारमा। नेपाल प्रेस युनियन संघको 10 अधिवेशनका अवसरमा जिल्लाका क्रियाशील पत्रकारहरू सम्मानित एवं पुरस्कृत भएका छन्। 10 जिल्ला अधिवेशनको अवसर पारेर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भूपराज बस्याल, नेपाल पत्रकार महासंघ संघका जिल्ला अध्यक्ष प्रदीप कोइराला, नेपाल पत्रकार महासंघ संघका पूर्व अध्यक्ष ओम प्रकाश शर्मा, पब्लिक आवाज साप्ताहिकका सम्पादक अमृत अर्याल, गल्याङ पोस्ट साप्ताहिक पत्रिकाका सम्पादक टीकाराम अधिकारी, रेडियो आँधी खोलाका समाचार वाचक तथा कार्यक्रम प्रस्तुता आरती कुमार र जीवन डोटेल पुरस्कृत हुनुभएको हो। केन्द्रीय सदस्य बस्याल जोखिम पत्रकारिता पुरस्कार, जिल्ला अध्यक्ष कोइराला प्रेस युनियन सृजनशील पत्रकारिता पुरस्कार, पूर्व अध्यक्ष शर्मा आर्थिक पत्रकारिता पुरस्कार, सम्पादक अर्याल नेत्र स्मृति पत्रकारिता पुरस्कार, सम्पादक अधिकारी गजेन्द्र प्रकाश स्मृति पत्रकारिता पुरस्कार, रेडियो आँधी खोलाका कुंवर गोपालमान स्मृति पत्रकारिता पुरस्कार र डोटेल कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो। पुरस्कृत हुनेहरूलाई नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नगद प्रमाणपत्र र दोस्रो लाली सम्मान गर्नुभएको थियो। गोपालमान स्मृति पत्रकारिता पुरस्कारको राशि 11,111 रहेको छ भने अन्यको समान 5,500 रहेको छ। यस्तै नेपाल प्रेस युनियन संघले प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, उपमहासचिव दिलीप पासरी अधिकारी, केन्द्रीय सदस्य श्रीकृष्ण सिग्देल, प्रेस युनियन पूर्व जिल्ला अध्यक्ष प्रकाश टुट, त्यसै गरी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष प्रकाश टोटीलाई सम्मान गरेको हो। उहाँहरूलाई दोस्रो लार सम्मान पत्रले सम्मान गरेको छ। अधिवेशनको उद्घाटन स्थललाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियन पार्टीको झोले संस्था नभएको भन्दै पत्रकारितालाई संस्थागत गर्ने संगठन भएको बताउनुभयो। साथै अध्यक्ष लम्सालले वर्तमान सरकारले प्रेस विरोधी गतिविधिहरू गरिरहेको भन्दै यस्तो अवस्थामा पत्रकारिता जगत झनै सशक्त हुनुपर्नेमा जोड़ दिनुभयो। लोक कल्याणकारी विज्ञापन कटौती गर्ने निर्णयप्रति प्रेस युनियनको गम्भीर आपत्ति रहेको भन्दै पत्रकारितालाई संस्थागत गर्न सबै पत्रकार एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर 2 का क्षेत्रीय सभापति दिलीप प्रताप खाँडले पत्रकारहरू व्यावसायिक हुनुपर्ने भन्दै पत्रकारिता जगत आर्थिक रूपमा सबल हुनुपर्ने बताउनुभयो। पत्रकार केवल संगठनमा मात्रै सीमित नरहने, दल र गुटगत रूपमा नलाग्ने बताउँदै अब पत्रकारिता जगत संस्थागत रूपमा उद्यमी बन्नुपर्ने भन्दै यस कार्यमा सहकारी गर्ने उहाँले बताउनुभयो। कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रीय उपमहासचिव दिलीप श्री अधिकारी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य भूपराज बस्याल, जनपत्रकार महासंघका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, नेपाल पत्रकार महासंघ निवर्तमान जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाल प्रेस युनियन गण्डकी प्रदेश अध्यक्ष टंकराज अधिकारी, नेपाली कांग्रेस वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डे लगायतले पत्रकारले लुकेका र लुकाइएका विषयलाई उठान गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रम प्रेस युनियन जिल्ला सभापति तुलाकान्त बगालीको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिव शंकर सुवेदीले गर्नुभएको थियो। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ। जिल्ला प्रहरी कार्यालय सैन्याले भदौ महिनामा सम्पादन गरेका अपराध अनुसन्धान शान्ति सुरक्षा तथा सामुदायिक प्रहरी सेवा सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। सूचना अधिकारी एवं प्रहरी न्याय भूपरीक्षक डीएसपी रमेश दत्त अवस्थीका अनुसार भदौ महिनामा कुल 27 नयाँ मुद्दाहरू दर्ता भएका छन् भने 14 जना प्रतिवादी पक्राउ परेका छन्। पुराना र गम्भीर मुद्दामा समेत प्रहरीले सफलता प्राप्त गरेको जनाएको छ। 2065 सालमा गर्भवती महिला सन्जु लामिछाने रेग्मीलाई औषधि र सुई लगाएर मारिएको घटनामा संलग्न प्रतिवादी शान्ति भण्डारीलाई अदालतको आदेशले पूर्व पक्षका लागि थुनामा पठाएको छ भने पार्वती भण्डारी 75,000 धरोटीमा छुट्नु भएको छ। यस्तै 16 वर्षीय बालिकालाई भारततर्फ बेचबिखन गर्ने उद्देश्यलाई लैजाने कार्यमा संलग्न मुख्य आरोपी घनश्याम चौधरीलाई पनि पूर्व पक्षका लागि कार्यभार चलानु भएको छ। चोरी डाँका बाल यन्त्र व्यवहार लागू औषध लगायतका विभिन्न मुद्दाका फरार रहेका 14 जना प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूबाट कुल 9 वर्ष 10 महिना 7 दिन कैद र 62,944 रूपियाँ जरिवाना असूल गरिएको छ। अवैध रूपमा भन्सार छली गरी ल्याइएका होल्ड मंक रक्सी पेट्रोल तथा अन्य सामग्री 2,89,760 रूपियाँ बराबरको सामान बरामद गरी कार्यवाहीको लागि भन्सार कार्यालय रूपन्देही पठाइएको प्रहरीले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका 6,378 गाँजाका बोटहरू नष्ट गर्नुका साथै 507 लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ। भदौ महिनामा 6 सवारी दुर्घटना भएका छन्। दुर्घटनामा 3 जनाको मृत्यु र 21 जना घाइते भएका छन्। सवारी चेक जाँचका क्रममा 1,420 सवारी साधनलाई कार्यवाही 11,38,000 राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अवस्थीले बताउनुभयो। प्रहरीले साइबर अपराध, महिला हिंसा, सड़क सुरक्षा, आत्महत्या न्यूनीकरण लगायतका विषयमा 231 सचेतनामूलक कार्यक्रम गरी 4,584 नागरिकलाई प्रशिक्षित गराएको छ। सेवाग्राहीलाई छिटो र सहज सेवा प्रदान गर्न जिल्ला प्रहरी कार्यालयमा युवा मैत्री नागरिक सहायता कक्ष संचालनमा ल्याइएको पनि प्रहरीले जनाएको छ। सैन्याको पुतलबजार नगरपालिका 4 रामको सुवारा सैन्या घर भई हाल जर्मनीमा बस्दै आउनुभएका सहास सुवेदीले प्रधानमन्त्री राहत कोषमा 2,508 अमेरिकी डलर अर्थात 3,21,000 रूपियाँ सहयोग गर्नुभएको छ। जर्मनीमा बस्दै आउनुभएका सुवेदीले भोटेको सी नदीमा आएको बाढ़ीबाट पीड़ितको राहत र उद्धारको लागि आर्थिक सहयोग गर्नुभएको हो। नेपालमा बाढ़ी आएको र बाढ़ीबाट पीड़ितहरूको घाउमा मलम लगाउने उद्देश्यले आफ्नो मातृभूमिका लागि केही न केही गर्नुपर्छ भन्ने सोच राखेर आफूले सहयोग गरेको बताउनुभयो। जर्मनीमा रेस्टुरेन्ट व्यवसाय संचालन गर्दै आउनुभएका सुवेदीले जर्मनीमा रहेका अन्य व्यक्तिहरूसँग पनि सहकारी गरी अझै सहयोग गर्ने बताउनु भएको छ। विगत 15 वर्षदेखि जर्मनीको टाउन स्टाइन म्युनिकमा क्याफे मनो रेस्टुरेन्ट व्यवसाय संचालन गर्दै आउनुभएका सुवेदीले यसअघि पनि आफ्नो जन्मभूमिमा विभिन्न सहयोग गर्दै आउनुभएको छ। उहाँले श्रीमती अन्ना सुवेदीको सहयोगमा गाउँठाउँमा विभिन्न सामाजिक कार्यक्रममा सहयोग गर्दै आउनुभएको स्थानीय बताउँछन्। समाजका लागि छोरा सहासले लाखौं रूपियाँ सहयोग गर्दै आएको उहाँका बुवा राजकुमार सुवेदीले बताउनुभयो। समाज र भोटेकोसी बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेको जर्मनी नागरिक तथा सहयोगी मनोहरलाई बुवा राजकुमार सुवेदीले धन्यवाद व्यक्त गर्नुभयो।

0: तिसलाई पनि त असर गर्छ।
1: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
3: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। विनाशकारी भोटेको स्थित तथा त्रिशुली नदीमा आएको बाढ़ीको असर मुक्ताङ्गो बारगंग मुखी क्षेत्र गाउँपालिका एकमा रहेको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थयात्रुको आवागमनमा परेको छ। गत भदौ 10 गते भोटेको स्थितिमा आएको बाढ़ी र कृष्णमीरको पहिरोको कारण मुक्तिनाथमा तीर्थयात्रुको आवागमन वार्तै घटेको हो। बेनी जंक्सन सड़क खण्ड तथा हवाई मार्ग हुँदै आउने भारतीय तीर्थयात्रु सहित नेपाली तीर्थयात्रुको चाप पनि घटेको मन्दिर व्यवस्थापन समितिका कर्मचारी दिनेश भूषालले बताउनुभयो। कर्मचारी भूषालका अनुसार मन्दिरमा साउन महिनामा दैनिक 1500 भन्दा बढ़ी तीर्थयात्रु आउने गरेकोमा अहिले दैनिक 300 हाराहारीमा आउने गरेका छन्। भदौ महिनामा मुक्ताङको घरबझम गाउँपालिकाले आयोजना गरेको घरबझम जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन आएका व्यक्ति मार्फत सकारात्मक सन्देश प्रवाह भएकाले अब तीर्थयात्रुको आवागमन लयमा फर्किने भूषालको विश्वास छ। मुक्तिनाथमा दर्शन पूजापाठ र स्नान गरे मनोकामना पूरा हुने जनविश्वास छ। मन्दिरमा रहेका 108 धारा कुण्डमा स्नान गर्ने तीर्थयात्रुको थामिसक्नु भीड़ हुने गरेकोमा भदौमा संख्या न्यून भए पनि यस महिनामा अत्याधिक हुने समितिको अनुमान छ। हिन्दू धर्म ग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि उहिले ब्रह्माले मुक्तिनाथमा योग रूप यज्ञ गरेको इतिहास रहेको छ। बौद्ध धर्मावलम्बीका अनुसार तिब्बतबाट बौद्धगार मार्गी पण्डित कैलाश पर्वतको दर्शन गर्न गएको र कैलाशको जल ल्याएर मुक्तिनाथमा संचय गरी 108 धारा बनाइएको विश्वास छ। अर्घाखाँचीको साल झण्डी सन्धिखर्क ढुरपाटन सड़कको ट्र्याक खुलेको लामो समय बितिसक्दा पनि स्तरले थिन नसक्दा यात्रुले स्तरीय सड़क सुविधा पाउन सकेका छैनन्। तराईलाई बागलुङको ढुरपाटनसँग जोड्ने राष्ट्रिय महत्वको यो सड़कमा ट्र्याक खुल्ने काम पूरा भए पनि सड़क चौड़ा बनाउन कालोपत्रे गर्न र पुल निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन। साल झण्डी सन्धिखर्क ढुरपाटन सड़क आयोजना कार्यालयले कुल 197 किलोमिटर लामो सड़कमा हालसम्म 46 किलोमिटर मात्र कालोपत्रे गरेको छ। पाँचवटा पुल निर्माण सम्पन्न भएका छन् भने विभिन्न खण्डमा सड़क स्तरोन्नतिको काम चालू अवस्थामा छ। आयोजनाका प्रमुख इन्जिनियर गंगा बहादुर भण्डारीका अनुसार पर्याप्त बजेट नहुँदा निर्माणको काम अपेक्षित रूपमा अघि बढ़ाउन नसकिएको हो। उहाँले आवश्यक बजेट उपलब्ध नहुँदा निर्माण कार्य लम्बिँदै जाँदा लागत समेत बढ़िरहेको बताउनुभयो। आयोजनाको प्रारम्भिक लागत करिब 10 अर्ब रूपियाँ अनुमान गरिएकोमा अहिले बढ़ेर 13 अर्ब रूपियाँ पुगेको छ। सड़क निर्माण पूरा गर्न अझै 7 अर्ब रूपियाँ भन्दा बढ़ी आवश्यक पर्ने आयोजना कार्यालयको अनुमान छ। साल 7 ठेक्का मार्फत निर्माण भइरहेको आयोजनामा केही ठेक्का भने अपेक्षित प्रगति हुन नसक्दा समस्या भएको छ। रूपन्देहीको कञ्चनखोलादेखि पाल्पाको खोर्सानीसम्मको 13 किलोमिटर सड़क खण्डको निर्माणको जिम्मा पाएको रमण ओम बब जेबीको ठेक्का पटक पटक ताकेता गर्दा पनि प्रगति नभएपछि रद्द भएको छ। पाल्पाको खोर्सानीदेखि अर्घाखाँचीको पटौटीसम्मको 22 किलोमिटर खण्डमा भने कालोपत्रको काम भइरहेको छ। सन्धिखर्कको माटेदेखि भण्डारसम्मको 7 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। बुल्मीमा पुरकोट अर्खबाङ सिमलटेरी गर्जुरा र पुरकोट सिमलटेरी खण्ड निर्माणाधीन अवस्थामा छ। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू पनि पटक। प्रेस युनियन संज्ञाको 10 अधिवेशन, जिल्लाका 7 क्रियाशील पत्रकार पुरस्कृत। संज्ञामा भदौ महिनामा 27 मुद्दा दर्ता, 14 जना पक्राउ र 9 वर्ष भन्दा बढ़ी कैद भुक्तान। र पुतिल बजार 4 रामको स्वारा घर भई हाल जर्मनीमा बस्दै अनुभएका सुवेदीद्वारा राहत कोषमा 3,81,000 रकम प्रदान। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

0: बिक्री असल तपाईकै सुख दुःखको साथी हिमाल सुनसरी पसल वालिङ बजार स्याङ्जा।
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना। एस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जा।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
0: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
7: मूल्य होइन, स्वास्थ्य रोजौ।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
0: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
0: मोबाइल नम्बर 98-560-19076, 98-61-71-96-76 र 98-17-16-82-23।
7: होइन, के भयो, किन बन्द भएको हो गाडी?
0: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भएछ।
7: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
0: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पाँदिरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
0: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
11: फोन नम्बर 0364415002, मोबाइल 9850405002 र 9840501।
12: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
13: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
12: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
13: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
14: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
13: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
14: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9850385667।
15: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
13: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
15: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
13: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
15: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
13: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
15: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
13: मुटुको जाँच, ईसीजी सेवा,
15: भाँचिएको हड्डी प्लास्टर सेवा,
13: डिजिटल एक्सरे सेवा,
15: चिरफार गर्ने,
13: थाइराइड जाँच,
15: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
13: सर्वसुलभ फार्मेसी सेवा।
15: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
13: फोन नम्बर 0364-41087, मोबाइल 9864-6971-7740।
16: चा कस्तो सास गनाएको तिम्रो त,
17: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
16: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
17: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
16: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
18: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
13: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241447029।
19: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
20: के गर्नु बहिनी, थाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
19: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष,
20: त्यसलाई पनि त असर गर्छ।
1: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
21: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ट्ज।
22: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
23: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
22: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
24: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
25: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
26: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
25: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
26: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
25: आजै सम्पर्क गर्नुहोस्।
26: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बहरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
25: सम्पर्क मोबाइल 9856303988।
27: ए नानी, त्यो पानी नपिउ त।
20: किन र काका?
27: त्यो पानी फोहोर छ।
20: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
21: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
20: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
28: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
20: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
28: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
20: मोबाइल 9135564396।
23: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
28: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
23: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
28: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
23: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
28: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
23: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
29: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
28: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
30: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
23: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
30: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
2: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-183।
3: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

काँदीखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ।

0: रेडियो आदि खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
2: आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्ने भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त। म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 98467-21380।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673770071।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीँबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस्क होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरो दिस स्याङ्चा।
3: फोन 0364-40-600।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 063414258।

0: रेडियो आदि खुला 105.4।
1: विदेशबाट आउने पैसा हरेक वर्ष बढ़दो, गत वर्ष भन्दा 21% बढ़ी भित्रियो रेमिटेन्स, तर महँगीको मार भने चर्किँदै घिउ तेल र फलफूलको मूल्य 15% भन्दा बढ़ी, बजार असन्तुलित हुने जोखिम।
2: 60% भन्दा बढ़ी खर्च गर्नुपर्ने वस्तु र सेवामा खाद्यान्नमा बढ़िया छ, यातायातमा बढ़िया छ।
1: काभ्रेमा डेंगूको जोखिम बढ़दै संक्रमितको संख्या 32 पुग्यो। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त, 13 देशका लागि नयाँ राजदूत सिफारिश, संसदीय सुनवाईका लागि नाम पठाइँदै।
3: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने। नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे, भारत।
1: माथिल्लो त्रिशुली 1 को सुरुङबाट 6 शव निकालियो। उद्धार टोलीद्वारा खोजी जारी। पहिरो हटेपछि बेसी शहर चामे सड़क खुल्यो। ठूला गाड़ीलाई भने अझै प्रतीक्षा गर्नुपर्ने। खानी तथा खनिज विधेयक राष्ट्रिय पूँजी निर्माणसँग जोड्न सभापति अन्सारीको जोड़।
4: खानीमा यदि लगानी गर्न खोज्छ भने उसलाई सहज तरिकाले राज्यलाई नोक्सान नहुने गरी सम्भावनालाई हामीले कसरी व्यवस्थापित गर्न सक्छौं।
1: र एसियन गेम्स महिला क्रिकेटको सेमी फाइनलको समीकरण पूरा। नेपाल, भारत र बंगलादेश तथा पाकिस्तान र श्रीलंका भिड्ने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: दुई तीन वर्ष यता नेपालमा विज्ञान र प्रविधिबाट उत्पादनतर्फ उन्मुख हुँदै गएको संकेत दिएको देखिन्छ। अब विज्ञानलाई सिद्धान्तमा सीमित नराखिकन उत्पादन, रोजगारी र आर्थिक समृद्धिसँग जोड्नु पर्दछ। साथै आधुनिक विज्ञानसँगै परम्परागत रूपका ज्ञान र स्थानीय प्रविधिलाई समेत परिष्कृत गर्दै दिगो विकासको आधार निर्माण गर्नु आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
6: पोहोरको तुलनामा अहिले महँगीको दर करिब 2.5 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% पुगेको छ। गत वर्षको सालमा यस्तो मुद्रास्फीति 1.68% मात्रै थियो। अर्थात एक वर्षको अवधिमा मुद्रास्फीति 4.28% बिन्दुले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार महँगीको मुख्य दबाव खाद्यान्न तथा यातायात क्षेत्रमा देखिएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलमा 15.62% मूल्य बढ़ेको छ। त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति समग्रमा 6.77% छ। गैर खाद्य तथा सेवा समूहको 5.52% छ। गैर खाद्यतर्फ सबैभन्दा धेरै महँगी यातायातमा 13.17%, मदिरा 7.20%, कपड़ा तथा जुत्ता चप्पल 5.52% र सुर्ती जन्य पदार्थमा 4.97% छ। बजारमा मूल्य वृद्धि हुँदा दैनिकीमा कस्तो प्रभाव पर्छ? हामीले अर्थविद डाक्टर चन्द्रमणि अधिकारी सोधेका छौं।
2: व्यापारीले चाहिँ मुनाफा थप लिनको लागि त्यसलाई लुकाउने अथवा मूल्य बढाउने काम गरेका छन्। यो यी कारणले गर्दाखेरि मूल्य बढेका छ। अब यसले गर्दा मान्छेमा के प्रभाव पर्यो भने, अब मान्छेको त कतिपय मान्छेको आय सीमित आय हुन्छ र जुन पारिश्रमिक लिन्छन् उनीहरूको आयमा बढोत्तरी हुँदैन। त्यस कारण यता मूल्य बढ्न साथ त्यो उनीहरूको आय प्रभावित हुन्छ, वार्षिक उनीहरूको बजेट प्रभावित हुन्छ, पारिवारिक बजेट प्रभावित हुन्छ। अर्को कुरा सँगसँगै के पनि भएको छ भन्दा, मूल्य केमा बढिया छ बढी भन्दा, मध्यम र तल्लो वर्गले आफ्नो बजेटको अधिकांश 60% भन्दा बढ़ी खर्च गर्नुपर्ने वस्तु र सेवामा खाद्यान्नमा बढ़िया छ, यातायातमा बढ़िया छ र चाहिँ शैक्षिक कुराहरूमा बढ़ेको छ, तरकारीमा बढ़ेको छ, फलफूलमा बढ़ेको छ, अण्डामा बढ़ेको छ, नुन तेलमा बढ़ेको छ, दलहन तेलन चामलमा त निकै बढ़ेको देखिन्छ। त्यस कारणले गर्दा यसरी मध्यम र तल्लो वर्गले बढ़ी त्यो मूल्य वृद्धिको अनुभूति त्यस कारणले पनि गर्ने भयो। अर्को यसरी भएपछि व्यवसाय गर्ने, आय आर्जन गर्ने, स्व आर्जन गर्ने, स्वरोजगारी हुनेहरूको पनि व्यवसाय कम भयो, त्यसले गर्दा प्रभावित भए र नि नियमित आमदानी गर्नेहरू स्यालरी होल्डर भनेर भन्छौँ, पारिश्रमिक मासिक अथवा आवधिक हिसाबले प्राप्त गर्नेहरूलेको पनि त्यो आमदानी चाहिँ बढेन तर खर्च चाहिँ बढ्यो। हिजो एउटै कुरालाई जति कुरा तिर्नु पर्छ त्यसमा 10% 15% थप तिर्नु पर्ने भएपछि उनीहरूको त्यो बजेट पनि प्रभावित भएर यसरी दैनिकी पनि प्रभावित भयो, व्यवसाय पनि प्रभावित भयो।
6: तथ्याङ्कका अनुसार शहरको तुलनामा गाउँमा महँगी बढ़ेको छ। ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचाङ्क 6.18% वृद्धि भएको छ। शहरी क्षेत्रमा 5.88% महँगी बढ़ेको तथ्याङ्कमा रहेको छ। चालु आर्थिक वर्ष पहिलो महिना साउनमा 2,15,05,00,00,000 रूपियाँ बराबर रेमिटान्स भित्रिएको छ। यो परिणाम गत आर्थिक वर्ष सोही अवधिको तुलनामा 21.2% धेरै हो। गत आर्थिक वर्ष साउनमा 1,77,41,00,000,00,000 बराबर रेमिटान्स भित्रिएको थियो। त्यसै गरी गत आर्थिक कुल 23,63,00,00,000,00,000 रूपियाँ बराबर रेमिटान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाली राजदूत नियुक्तिका लागि सिफारिश सहित विभिन्न चारवटा निर्णय गरेको छ। बैठकले राजदूतमा सिफारिश नामहरू संसदीय सुनवाईका लागि संघीय संसद समक्ष पठाउने निर्णय समेत गरेको छ। सरकारले भारतका लागि डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर, जंगबहादुर राणा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन्द, जापानका लागि विज्ञान कुमार थापा, ओमानका लागि डाक्टर पदमाक्सी राणा, मलेसियाका लागि चुडामणि पोखरेल, दक्षिण कोरियाका लागि प्राध्यापक डाक्टर संगम श्रेष्ठ, श्रीलंकाका लागि डाक्टर मञ्चला झा र साउदी अरबियाका लागि गिरी बहादुर सुनालाई राजदूत पदमा नियुक्त गर्न सिफारिश गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: तपसुल बमोजिमका मुलुकहरूमा नेपाली राजदूतको पदमा नियुक्तिका लागि सिफारिश गर्ने र संसदीय सुनवाईको लागि संसदीय सदन समक्ष लेखी पठाउने, नम्बर 1 डाक्टर निश्चल नाथ पाण्डे भारत, नम्बर 2 डाक्टर कल्याण राज शर्मा चीन, नम्बर 3 श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका, 4 श्री गौरव शमशेर जंगबहादुर राणा संयुक्त अधिराज्य बेलायत, 5 श्री सरु जोशी जर्मनी, 6 श्री सुरेश कुमार कर्ण इजरायल, 7 श्री प्राप्ति शेरचन स्पेन, 8 श्री जिज्ञान कुमार थापा जापान, 9 डाक्टर पदमाक्षी राणा ओमान, 10 श्री चुडामणि खरेल मलेसिया, 11 प्राध्यापक डाक्टर संगम श्रेष्ठ कोरिया गणतन्त्र कोरिया, 12 डाक्टर मञ्चला झा श्रीलंका, 13 श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
6: सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहनुभएका श्रेष्ठले कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको हो। यसअघि सरकारले ल्याएको सार्वजनिक पदाधिकारीहरूको पदमुक्त ती सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश 2083 मार्फत हितेन्द्र देवसाक्य स्वतः पदमुक्त भएपछि वरिष्ठताका आधारमा श्रेष्ठले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको थियो।
3: नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा श्री दीर्घायु कुमार श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने र अन्तिममा सहसचिव श्री रुद्र सिंह तामाङलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, नेपाली नागरिकता 5 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, 3 साबिकमा कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार कार्य विभाजन नियमावली 2083 संशोधन गर्ने,
6: भोटेको सीमा आएको बाढ़ी पछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङभित्र 6 शव निकालिएको छ। नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधि सहित संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशुली 1 को अडित 3 सुरुङभित्र ढलान गर्नका लागि बनिएको डण्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव भेटिएका हुन्। भेटिएका शवलाई बाहिर निकालिएको र सुरुङभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको विशेष शहर मनाङको चामे सड़क खण्ड खुलेको छ। मनाङको नासु गाउँपालिका तीन खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गरी ढुंगा फुटाउनुका साथै पहिरो हटाएपछि आज बिहानदेखि सञ्चालनमा आएको डुम्री विशेष शहर चामले सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जान पनि हुन सक्ने आशंकामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। पहिरोले अस्ति बुधबार बिहानदेखि अवरूद्ध लमजुङको विशेष

0: समितिमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा सभापति अन्सारीले नेपालमा उपलब्ध खानी तथा खनिज स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्दै राज्यलाई लाभ हुने गरी राष्ट्रिय पूँजी निर्माण गर्नुपर्ने बताउनुभयो।
1: राज्यले अहिले कुन पोलिसी कुन स्पिरिटमा राज्य चलिरहेछ भन्ने कुरालाई एकदम गम्भीर रूपमा लिएको छ। आउने दिनमा अब यो विधेयकमा दफा छलफल हामी गर्छौं, हाम्रो एउटै उद्देश्य के भन्दाखेरि कुनै पनि उद्योगीले खानीमा यदि लगानी गर्न खोज्छ भने उसलाई सहज तरिकाले राज्यलाई नोक्सान नहुने गरी सम्भावनालाई हामीले कसरी व्यवस्थापित गर्न सक्छौं।
0: काभ्रेमा डेंगू संक्रमितको संख्या 32 पुगेको छ। जिल्ला स्थित जनसंख्या कार्यालयले सार्वजनिक गरेको अत्यावधिक विवरण अनुसार गत साउन 1 गतेदेखि असोज 1 गतेसम्म जिल्लामा 32 जनामा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य अधिकृत शिशिर पुडा सैनिक अनुसार सबैभन्दा बढ़ी बनिपा नगरपालिका 13 र पाँचखाल नगरपालिका 13 जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो 24 घण्टामा 3 जना संक्रमित फेला परेको उहाँले बताउनु भएको छ। पाँचखालमा 1, नवबुद्ध नगरपालिकामा 1 र मण्डन देवपुर नगरपालिकामा 1 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। धुलीखेल र पनौती नगरपालिका तथा बुल्मु रोशी तेमाल खानी खोला बेथानचोक महाभारत र चौरी देउराली गाउँपालिकामा हालसम्म डेंगू संक्रमित नरहेका जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेन्द्र काजी श्रेष्ठले जानकारी दिनुभयो। कृषि तथा वन वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएका समस्याहरूको समाधान र किसानको हितका लागि मन्त्रालयले विभिन्न नीतिगत व्यवस्था गरिरहेको बताउनुभयो। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले बीमा र राहत वितरणलाई थप व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको छ। 8 टोली मात्र सहभागी महिला क्रिकेटमा सोझै क्वार्टर फाइनलका खेलहरू भएका थिए। बंगलादेश र चीन बीचको पहिलो क्वार्टर फाइनल खेल वर्षाको कारण रद्द हुँदा वरियताका आधारमा बंगलादेश सेमीफाइनलका लागि छनौट भएको थियो। दोस्रो क्वार्टर फाइनलमा पाकिस्तानले थाइल्याण्डलाई हराउँदै सेमीफाइनलमा स्थान बनायो। त्यस्तो क्वार्टर फाइनलमा श्रीलंकाले मलेसियालाई हरायो भने चौथो क्वार्टर फाइनलमा भारतले जापानलाई हरायो। अब फाइनल प्रवेशका लागि पाकिस्तान र श्रीलंका तथा बंगलादेश र भारत खेल्नेछन्। सेमी फाइनलमा पराजित हुने टोलीले कास्य पदकका लागि खेल्नेछन्। भारत यसअघिको स्वर्ण पदक विजेता बनेको हो।
2: नुवाकोटको विदुर नगरपालिकाद्वारा बाढ़ीमा अभिभावक गुमाएका बालबालिकालाई पढ़ाउन छुट्टै विद्यालय सञ्चालन,
3: ड्रेसदेखि लिएर गएर स्टेशनरी मटेरियल खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौं। विदुर नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
2: आश्रय स्थलमा रहेका सुत्केरीको विशेष ध्यान दिनुपर्ने मिलिजुली नेपालीसँगै मधेसमा कुपोषणको समस्या समाधान विशेष कार्यक्रम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नुवाकोटको विदुर नगरपालिकाले बाढ़ीमा बा आमा गुमाएका बाल बालिकालाई पढ़ाउन छुट्टै विद्यालय संचालनमा ल्याएको छ। बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकालाई बस्ने र खाने सुविधा सहित यो विद्यालयमा पढ़ाउन पैसा तिर्नु पर्दैन। नगरपालिकाका विद्यालय निरीक्षक नवराज सापकोटा,
1: यो बाढ़ीबाट प्रभावित विद्यार्थीहरू जसका चाहिँ आमा बाबु गुमेका छन्, जो घरबारविहीन भएका छन्, त्यस्ता विद्यार्थीहरूको लागि हामीले विदुर नगरपालिका अन्तर्गतकै वडा नम्बर दुईमा अन्नपूर्ण पञ्चकन्या आवि भन्ने छ, उक्त विद्यालयमा आवासीय सुविधा सहितको एउटा छात्रावास सञ्चालन गरेका छौँ। शुरूआत पनि भइसकेको छ, केही विद्यार्थी भाइ बहिनीहरू त्यहाँ बस्न पनि थालिसक्नु भएको छ र विद्यार्थी भाइ बहिनीहरू उहाँहरूको लेभल अनुसार इसिडीसम्मको पढाइ त्यही विद्यालयमा हुन्छ। त्योभन्दा बाहेकका माथिल्लो लेभलका पढाइहरू उहाँहरूको लागि नजिक रहेको विद्यालयसम्म उहाँहरूको पढ़ाईको सुनिश्चित नगरपालिकाले गर्छ। ड्रेसदेखि लिएर गएर स्टेसनरी मटेरियल, खाना बस्न सबै कुरा हामीले निशुल्क गरेका छौँ। विद्युत नगरपालिकाको मात्रै नभएर नुवाकोटका अन्य स्थानीय तह र बाढ़ी प्रभावित क्षेत्रका जनसुकी क्षेत्रका पनि बालबालिकाहरूले त्यो अवसर प्राप्त गर्नुहुन्छ।
0: तपाईको वरपर पनि बाढ़ीमा बा आमा गुमाएका बाल बालिकालाई पढ़ाउनु पर्नेछ भने विदुर नगरपालिकाको शिक्षा शाखा र वडा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ। आश्रयस्थलमै बसिरहेका गर्भवती महिलाहरूलाई अझ बढ़ी ख्याल गर्न चिकित्सकहरूको सुझाव छ। गर्भवती भएका बेला गरिने नियमित गर्भ जाँच छुटाउनु हुँदैन। तपाई नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन सक्नुहुन्छ। जनस्वास्थ्यविद यीशु श्रेष्ठ,
2: बच्चाको चाल थाहा भएन त्यो इमिजिएट हामीले भनिहाल्नु पर्यो, कारणवश ब्लिडिङ भयो त्यो पनि रिपोर्ट गरिहाल्नु पर्यो। ब्लिडिङ भनेको राम्रो कुरा होइन प्रेग्नेन्ट वुमेनको, होइन। अत्याधिक मात्रामा सेतो पानी बग्यो या पानी बग्यो, अनि अर्को चाहिँ पिसाब हेर्ने ठाउँबाट प्रेसर जस्तो भयो, हुन्छ नि कन्स्टिपेसन भएको बेलामा एकदम प्रेसर भएको हुन्छ नि, त्यस्तो कुराहरू चाहिँ एकदमै याद गर्नुपर्ने हुन्छ प्रेग्नेन्ट वुमेनले। अनि एकदमै यसरी सहन लिन सक्ने गरी पेट दुख्यो, तल्लो पेट या पेटमै दुख्यो भने पनि डर मर्दै कुरा आउँछ, त्यो रिपोर्ट गर्नु पर्यो। अनि भमिटिङ भयो, एकदमै धेरै एक्सेसिभ मात्रामा भमिटिङ भयो, त्यो कुराहरू रिपोर्ट गर्नुपर्ने हुन्छ।
0: गर्भवती महिलाले आफूलाई परेको स्वास्थ्य समस्या आश्रय स्थलमा रहेका स्वास्थ्य कर्मीलाई भन्न सक्नुहुन्छ। परिवार अनि नजिक रहेका व्यक्तिहरूले सहयोग गरिदिनुपर्छ। भोटेकोसीमा बाढ़ी आएको भोलिपल्टै नुवाकोट दरबार क्षेत्रका स्थानीय मिलेर प्रभावित क्षेत्रका बाल बालिकाका लागि अस्थायी आश्रय स्थल बनाए। बाल बालिकाको रेखदेख गर्न पनि स्थानीय आफै खटिरहेका छन्।
3: 11 गते बिहान ससुराई गरेर यहाँ अलरेडी बेड चाहिँ भएको कारणले गर्दा हामीले चाहिँ पकाउने भाँडाकुँडा आदि सामान चाहिँ बन्दोबस्त गरेर तुरन्त हामीले चाहिँ यो ठाउँलाई चाहिँ बस्न लागेको बनाए। अब हाम्रो यहाँभित्र इन्ट्रीको लागि सामान सामान चेक गर्न दुईटा प्रहरी भाइहरू स्ट्यान्ड बाई हुनुहुन्छ, त्यस कारणले गर्दाखेरि सुरक्षामा एकदम राम्रो छ अहिलेसम्म। नर्मली अब यहाँ आउँदाखेरि अब जस्तै आर्मी हाम्रो पुलिसहरू भाइहरू चाहिँ 6 बजे पछाडि चाहिँ बाहिर आउने जाउने हाम्रो चाहिँ एलाउडै छैन। बाहिरको मान्छेहरूलाई सुविधा दिनु छ भने त्यो दिन चाहिँ आउने गर्छ, नत्र भने गेटको यो जुन हाम्रो प्रहरी भाइहरू हुन्छ उहाँसँग समन्वय गरेर चाहिँ उहीँ छोडेर चाहिँ हामी गरिनु भएको छ। अब त सेन्सिटिभ पनि हुन्छन्। अब यस्तो बेलामा हामी चाहिँ एउटा कुनै सरकारी निकाय लोकल व्यक्तिहरू र लोकल हाम्रो चाहिँ क्लबले अर्गनाइजेसन गरेको र यो हाम्रो जिम्मेवारी र चुनौती भएको कारणले पनि हामीले चाहिँ यस चिजलाई चाहिँ अलिकति वाच गरिरहेका छौँ।
0: नुवाकोटका गौतम मानसिंह प्रभावित बाल बालिकाका लागि खानपान र सुरक्षामा विशेष ध्यान दिएको कुरा बताउनुहुँदै, तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पोषण सुधारका लागि मधेस प्रदेशमा छुट्टै अभियानको आवश्यकता।
5: एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ।
4: समुदायको मुद्दालाई स्थानीय सरकारले उठाउनु पर्ने, पोषण संवाद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको

0: अनि भएछौ नि
1: के को सरसल्लाह हो दुईजनाको
2: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
1: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
0: ए हो र राम सर म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र
1: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
3: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोषिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन
4: महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मधेस प्रदेशमा भएको पोषण संवाद
6: सहवीर्यम् करवावहै तेजस्विनाम् अवधीतमस्तु मा विद्विषावहै
7: जनकपुर उपमहानगरपालिका भित्र मात्रै 154 जना बालबालिकामा अझै गम्भीर प्रकृतिको कुपोषणको समस्या रहेको नगरपालिकाले जनाएको छ विज्ञ तथा सरोकार वालाहरू भन्छन् प्रदेशभर तथ्याङ्कलाई एकीकृत र अनुगमन गर्ने हो भने पोषणको क्षेत्रमा अझै काम गर्नुपर्ने देखिएको छ
8: हाम्रो तथ्याङ्कले मधेस प्रदेशको तथ्याङ्कले बताउँछ कि 16% बालबालिकाहरू कुपोषित छन्
9: विद्यालयमा पनि के भएको छ दिवा खाजा दिने गरेका छौ र त्यो खाजा कतिको पौष्टिक हुन्छ कतिको पोषणयुक्त छ भन्ने एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ
10: समयमा भोजन गर्नु खालि एकै प्रकारको फल हाने ऊ त फलै खाएर सबै त शरीरलाई चाहिने आवश्यक तत्वहरू त पुग्दैन त्यसकारण त्यसको लागि के चाहियो सन्तुलित
7: आज जनकपुर धाममा सामुदायिक सूचना नेटवर्कले आयोजना गरेको पोषण संवाद कार्यक्रमका सहभागीहरूले पोषणको क्षेत्रमा मधेस प्रदेशको अवस्था सन्तोषजनक नरहेको र सन्तुलित खानाको सन्दर्भमा जनचेतना आवश्यक रहेको धारणा राख्नुभयो कार्यक्रममा बोल्दै मधेस प्रदेश इन्सेकका प्रतिनिधि राजु पासवान
8: मधेस प्रदेशमा चेतना र शिक्षाको अभावको कारणले गर्दाखेरि समस्या छ कि यहाँ गरिबी यही छ अशिक्षा यही छ बेरोजगारीको समस्या पनि यही छ र हामीले हेर्नुभयो भने दलितको जनसंख्या पनि विपन्न समुदायको जनसंख्या पनि सबभन्दा बढी मधेस प्रदेशमै छ र गाउँघरमा तपाईँहरू जानुभयो भने दलित कम्युनिटीमा जानुभयो भने देख्न सक्नुहुन्छ कि प्रत्यक्ष रूपमा तपाईँ आफ्नो एजको साथीहरूलाई हेर्नुहोस् त हुनुहुन्छ उहाँहरू हुनुहुन्न उहाँहरू बितिसक्नु भएको छ किन बित्नु भएको छ त्यही पोषणकै कारणले अहिले पनि बच्चाहरू त्यहाँ देख्नुभयो भने सानोमा यत्रो मोटो हुन्छ जब ऊ हुर्किँदै गएपछि ऊ बुढेसकाल लाग्दो रहेछ 10-12 वर्ष 15 वर्ष 16 वर्ष भयो भने जिउ चाहिँ पुरै कमजोर भएको अवस्था छ किन हुन्छ त्यो खानाको चाहिँ उनीहरूले बुझेकै छैन कि समस्या चेतनाकै अभाव छ कि उनीहरू बुझेको छैन कि मैले कस्तो खानुपर्छ के खानुपर्छ भन्ने कुरा भने सन्तुलित खाना खाने कुराहरूमा अहिले पनि हाम्रो समाजमा विपन्न समुदायमा अहिले पनि त्यो समस्याहरू छ हाम्रो तथ्याङ्कले मधेस प्रदेशको तथ्याङ्कले बताउँछ कि 16% बालबालिकाहरू कुपोषित छ
7: कार्यक्रममा बोल्दै सहभागीहरूले पोषण अवस्था सुधारको लागि बाल बालिका र महिला लक्षित सचेतना लगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो उहाँहरूले विद्यार्थीको लागि दिवा खाजा लगायत बाल बालिका लक्षित कार्यक्रम निरन्तर चल्नुपर्ने र स्रोतको अभावमा रोकिन नहुने बताउनुभयो यसको साथै खानाको गुणस्तरलाई विद्यालयलाई पनि नियमित रूपमा अनुगमन गर्नुपर्ने बताउनुभयो।
9: विद्यालयमा पनि के भएको छ दिवा खाजा दिने गरेछ यो पहिलेदेखि नै हो र त्यो खाजा कतिको पौष्टिक हुन्छ कतिको पोषण युक्त छ भन्ने एकपल्ट नगरपालिकाले स्थानीय तहले होइन अनुगमन गर्छ कि गर्दैन भन्ने मलाई चाहिँ अलिक चासो लागेको छ। त्यो चाहिँ उहाँहरूलाई चाहिँ मैले रिक्वेस्ट गर्न खोजेँ जति पनि विद्यालय छन् हाम्रा यहाँनिर पालिकाको तिनीहरूमा एकपल्ट गएर अनुगमन गरिदिनुहोस् बाल बालिकाहरूले पोषणयुक्त खाजा खान्छन्।
7: कार्यक्रममा विभिन्न क्षेत्र तथा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले पोषण सुधारको लागि सामाजिक संस्कृति तथा आर्थिक सबै पक्षबाट पहल र प्रयत्न हुनुपर्ने बताउनुभयो। कार्यक्रममा सहभागी अन्तर धार्मिक सञ्जालका शुभकान्त झाले धर्मले सन्तुलित र पोषिल्लो खानालाई उच्च महत्व दिएको बताउनुभयो।
10: यो पोषण शब्द जो छ त्यो सबैलाई आवश्यक छ किन हामी जति पनि क्रियाकर्महरू गर्छौ त्यो सबको लागि स्वस्थ हुनु पर्छ। त्यसैले कालिदासले रघुवंशमा के भन्नुभएको छ कि शरीर माध्यम खलु धर्म साधन धर्म कर्म पनि गर्नको लागि के चाहिन्छ शरीर स्वस्थ हुनुपर्छ। त्यो शरीर स्वस्थ कसरी हुन्छ युक्त आहार विहार उच्च भोजन चाहिए त युक्त आहार भनेको समयमा भोजन गर् त समयमा भोजन गर्नु खालि एकै प्रकारको फल हाने ऊ त फलै खाएर सबै त शरीरलाई चाहिने आवश्यक तत्त्वहरू त पुग्दैन। त्यसकारण त्यसको लागि के चाहियो सन्तुलित आहार चाहियो जसमा भिटामिन पनि होस् प्रोटिन पनि होस् कार्बोहाइड्रेट पनि होस् किनभने हामीलाई हड्डी पनि मजबुत गर्नु छ माइन्ड पनि फ्रेस राख्नु छ त त्यसको लागि स्वस्थ त्यो कसरी पाइन्छ त युक्त आहार विहारको लागि यदि आफैले उब्जाएर गर्न सक्यो भने किसानको लागि धन्यो गृहस्थाश्रम।
7: यस्तै कृषि कार्यालयका प्रतिनिधि तथा सहभागीहरूले कृषि बालीमा उच्च विषादी लगायतका समस्या रहन नहुने बताउनु भयो।
11: कोदो खेती गर्न छोडिसकेको छ किसानहरूले तर अहिले चाहिँ हाम्रो मध्य सरकारको कार्यक्रममा चाहिँ रैथाने बालीलाई चाहिँ प्रवर्धन गर्ने अनि रैथाने बालीमा चाहिँ हाम्रो कोदो त्यसपछि सोइजन ओल खेतीहरू आउँछ त्यसपछि पोषणमा सुधारको लागि चाहिँ किसान वर्गहरूमा तरकारी खेती गेडागुडी त्यसपछि फलफूल खेती सानो सानो क्रेसाबारीहरूमा पनि आफ्नो फलफूल खेती गर्ने अनि तरकारीहरू लाउने साग सब्जीहरू गर्दा चाहिँ परिवारहरूमा चाहिँ त्यहाँबाट हरियो सागपात खान पाइन्छ। विषादीको प्रयोग चाहिँ धेरै भइरहेको छ र त्यो पोषणको कार्यक्रम चलाउँदाखेरि त्यसमा चाहिँ विषादीसँग पनि जोडेर किनभने जबसम्म हामी विषादी कन्ट्रोल गर्दैनौ तबसम्म चाहिँ हामी स्वस्थ खाना पाउँदैनौ।
3: पोहोरको तुलनामा अहिले महँगीको दर करिब 2.5 गुणाले बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा 2,15,05,00,00,000 रूपियाँ रेमिटेन्स भित्रिएको छ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। भोटेकोशीमा आएको बाढ़ीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङभित्र 6 शव निकालिएको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएको समस्याको समाधान र किसानको हितका लागि मन्त्रालयले नीतिगत कार्य गरिरहेको बताउनु भएको छ। र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
12: यस समयको साथमा जेतुन सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
13: ठाउँ।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
1: मोबाइल 9849618921 र 9842349।

0: नयाँ डेकोरेशनको पसल हो
1: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल गाला मात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864216629 र 9861168251।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुन कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-594।
0: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ।

0: साथै बालीनालीका लागि आवश्यक पर्ने गडौली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाउन तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: त्यही के भनाई
1: रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठुलो हामीलाई सपोर्ट चाहिन्छ
2: तालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौँ
0: र पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाडी एउटा मस्जिदमा ठोकिँदा कैयौंको मृत्यु तर शुरूमा आजका प्रमुख विश्व समाचार
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस् उत्तर पश्चिम पाकिस्तान स्थित एउटा मस्जिदमा भएको विस्फोटमा पाँच प्रहरी अधिकारी सहित कम्तीमा 17 जनाको मृत्यु भएको छ घटनामा 70 भन्दा बढ़ी मानिस घाइते भएका बताइएको छ शुक्रबारको प्रार्थनाका निम्ति मानिसहरू भेला भएका बेला विस्फोटक पदार्थले भरिएको एउटा सवारी साधन भवनमा ठोक्काइएको खैबर पख्तुनख्वाको कोहाट जिल्लाका प्रहरी अधिकारीले बताएका छन् अधिकारीहरूका अनुसार विस्फोटपछि आक्रमणकारी र सुरक्षाकर्मी बीच गोली हानाहान भएको थियो त्यसक्रममा एक आक्रमण

0: जानकारी मारिएका अधिकारीहरूले जनाएका छन्। इस्लामाबादबाट बीबीसीकी क्यारोलाइन डेभिस भन्छिन्, यति बेला हामी अधिकारीहरूबाट यस आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छ वा छैन भन्नेबारे थप पुष्टिको प्रतीक्षामा छौं। कोहाट जिल्ला यस्ता किसिमका हिंसात्मक घटनाका लागि सामान्यत परिचित छैन। बीबीसीकी क्यारोलाइन डेभिस। मध्य नाइजेरियाको नाइजर राज्यका अधिकारीहरूले राजधानी मिनामा 24 घण्टाका निम्ति कर्फ्यू जारी गरेका छन्। कम्तीमा 33 किशोर हिरासतमा मृत भेटिएसँगै उक्त शहरमा हिंसात्मक प्रदर्शनहरू भएका थिए। त्यहाँको अर्धसैनिक निकाय नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोरले खनिजले भरिपूर्ण नाइजर राज्यको बोर्ग नजिकै अवैध खानी उत्खनन गरेको आशंकामा केही युवाहरूको एउटा समूहलाई पक्राउ गरिएको जनाएको थियो। शुरूमा उनीहरूको मृत्यु कुनै बीमारीका कारण भएको हुन सक्ने बताएको उक्त निकायले पछि सब परीक्षण गर्ने घोषणा गरेको छ। स्पेनको उत्तर अफ्रिकी क्षेत्र सिउटामा प्रहरीले 100 आप्रवासीलाई समुद्री तटबाट बन्दरगाह क्षेत्रमा पुर्याएको छ। त्यहाँ अस्थायी शिविरहरू बनाइएका छन्। अधिकारीहरूले तय गरेको 2 किलोमिटरको बाटोमा जान मानिसहरू हतारिन त्यहाँको अवस्था अस्तव्यस्त बनेको थियो। जुलाईमा ठूलो संख्यामा सीमा पार गरेका करिब 70,000 मध्ये हजारौं आप्रवासी अझै सिउटाका सड़कमै रात बिताइरहेका बताइएको छ। फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनले हालैका साताहरूमा युरोपमाथि रूसी हाइब्रिड आक्रमणको खतरा बढ़ेको बताएका छन्। उनले यस्ता आक्रमणबाट फ्रान्सका महत्वपूर्ण पूर्वाधारहरूलाई जोगाउने योजना तयार गर्न आफूले निर्देशन दिएको पनि बताए। मध्य पूर्व र युक्रेनमा जारी युद्धले निम्त्याएको सुरक्षा प्रभावबारे छलफल गर्न बसेको फ्रान्सका राजनैतिक दलका नेताहरूसँगको बैठकपछि उनले यस्तो बताएका हुन्। युरोपका धेरै नेताहरूले युक्रेनलाई सघाउने आफूहरूको प्रतिबद्धताको परीक्षण गर्न रूस ले आक्रमणको तयारी गरिरहेको हुन सक्ने चेतावनी दिइरहेका छन्। र दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङले इरान विरूद्धको अमेरिकी युद्धमा सघाउन आफूले सेना नपठाउने बताएका छन्। ट्रम्प प्रशासनको बढ़दो दबावको प्रतिरोध गर्दै उनले होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूलाई सघाउन केही स्रोत साधन परिचालन गर्ने बारे भने आफूले विचार गरिरहेको बताए। डोनाल्ड ट्रम्पले मध्य पूर्वबाट आफ्नो 70% तेल खरिद गर्ने दक्षिण कोरियाले पर्याप्त सहयोग नगरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो। साझापखमा पुनः स्वागत छ। अर्थमन्त्री स्वर्णिम वाग्लेको जारी भारत भ्रमणका क्रममा नेपालको विनाशकारी बाढ़ीपछिको पुनर्निर्माणमा अपेक्षित भारतीय सहायताबारे कुरा भएको भ्रमण दलमा रहेका एक अधिकारीले बीबीसीलाई बताएका छन्। दिल्लीमा आज साँझ वाग्लेको भारतीय विदेश मन्त्री एस जयशंकरसँग कुराकानी भएको थियो। भेटपछि जयशंकरले एक्समा गरेको पोस्टमा समग्र सहकार्यका विषयमा कुराकानी भएको बताएका छन्। वाग्लेले हिजो बिहिबार भारतीय समकक्षी अर्थमन्त्री निर्मला सीतारमणसँग वार्ता गरेका थिए। यसै सन्दर्भमा हामीले नेपाली प्रतिनिधिमण्डलमा रहेका अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्सालसँग कुराकानी गरेका छौं। शुरूमा हामीले उनलाई दुईजना भारतीय मन्त्रीहरूसँग के कुराकानी भए भनी सोधेका छौं।
1: अहिलेको भ्रमणको प्रमुख उद्देश्य भनेको भोटेकोसीमा गएको जुन फ्लड थियो, फ्लडमा इन्डियन गभर्नमेन्टले उपलब्ध गराएको सहायता जुन राहत सामग्री र रेस्क्यूमा हामीलाई गरेको सपोर्टको लागि अर्थमन्त्री र परराष्ट्र मन्त्री दुवैजनालाई नेपाल सरकारको तर्फबाट माननीय अर्थमन्त्रीले उहाँलाई धन्यवाद पनि व्यक्त गर्नुभयो। अब यस पछाडि रिकन्स्ट्रक्सन र रिहेबिलिटेसनको लागि ठूलो हामीलाई सपोर्ट चाहिन्छ। इन्डियन गभर्मेन्टको सधैँ जस्तो गरेर त्यसलाई स्पेसिफिक सपोर्ट चाहिन्छ भन्ने सन्दर्भमा हामीले त्यो विषयहरू उठाउनु पर्यो।
2: भारतीय पक्षले के भन्यो यस विषयमा, खास गरी जुन सहायताको कुरा जुन गर्नुभयो?
1: भारत सरकार यसको लागि आफूले सक्दो सहयोग गर्नको लागि रेडी छ। अब यसको निर असेसमेन्ट भएर आइसके पछाडि इन्डियन गभर्मेन्टले सक्दो सहयोग उपलब्ध गराउन प्रतिबद्धता गरेका छौँ। हामीले पनि एउटा ठ्याक्कै फिगर यति हो भन्ने भन्न सक्नुहोला। हामी आरडिएनएको एउटा प्रिलिमिनरी इस्टिमेट मात्र छ र पिडिएनए भइसके पछाडि अब यसमा थप छलफल गरेर हामीले सहायता उपलब्ध गराउने सन्दर्भमा हामी गर्छौँ भन्नेमा पोजिटिभ रूपमा लिनुभएको छ।
2: जस्तो भूकम्पको बेला भारतले दिने बाचा गरेको 1 अर्ब डलर मध्ये 1/4 जति अनुदान र बाँकी ऋण भन्ने जस्तो प्रारूप त्यतिखेर भारतको थियो। अहिले कुन प्रारूपमा ऋण अनुदान यस्ता विषयमा पनि कुरा त्यसरी भयो कि भएनन्?
1: आईएमसी करिडोरमै ट्रान्समिसन लाइन लगायतका केही कम्पोनेन्टहरू र हाम्रा विद्युत जुन गृहहरू विद्युतको च्यानलहरूको जुन ड्यामेज भएको छ त्यसको इन्फ्रास्ट्रक्चरलाई पनि हामी सपोर्ट चाहिन्छ भनिसकेपछि दुईटै व्यवस्था आयो त प्लस यो सित दुवै कम्पोनेन्टहरू मिक्स भएको हुनेछ क्या तर ठ्याक्कै फिगर गरिन्छ भन्ने सन्दर्भमा हाम्रो एस्टिमेट अपिडिएर भइसके पछाडि अलिकति मोर क्लियरली फिगर साइजको आउने हुन्छ अहिले हामीले त्यही हामीले आवश्यकता पर्छ त्यसमा यहाँको इन्डियन गभर्मेन्टको अलिकति ठुलो सपोर्टको हामीले अपेक्षा गरेछौँ भन्ने कुरा हामीले व्यक्त गरौँ अरू पोजिटिभ हुनुहुन्छ।
2: उनी थिए अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल। अर्को विषय, मन्त्री परिषदको शुक्रबारको बैठकले विभिन्न 13 देशका लागि नेपाली राजदूतको नाम सिफारिश गरी संसदीय सुनवाईका लागि पठाउने निर्णय गरेको छ। आज नाम आएका सबैजना परराष्ट्र सेवाका नभई राजनीतिक नियुक्ति अन्तर्गत सिफारिश भएका व्यक्तिहरू हुन्। सरकारका प्रवक्ता मन्त्री सस्मित पोखरेलले मन्त्री परिषदको निर्णय सुनाउँदै राजदूतमा सिफारिश भएकाहरूको नाम पढेर सुनाएका थिए।
3: डाक्टर कल्याण राज शर्मा चीन, श्री चिरञ्जन थापा संयुक्त राज्य अमेरिका, श्री गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य बेलायत, श्री सरु जोशी जर्मनी, श्री सुरेश कुमार कर्ण इजरायल, श्री प्राप्ति शेरचन स्पेन, श्री जिज्ञान कुमार थापा जापान, डाक्टर पदमाछी राणा ओमान, श्री चुडामणि खरेल मलेसिया, प्राध्यापक डाक्टर संगम श्रेष्ठ गणतन्त्र कोरिया, डाक्टर मञ्चला झा श्रीलंका, श्री गिरी बहादुर सुनार साउदी अरेबिया।
2: यसअघि सरकारले विभिन्न 21 देशमा खाली रहेका वा पदावधि सकिन लागेका राजदूतका लागि खुला आवेदन समेत आह्वान गरेको थियो। यो बीबीसी नेपाली सेवा हो। विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीपछि नेपालमा यतिखेर पूर्व सूचना बाँड्न परम्परागत प्रणाली अपर्याप्त भएको र नयाँ किसिमका प्रणाली अप्नाउन आवश्यक रहेको भन्ने बहस शुरू भएको पाइन्छ। भदौ 10 गतेको चट्टान सहितको हिमपहिरोका कारण आएको बाढ़ीमा परेका 1400 जना भन्दा धेरैको शव हालसम्म फेला परेको छ भने 6100 भन्दा धेरै सम्पर्कविहीन छन्, हजारौं विस्थापित भएका छन्। यसै विषयमा हामीले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडमा जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख रहेकी निरा श्रेष्ठ प्रधानसँग कुराकानी गरेका छौं। शुरूमा हामीले उनलाई नेपालमा हिमताल र हिमनदीको निगरानीको अवस्था के कस्तो छ भनी सोधेका छौं।
4: रसुवामा यो घटना घट्यो त्यो ठाउँमा चाहिँ हामीले निगरानी गरेका छैनौ, धेरैमा त हामीले गरेको छैनौ किनभने यो अलिकति गाह्रै नै काम छ। तर अरू केही ठाउँहरूमा चाहिँ हामीले हिमतालहरूको चाहिँ निगरानी गर्दै आइरहेको छौ। भन्नुपर्दा जस्तै रेखा सम्बाको ग्लेसियर जुन मुस्ताङमा छ त्यसमा हामीले निगरानी गर्दै आइरहेका छौँ विगत 13 वर्षदेखि। याला ग्लेसियर रसुवामा, त्यस्तै गरी पंकर ग्लेसियर भनेर मनाङमा छ, तिनीहरूमा चाहिँ हामीले निगरानी गर्दै मनिटरिङ गर्दै आइरहेका छौँ।
5: हजुर, यो वर्ष देखिएको जस्तो हिमनदी ताल फुट्ने होइन हिमनदी भत्किने जोखिमलाई न्यूनीकरण गर्न चाहिँ कस्तो खालको पूर्व सूचना प्रणाली विकास गर्न सकिन्छ?
4: फर्स्टमा जुन पानी परेकोले गर्दाखेरि इन्ड्युस भएको फ्लडहरूको कुरा गर्दाखेरि चाहिँ अर्ली वार्निङ सिस्टमको कुरा सजिलो छ, हामीले कति ठाउँहरूमा गर्दै पनि आइरहेको छौँ। डीएचएम लगायत अरू संस्थाहरूले पनि लोकल लेभलमा नेशनल लेभलमा चाहिँ यो अर्ली वार्निङ सिस्टम गर्दै आइरहेको छ। जुन पछिल्लो रसुवामा घटना घट्यो यो चाहिँ हामीले डर्टी वाटर फ्लड भन्छौँ, जसमा चाहिँ रेनफल देखिएको छैन तर अचानक फ्लड आएको छ होइन, यो चाहिँ स्नो रक एण्ड आइस एभलान्च को रूपमा चाहिँ यसलाई भनेको छौँ। यस्तो खालकोलाई चाहिँ अर्ली वार्निङ सिस्टम अहिलेसम्म धेरै ठाउँमा इस्टाब्लिस भएको छैन र हामीले विज्ञहरूको छलफल गर्दाखेरि चाहिँ यस्तो पनि इस्टाब्लिस गर्नु जरुरी छ र यसको लागि रिसर्च गर्नु जरुरी छ भन्ने कुराहरू चाहिँ छलफल गरेका थियौँ।
5: भनेपछि यसको लागि चाहिँ छुट्टै खालको प्रणाली चाहिने देखियो त्यसो भए?
4: खोलामा पानी नबढिकनै पनि यो जुन प्रकारको बाढी आएको छ यसको लागि चाहिँ नयाँ खालको अर्ली वार्निङ सिस्टम चाहिन्छ कि भनेर चाहिँ हामीले छलफल गरेका छौँ।
5: त्यो भनेको चाहिँ क्यामेराहरू जडान गर्ने ठाउँ ठाउँमा अथवा सेटेलाइट इमेजरीहरू हेर्ने त्यस्तो हो?
4: त्यस्तो पनि हो तर हाम्रो कन्टेक्स्टमा हाई माउन्टेनमा धेरै च्यालेन्जिङ पनि छ। पहिला सुरु त त्यहाँसम्म गएर क्यामेरा जडान गर्नु गाह्रो पनि छ तर त्योभन्दा बाहेक चाहिँ सिस्मिक जुन मास मुभमेन्ट कम्पन आयो भने भुइँचालो नै अथवा अर्थकै हुनुपर्छ भन्ने जरुरी छैन। जस्तै अहिलेको केसमा चाहिँ आइस रक एभलान्च भनेर जुन एउटा ढिक्क खस्यो त्यसले गर्दाखेरि त्यहाँ कम्पन त निस्किन्छ, त्यो कम्पनलाई डिटेक्ट गरिकन पनि यसलाई नै पनि अर्ली वार्निङको यो सूचना हो भन्ने एक प्रकारले हामीले सूचना दिन सक्यौँ भने हुन्छ। कतै कतै चाहिँ खोलालाई ल्यान्डस्लाइडले गर्दाखेरि एउटा त्यहाँ आर्टिफिसियल ड्याम जस्तो अर्थन ड्याम जस्तो भन्छ, के हुन्छ भनेदेखि डाउन स्ट्रिममा पानी स्वात्त घट्छ होइन, बगिरहेको पानी किन घट्यो त भनेर त्यो पनि एउटा अलार्मिङ फ्याक्टर हो, त्यसलाई पनि हामीले हेर्नुपर्छ।
5: अनि यो जलवायु परिवर्तनको जुन हामीले चर्चा गर्छौँ त्यसले चाहिँ यी हिमनदीहरूलाई कसरी असर गरिरहेको छ?
4: हामीलाई ठ्याक्कै यो जलवायु परिवर्तनले नै गर्दाखेरि मात्रै भएको भन्नलाई चाहिँ गाह्रो हुन्छ कुनै पनि इभेन्टलाई होइन। जलवायु परिवर्तनको साथसाथै अरू ह्युमन इन्ड्युस्ड एन्थ्रोपोजेनिक इन्ड्युस्डहरू पनि भन्छ, त्योले गर्दाखेरि पनि यी सबै घटनाहरू घटिरहेको हुन सक्छ। तर जलवायु परिवर्तनमा हेर्दाखेरि चाहिँ हामीले खास गरिकन दुईटा कुराहरू टेम्परेचर राइज र प्रेसिपिटेसनको तापक्रम बढी भयो भने हिउँहरू पग्लिन थाल्छ, आइसहरू पग्लिन थाल्छ। त्यस्तै गरिकन एउटा नयाँ टर्मिनोलोजी छ पर्माफ्रोस्ट भनेको, त्यो भनेको जमिनभित्र जमिन चाहिँ फ्रोजन अवस्थामा रहेको
5: भएर बसेको
4: हजुर हजुर, त्यो गर्दाखेरि चाहिँ कस्तो हुन्छ भनेदेखि ग्लेसियरको वाटर र आइस स्नोहरू पग्लिँदाखेरि पानी बढी हुन्छ, टु मच वाटर भनेर भन्छौँ होइन, पानी बढी हुन्छ र तल बाढी आउँछ। त्यस्तै गरिकन पर्माफ्रोस्ट थ भन्छ, त्यो जमिन मुनि ढिक्का भएर बसेको पानी चाहिँ फेरि त्यो पग्लिएर गयो भनेदेखि चाहिँ अर्को यसको यसले इम्प्याक्ट चाहिँ के देखाउँछ भनेदेखि ल्यान्डस्लाइडको इम्प्याक्ट हुन्छ।
2: उनी थिइन् इसिमोडकी जल तथा विपद जोखिम न्यूनीकरण कार्यक्रमकी प्रमुख निरा श्रेष्ठ प्रधान, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुनेछ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा अन्तर्राष्ट्रिय विषय, उत्तर पश्चिम पाकिस्तानमा विस्फोटक पदार्थ बोकेको एउटा गाड़ी एक मस्जिदमा ठोकिँदा कम्तीमा 17 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 5 जना प्रहरी अधिकारी समेत रहेको पेशावरका एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रहरी कार्यालय नजिकै रहेको उक्त मस्जिदमा आक्रमणकारी र सुरक्षाकर्मीबीच गोली हनहान समेत भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट पवनराज पौडेलबाट।
0: घटनामा एकजना आक्रमणकारी पनि मारिएका बताइएको छ। सँगसँगै उद्धार कार्य पनि चलिरहेको अधिकारीहरूले जनाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार खैबर पख्तुनख्वाका प्रहरी प्रमुख जुल्फिकर हमिदले उक्त घटनालाई उनकै शब्दमा आत्मघाती हमला भनेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। पाकिस्तानका सीमावर्ती क्षेत्रमा पछिल्ला केही महिना यता सेना र प्रहरीलाई लक्षित गरी यस्ता हिंसात्मक गतिविधि बढ़ेका छन्। इस्लामाबादले यस्ता गतिविधिमा संलग्न समूहहरूले पाकिस्तानमा आक्रमणको योजना बनाउन तथा तालिम लिन अफगानिस्तानमा रहेका सुरक्षित आश्रय स्थल प्रयोग गर्ने गरेको आरोप लगाउँदै आएको छ।

हवस् त यसकासाथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब सोमबार बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सुमित मैं अलिया हमने बानी मार 9 बजे छा
1: इस समय को साथ में जेतु सुनचादी पसल भूसाल पेट्रोल पंप नजिक रहेको डिपार्टमेंट स्टोर संग जोड़िएको 5 गरेता कुना को लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
2: सुख दुख का तरेलीहरू संग रम्दै
3: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आदि खोला जस्तै सदा बगिरहनु
2: तपाईको मनको ढुकढुकी आदि खोलाको स्पन्दन
3: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आदि खोला
2: 105.4 मेगाहर्ज

0: मिनट नहीं, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: पहाडको सुख सुखे दिल
3: कति राम्रा गीत बजेका कता राम्रा राम्रा सन्देश आएका होइन यो त साँच्चै 105.4 मेगाहर्जको रेडियो आदि खोलै रहेछ क्या हो।
4: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला FM 105.4 मेगाहर्ज।

0: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरे कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा पाँच बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शनिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 बजेदेखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीत,
2: 12 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत,
2: 1 देखि 2 बजेसम्म लोक गीतहरू,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 4 देखि 5 बजेसम्म लोक गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6:30 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: राति 9 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असोज 3 गते शुक्रबार शनिवार संविधान दिवस भाद्र शुक्ल षष्ठी 19 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: भारत अमेरिका र चीन सहित 13 देशका लागि राजदूत सिफारिश। माथिल्लो त्रिशुली एकको टनेलमा थप 7 सब फेला। खोज तथा उद्धार कार्य जारी। ग्यास अभावले शास्तिमा नेपालीको दैनिकी। महाधिवेशनमा होमियो कांग्रेस, आजदेखि वडा अधिवेशन, दबावमा देउवा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हाम्रो आफ्नै कुरा।
0: 2073 साल असोज 3 गते संविधान दिवसको ऐतिहासिक सन्दर्भ पारेर शुरू भएको नेपाली रेडियो नेटवर्क आजदेखि आफ्नो गौरवमय यात्राको 10 वर्ष पूरा गरी 11 वर्षमा प्रवेश गरेको छ। रेडियो नेटवर्क विस्तार भई हाल काठमाडौँको रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क अनलाइन पोर्टल, फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क अनलाइन टीभीदेखि देशैभरका 200 भन्दा बढ़ी सहयात्री रेडियोहरूको बलियो सञ्जाल रहेको छ। हाम्रो प्रसारण दैनिक 50 लाख भन्दा बढ़ी श्रोतामाझ पुग्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। एक दशकको यो यात्रा नेपाली समाजमा सूचनाको हक स्थापित गर्ने, जनताको आवाजलाई नीति निर्माणको तहसम्म पुर्याउने र सही सूचना मार्फत नागरिकलाई सुसूचित गराउने अविराम साधना थियो। बिहान 5:30 बजेदेखि राति 8:30 बजेसम्म हरेक घण्टा निरन्तर निष्पक्ष र सन्तुलित समाचारमूलक प्रस्तुति नेपाली खबर प्रसारण हुँदै आएको छ। बिहानको नेपाली बहस र पालिका बहसदेखि साँझको जनता जान्न चाहन्छन् सम्मका कार्यक्रमहरूले शक्तिलाई प्रश्न सोध्ने र नागरिकलाई उत्तर दिलाउने दायित्व निरन्तर पूरा गर्दै आएका छन्। सूचनाको बाढ़ी र भ्रामक प्रचारको युगमा सत्य, सन्तुलन र विश्वसनीय मर्मबाट कहिल्यै विचलित नहुने हाम्रो अठोट नै विगत 10 वर्षमा हामीलाई प्राप्त भएको सबैभन्दा ठूलो पूँजी हो। विगतका वर्षहरूमा हामीले समाजमा आशा जगाउने र नीतिगत पैरवी गर्ने जस्ता पत्रकारितालाई प्राथमिकता दियौं। स्थापनाकालदेखि हामीले हरेक दिन पहिलो समाचारको रूपमा शुभ समाचार प्रसारण गरेर देशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक ऊर्जा संचार गर्यौं। तर बदलिदो जलवायु संकट, बढ़दो प्राकृतिक विपत्ति र त्यसले आम नागरिकको जीवनमा पारिरहेको गम्भीर असरलाई आत्मसात गर्दै नेपाली रेडियो नेटवर्कले आफ्नो 10 वार्षिकोत्सवका अवसरमा आगामी वर्षलाई विपद विरूद्धको पत्रकारितामा केन्द्रित गर्ने संकल्प गरेको छ। संचार माध्यमको भूमिका घटना घटिसकेपछिको क्षतिको विवरण सुनाउनेमा सीमित हुन सक्दैन। पूर्व सूचना प्रणालीको प्रभावकारिता, स्थानीय तहको पूर्व तयारी, विपद जोखिम न्यूनीकरण, उद्धार तथा राहतको निष्पक्ष वितरण र पुनर्निर्माणको जवाफदेहिता सुनिश्चित गर्न अब रेडियो नेटवर्कले खोजमूलक र जनकेन्द्रित भूमिका खेल्नेछ। विपदको समयमा सबैभन्दा भरपर्दो, द्रुत र जीवन रक्षक माध्यम रेडियो नै हो भन्ने यथार्थलाई व्यवहारमै चरितार्थ गर्दै हामी नागरिकको जीवन रक्षाका लागि पहरेदार बन्नेछौं। अन्त्यमा एक दशकको यो गौरवमय यात्रालाई सफल बनाउन अहोरात्र खट्नुहुने हाम्रा सम्पूर्ण सहकर्मी, देशभरका सहयात्री रेडियो विज्ञापनदाता, शुभेच्छुक तथा मुटुको धड़कन बनेर सुनिदिनुहुने सम्पूर्ण आदरणीय श्रोतावर्गप्रति नेपाली रेडियो नेटवर्क हार्दिक आभार व्यक्त गर्दछ। आवाजविहीनहरूको आवाज बन्ने, सत्यको पक्षमा अडिग रहने र विपदका घड़ीमा मार्गदर्शक बन्ने हाम्रो यो यात्रामा यहाँहरूको साथ, विश्वास र सुझाव अझ प्रगाढ़ रहने पूर्ण विश्वास लिएका छौं।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो नेपाली रेडियो,
10: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकार बनेको छ महिनापछि मन्त्री परिषदले 13 देशमा रिक्त रहेका राजदूत नियुक्तिका लागि सिफारिश गरेको छ। राजनीतिक कोटाबाट गरिने नियुक्तिहरू चाहिँ पहिलो पटक दरखास्त आह्वान गरेर प्रक्रिया थालिएको थियो। करिब 4400 आवेदनबाट स्क्रिनिङ गरेर 2700 झारिएको थियो, तर तीबाट पनि व्यक्ति छनौट गर्नका लागि निकै सकस परेपछि राजदूत सिफारिशको प्रक्रिया लम्बी रहेको थियो। तर शुक्रबारको मन्त्री परिषद बैठकले पहिलो चरणमा 13 देशको टुंग्याएको हो। सरकारले 13 देशका लागि राजदूत सिफारिश गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले विभिन्न 13 देशमा राजदूत नियुक्त गर्नका लागि सिफारिश गरेको हो। बाँकी राजदूतहरूको सिफारिश संयुक्त राष्ट्रसंघको महासभाबाट प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डल फर्केपछि मात्र नियुक्तिको सिफारिश हुनेछ। यसपटक राजनीतिक कोटाबाट नियुक्त हुने राजदूतहरूमा विगतमा जस्तो राजनीतिक दलमा खुलस्त सहभागी भएका नेताहरू छैनन्। 13 जनाको नियुक्ति सिफारिशमा समावेशिता पनि देखिएको छ। नेपालको राजनीतिक कूटनीतिक मामिलामा बढ़ता महत्वपूर्ण ठानिने भारत, चीन र अमेरिकामा सिफारिश भएका व्यक्तिहरू मूलत एकाडेमिक क्षेत्रकै रहेका छन्। भारतका लागि निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा र अमेरिकाका लागि चिरञ्जन थापाको सिफारिश भएको छ। त्यस्तै बेलायतका लागि सिफारिश भएका व्यक्ति पूर्व प्रधान सेनापति गौरव शमशेर जबरा हुन्। सिफारिश भएका 13 जना मध्ये 4 जना महिला छन्। प्राप्ति शेरचन स्पेन, सरु जोशी जर्मनी, पछाडी राणा ओमान र मञ्जला शाह श्रीलंका लागि सिफारिश भएका छन्। झा मधेसी समुदायकी हुन्। मधेसी समुदायबाटै इजरायलका लागि सुरेश कुमार कर्ण सिफारिश भएका छन्। जनजातितर्फ दक्षिण कोरियाका लागि संगम श्रेष्ठ सिफारिश छन्। सरु जोशी र प्राप्ति शेरचन पनि जनजाति समुदायकै हुन्। त्यस्तै दलित समुदायबाट भने साउदी अरेबियाका लागि गिरी बहादुर सुनार सिफारिश भएका छन्। नियुक्तिका क्रममा विगतमा हुने गरेको समावेशिता प्रश्न भने यसपटक नउठ्ने गरी सिफारिश गरिएको देखिएको छ। अब सरकारले प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनवाईका लागि पठाउनेछ। संसदीय सुनवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउनेछ। अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्नेछन्। त्यस्तै अब कोरिया तर्फबाट नियुक्ति सिफारिश गर्नुपर्नेछ। त्यसका लागि कसलाई कसरी पठाउने भन्ने समेत मन्त्रालयले विधि तयार गरेको छ। अब राजदूत अस्ट्रेलिया, जापान, मलेसिया, कतार, रूस, इजिप्ट, बहराइन, बंगलादेश, म्यानमारमा राजदूत नियुक्त गर्नुपर्नेछ। सरकारले साउथ अफ्रिका, डेनमार्क र ब्राजिलका राजदूतावास बन्द गर्ने निर्णय गरेको थियो, तर अब ब्राजिलको भने निरन्तर हुने भएको छ। ब्राजिलको दूतावास बन्द नभएको अवस्थामा त्यहाँ पनि नियुक्त गर्नुपर्ने सरकारले जनाएको छ। 13 राजदूत सिफारिश, प्राविधिक विज्ञता र समावेशितालाई प्राथमिकता शीर्षकमा यो खबर छापिएको छ।
0: रसुवा बाढ़ीको 3 साता बितेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम घटेको छैन। अस्थायी आवास र होल्डिङ सेन्टरमा खानेपानी तथा सरसफाईको समस्या, व्यवस्थित शौचालयको अभाव र भीड़भाड़का कारण संक्रामक रोग फैलिने जोखिम बढ़ेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो 3 सातामा विभिन्न होल्डिङ सेन्टरमा बसेका 81 जनामा झाडा पखाला देखिएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार अहिले झाडा पखालाको ठूलो प्रकोप वा महामारीको अवस्था भने देखिएको छैन, तर प्रभावितहरूलाई सामूहिक रूपमा राखिएको र स्वास्थ्य तथा सरसफाईका चुनौती रहेकाले संक्रमणको जोखिमलाई भने गम्भीर रूपमा लिइएको उहाँ बताउनुहुन्छ। केही व्यक्तिमा झाडा पखाला र ज्वरो देखिए पनि ठूलो समूहमा संक्रमण फैलिएको अवस्था नरहेको उहाँको भनाइ छ, तर प्रभावितलाई सामूहिक रूपमा राखिएका कारण संक्रमणको जोखिम उच्च रहेकाले सतर्कता बढ़ाइएको छ। तर केही जनामा झाडा पखाला र ज्वरो देखिए पनि ठूलो प्रकोप लिने गरी प्रकोपका रूपमा नदेखिएको सहप्रवक्ता अधिकारी बताउनुहुन्छ। तर सरूवा रोग विशेषज्ञ डा शेरबहादुर पुन विपदपछि देखिने सामान्य संक्रमणलाई पनि बेवास्ता गर्न नहुने बताउनुहुन्छ। प्राकृतिक विपदपछि प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम लामो समयसम्म रहन सक्ने भन्दै बाढ़ीका कारण खानेपानीका मुहान दूषित हुँदा झाडा पखाला हैजा र टाइफाइड जस्ता रोग फैलिन सक्ने उहाँको भनाई छ। विपदपछि पानी जम्ने भएकाले डेंगूको जोखिम समेत बढ़न सक्छ। त्यस्तै होल्डिङ सेन्टरमा ठूलो संख्यामा मानिसहरू सामूहिक रूपमा बस्दा रूगाखोकी फ्लू कोविड लगायत श्वास प्रश्वास सम्बन्धी संक्रमण फैलिन सक्ने जोखिम पनि उत्तिकै छ। डाक्टर पुनका अनुसार प्रभावित क्षेत्रमा एक दुई जनामा मात्रै हैजा देखिए पनि संक्रमण ठूलो समूहमा फैलिन सक्ने जोखिम हुन्छ। त्यसैले प्रारम्भिक पहिचान र तत्काल उपचारसँगै सुरक्षित खानेपानी, सरसफाई र व्यवस्थित शौचालयको व्यवस्था तत्काल प्राथमिकतामा राख्नुपर्ने उहाँको सुझाव छ। बाढ़ीको तत्कालीन संकट केही कम हुँदै गए पनि स्वास्थ्यको जोखिम भने अझै टरेको छैन। प्रभावितलाई सुरक्षित र व्यवस्थित बसोबास, स्वच्छ खानेपानी, पर्याप्त शौचालय तथा सरसफाई र नियमित स्वास्थ्य निगरानीको व्यवस्था अहिलेको मुख्य आवश्यकता हो। विपदको घाउ निको पार्ने क्रममा अर्को स्वास्थ्य संकट नथपियोस् भन्नेतर्फ समयमै ध्यान दिन जरूरी छ। संक्रमण देखिएपछि उपचार गर्ने भन्दा पनि संक्रमण फैलिन नदिने गरी खानेपानी, सरसफाई र स्वास्थ्य निगरानीलाई प्राथमिकतामा राख्नु अहिलेको प्रमुख चुनौती हो।
2: त्यस्तै माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको टनेलभित्र जारी खोज तथा उद्धार कार्यमा क्रममा थप सातवटा शव फेला परेका छन्। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीले निरन्तर खोजी गर्ने क्रममा अडेट तीन टनेलभित्र छड़को जालीमा अल्झिएको अवस्थामा यसअघि छवटा शव फेला परेको थियो। 12:05 बजेको अपडेटमा उल्लेखित ती शव सहित खोजीका क्रममा सातवटा शव फेला परी टनेल बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ। टनेलभित्र अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ। टोलीले जोखिमपूर्ण अवस्थाबीच सम्भावित स्थानमा निरन्तर खोजी गर्दै उद्धार कार्यलाई अगाडि बढ़ाइरहेको छ।
0: संघीयता सहितको संविधानका 11 वर्ष कार्यान्वयनमा चुनौती संशोधन बहस शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। संघीय गणतन्त्र नेपालको संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन हुन भने सकेको छैन। 2072 असोज 3 गते जारी भएको संविधान राजनीतिक उतार चढ़ाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै आएको छ। संविधानले परिकल्पना गरेका धेरै संयन्त्र अझै अलपत्र वा निष्क्रिय छन् र कानून बन्न सकेका छैनन्। विश्लेषकका अनुसार नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेज मध्ये मानिए पनि व्यवहारमा कार्यान्वयन पक्ष फितलो छ। संघ प्रदेश र स्थानीय तह बीचको विवाद समाधान गर्ने अन्तरप्रदेश परिषद र प्रदेश समन्वय परिषदको बैठक नियमित बस्न सकेको छैन। महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू र मुस्लिम आयोग जस्ता निकायले वर्षौंदेखि अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन्। कतिपयमा पदाधिकारी रिक्त छन् भने कतिपय स्रोत र कानून अभावमा नाममा मात्र सीमित छन्। समानुपातिक र प्रादेशिक संरचना सहितको संघीय निजामती सेवा तथा प्रदेश प्रहरी संगठन अझै बनेका छैनन्। स्रोत राजस्व बाँडफाँड गर्ने निकाय पनि जनशक्ति अभावमा कमजोर छ। स्थानीय तहका न्यायिक समिति र मौलिक हक, आवास, खाद्य, शिक्षा, स्वास्थ्य, कार्यान्वयन संरचना पनि अलपत्र नै छन्। संविधानविद डाक्टर भीमार्जुन आचार्यका अनुसार संविधान आफै स्वचालित रूपमा कार्यान्वयन हुँदैन। राज्यका निकाय र सरकारले यसको प्रभावकारी कार्यान्वयनका लागि भूमिका निर्वाह गर्नुपर्छ। उनी भन्छन् संविधानलाई सुन्दर र प्रभावकारी बनाउने काम अदालतको व्याख्या र कार्यान्वयनले गर्छ। संविधान बनाउँदा दुई तिहाई बहुमतको आड़मा केही पक्षलाई निषेध गरिएको र भू राजनीतिक कारणले पनि कार्यान्वयन पक्ष प्रभावित भएको उनको बुझाइ छ। भू राजनीतिक शक्तिले नेपालमा अस्थिरता कायम राख्न समाज विभाजित गर्न सक्ने भएकाले यस्तो हुन नदिन दलबीचको आन्तरिक सहकार्य महत्वपूर्ण हुने उनी बताउँछन्।
2: कांग्रेस 15 महाधिवेशनमा होमिएको छ। कांग्रेसले आजदेखि वडा अधिवेशन गर्दैछ। शनिबार र आइतबार देशभर वडामा अधिवेशन गर्ने तालिका छ। वडा अधिवेशनले वडा कार्य समिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचना अनुसार वडा कार्य समितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ। 460 गाउँपालिकामा 3215, 276 नगरपालिकामा 3120, 11 उपमहानगरपालिकाका 234 र 6 महानगरपालिकाका 174 गरी देशभर 6743 छन्। पार्टीको विधान अनुसार वडा कार्य समितिमा 85,434 जना निर्वाचित हुनेछन्। यसमा 33,715 पदाधिकारी र 51,799 सदस्य निर्वाचित हुनेछन्। गाउँपालिकाको वडामा 5 पदाधिकारी र 7 सदस्य गरी प्रतिवडा 12 जनाका दरले 38,580 जना निर्वाचित हुनेछन्। नगरपालिकाका 3,120 वडामा 5 पदाधिकारी र 8 सदस्य गरी प्रतिवडा 13 जनाको दरले 40,560 जना निर्वाचित हुनेछन्। त्यस्तै 234 उपमहानगरपालिका वडामा 5 पदाधिकारी र 10 सदस्य गरी 3,510 जना तथा 174 महानगरपालिका वडामा 5 पदाधिकारी र 11 सदस्य गरी 2,784 जना पदाधिकारी चुनिने जनाइए।